सँगै त्यसको प्रत्यक्ष असर प्रदेश सरकारहरूमा परेको छ। कतिपय प्रदेशमा सरकार परिवर्तनको प्रक्रिया टुंगिसकेको छ भने कोशी बागमती र लुम्बिनी प्रदेशमा सत्ता संघर्ष, आन्तरिक विवाद र नयाँ गठबन्धनको कसरत तीव्र रूपमा अघि बढ़ेको छ। विशेष गरी नेकपा एमालेको नेतृत्व रहने भनिएको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कुमार कार्की विरूद्ध आफ्नै दलभित्रबाट मोर्चाबन्दी शुरू भएको छ भने बागमतीमा नेपाली कांग्रेसका मुख्यमन्त्री इन्द्र बानिया सरकार जोगाउने अन्तिम प्रयासमा छन्। उता लुम्बिनीमा भने एमाले नेतृत्वको सरकारले विश्वासको मत लिएर मन्त्री परिषद विस्तार गर्ने तयारी थालेको छ। केन्द्रीय स्तरमा भएको तीन बुधे सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले गर्ने निर्णय भएको थियो। तर कोशी प्रदेशमा एमालेभित्रै कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा चर्किएको विवादका कारण नयाँ सरकार गठनको प्रक्रिया जटिल बनेको छ।

0: sama tu account open activate any karobar sajilai sanga busy life easy banaudai harek din global smart plus life ko pesma banking.
1: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर.
2: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि.
1: जे पाए त्यही खालास, अनि रोगले समात्ला.
2: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ. न रोगको डर, न त पैसा नै धेरै लाग्ने.
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ.
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ. एनसीए ग्रुटेकको उत्पादन.
1: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि.
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको. यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
6: नेपाली खबरमा अब भित्री पृष्ठका खबर. गण्डकी र मधेस बाहेकका प्रदेशमा तत्काल सरकार हेरफेर गर्न एमाले र नेकपा बीच सहमति भएको एक साता बित्दा कर्णाली प्रदेशमा मात्र नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्. केन्द्रमा सहमति हुनु अघि नै कर्णालीमा तत्कालीन मुख्यमन्त्री यामलाल कणेलले राजीनामा दिएका थिए. अन्य प्रदेशमा भने पार्टीभित्रै सहमति जुटाउन नसक्दा र बहुमत पुर्याउने कसरतले नयाँ सरकार गठन भएको छैन.
7: नेकपा एमाले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिने निर्णय गरेसँगै प्रदेश सरकारलाई पूर्णता दिने तयारी अघि बढ़ेको छ. नयाँ सत्ता समीकरण अनुसार मन्त्रालयको जिम्मेवारी बाँडफाँड र सरकारको संरचनाबारे गठबन्धन दलबीच छलफल शुरू भएको छ.
6: अन्नपूर्ण क्षेत्रको पदयात्रामा कुनै बेला युरोपियन र अमेरिकी पाहुनाको बाहुल्य रहन्थ्यो. लामो समय लगाएर अमेरिकी र युरोपियन पदयात्रीले पदयात्रा पूरा गर्दथे. पर्याप्त समय लिएर पदयात्रामा जाने ती पर्यटकको संख्या पछिल्लो समय कमजोर हुँदै गएको छ. पदमार्गमा मोटर बाटो विस्तार भएसँगै युरोपियन र अमेरिकी पाहुनाको आकार खस्किएको व्यवसायीले बताउँदै आएका छनृ
7: उद्योगदेखि खुद्रा बजारसम्मै चामलको मूल्य बढ़ेपछि उपभोक्ताको भान्सा महँगिएको छ. व्यवसायका अनुसार तीन महिनाको छोटो अवधिमै प्रति केजीमा 20 रूपियाँ र प्रतिबोरा चामलमा 350 देखि 400 रूपियाँसम्म मूल्य वृद्धि भएको छ. नेपाल खुद्रा व्यापार संघका अनुसार पछिल्लो तीन महिनामा स्टीम जीरा मसिना चामल प्रति केजी 80 रूपियाँबाट 100 रूपियाँ र त्रिशुलीको पोखरेली चामल प्रति केजी 95 रूपियाँबाट 120 रूपियाँ पुगेको छ.
6: नेपालमा जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी निरन्तर बढ़दै गएपछि वर्षेनी राष्ट्रिय प्रसारणमा विद्युत थपिँदै गएको छ. चालू आर्थिक वर्ष 2083-84 पनि जलविद्युत र सौर्य ऊर्जाबाट 1040 मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़ने लक्ष्य राखिएको छ.
7: भ्रेकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छोड्दैन. यसको कार्यान्वयन भने अहिलेसम्म हुन सकेको छैन. तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष 2082-83 बजेटमा काठमाण्डुको भ्रेकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने उल्लेख गरेका थिए. पौडेलले सोही वर्षको नाइमा नेपाल मोबिलिटी एक्सपो 2025 उद्घाटनका क्रममा 3 वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने प्रतिबद्ध जनाउँदै अटो व्यवसायीलाई आश्वस्त पारेका थिए. तर अहिलेसम्म यसको निर्माण गर्ने भनेर न बजेट छुट्याइयो न कार्यान्वयन गर्ने गरिने काम अगाडि बढ़ाइयो.
6: नेपाल वायुसेवा निगमको संचालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारको श्रृंखला शुरू भएको छ. निगमको सुशासन व्यावसायिकता र सेवा प्रवाहमा सुधार हुन थालेको विभिन्न तथ्यहरूले देखाएका छन्। निगममा खुल्ला प्रतिस्पर्धाबाट 5 जना र मन्त्रालयगत प्रतिनिधि 2 जना गरी 7 जनाको संचालक समिति गत जेठ 5 गते गठन गरिएको थियो.
7: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउन आग्रह गरेको छ. हाल केही जलविद्युत आयोजनाहरूको साधारण सेयर आईपीओ निष्कासन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएको छ. कतिपय प्रवर्धक कम्पनीले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियर मूल्यमा सेयर निष्कासन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति गम्भीर ध्यानकर्षण भएको पानले जनाएको छ.
6: अब शेयर बजार गत साताको कारोबारमा धितोपत्र दोस्रो बजार मापक धेरै सूचकहरू घटेका छन्। नेप्से परिसूचक 1.79% घटेर फेरि 2700 बिन्दु तल झरेको छ. अघिल्लो साताको अन्तिम कारोबार दिन 2734.60 बिन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने 2685.54 बिन्दुमा बन्द भएको हो.

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। साउदी अरब रूस र ओपेक प्लसका पाँच अन्य प्रमुख सदस्यले पश्चिम एसियाको युद्धले सृजना गरेको अवरोध बीच सेप्टेम्बरदेखि तेल उत्पादन बढ़ाउने सहमति जनाएका छन्। सात सहभागी देशहरूले प्रतिदिन 188,000 ब्यारेलको उत्पादन समायोजन लागू गर्ने निर्णय गरेका छन् उनीहरूद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ।
3: अब खेल र खेलाड़ीका खबर। नेपालको खेलकूद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित खेलकूद सम्बन्धी प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएमले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै बियोण्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी तीन दिनसम्म हुने भएको जानकारी दिइएको हो।
2: अब विचार तथा दृष्टिकोण। द्वन्द बढ़ाउने डिजिटल झिल्को शीर्षकमा पशुपति रायको विचार। दैनिकमा छापिएको छ। लोकतन्त्रको भविष्य केवल निष्पक्ष निर्वाचनबाट सुरक्षित हुँदैन, नागरिकले विश्वास गर्ने सूचना कति विश्वसनीय छ भन्ने विषयले पनि त्यसलाई निर्धारण गर्छ। जब अफवाह तथ्यभन्दा छिटो फैलिन्छ, भावनाले प्रमाणलाई विस्थापित गर्छ र एल्गोरिदमले ध्रुवीकरणलाई बढ़ावा दिन्छ, तब सामाजिक संचार अभिव्यक्तिको माध्यमबाट सामूहिक हिंसाको शक्तिशाली प्रवेगमा रूपान्तरण हुन सक्छ। त्यसैले आजको सबैभन्दा ठूलो चुनौती प्रविधिसँग लड्नु होइन, प्रविधिलाई जिम्मेवार, पारदर्शी र लोकतान्त्रिक मूल्य अनुकूल बनाउनु हो, किनकि दंगाको पहिलो ढुंगा सड़कमा फालिनु अघि धेरै पटक त्यसको झीलको मोबाइलको स्क्रीनमै सल्किसकेको हुन्छ।
3: ज्येष्ठ नागरिकका समस्या शीर्षकमा कृष्णमणि पराजुलीको विचार गोर्खापत्रमा छापिएको छ। ज्येष्ठ नागरिक समाज र राष्ट्रका अमूल्य निधि हुन्, उनीहरूलाई राज्य, समाज, परिवार र व्यक्तिले समेत हेर्ने दृष्टिकोणमा कमी कमजोरी देखिएका छन्। जीवनको पूर्वार्धमा 10 नंगरा खियाएर सबैलाई योगदान दिएको व्यक्ति जीवनको उत्तरार्धमा आइपुग्दा आर्थिक, सामाजिक र मनोवैज्ञानिक समस्यासँग जुझ्नु पर्दा निश्चय नै उनीहरूलाई दुःख लाग्नु स्वाभाविक नै हुन्छ। घरका सन्तान, वैदेशिक रोजगार र शहरमा बस्ने प्रणालीको विकासले गर्दा घर कुर्ने र रेखदेख गर्ने कामको जिम्मा पनि ज्येष्ठ नागरिकमै पर्न गएको छ। आफ्नै शरीरले दुःख दिइरहेकोमा हुर्किएका र पढ़े लेखेका सन्तान सबैले छाडेर जाँदा यिनै ज्येष्ठ नागरिकमाथि बोझ थपिएको छ।
2: जनमतको कदर भएन कि सरकार शीर्षकमा डाक्टर गणेश प्रसाद घिमिरेको विचार हिमालय टाइम्समा छापिएको छ। सरकारले आजसम्म कुनै देशका कूटनीतिज्ञ नियुक्त गर्न सकेको छैन। अन्यत्र जहाँ जसलाई नियुक्त गरेको छ ती हरेक क्षेत्रमा विवादित व्यक्ति नै नियुक्त भएको समाचार बाहिर आउन थालेका छन्। प्रतिस्पर्धाबाट छानिएका व्यक्ति सबै असल हुन्छन् भन्ने होइन, खराब नियत भएका व्यक्ति पनि प्रतिस्पर्धामा भाग लिने गरेका हुन्छन्। हिजो सरकारमा नहुँदा जे भनियो, जसरी सराब्दै हिँडियो, त्यो अवस्था सत्तामा रहँदा हुँदा रहनेछ भन्ने तथ्य वर्तमान सरकारले बुझिसक्यो होला। केही बुझ्न बाँकी भए बुझ्दै जानेछ। गएको निर्वाचनमा जनताले वर्तमान सत्तासीन पार्टीलाई मत दिएका होइनन्, मत घोप्ट्याएका थिए। पाएको मतलाई यथावत राखेर त वर्तमान सरकारले सक्दैन भन्ने तथ्य बाहिर आउन थालिसक्यो।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरे गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550359 र 98550639359।
4: पहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 8:06 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।
5: तारिक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको पञ्चमी तिथि।
6: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू:
5: 4 महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु, सावधानी अपनाउन विज्ञहरूको सुझाव, बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल, डिजेल र हवाई इन्धनको भाव बढ़्यो।
6: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्य समिति बैठक आइतबार बस्ने, भारतीय SSBको प्रवेशसँगै सुस्तामा फेरि तनाव।
5: अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत, आन्तरिक उडानमा ढिलाइ भए अब क्षतिपूर्ति पाउने कानून बनाइँदै।
6: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु, बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने, इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
5: र काभा महिला भलिबल च्याम्पियन्स लीग नेपालमा हुने, कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुने, CCL सिजन 3 भदौ 3 साताबाट।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: साझा खबरको सबैभन्दा शुरूमा पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ गैरातीबाट लागू हुने गरी बढ़ाइएको प्रसंग।
6: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाव बढ़ाएको छ। निगमले गए राति 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेलमा 5 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँका दरले मूल्य वृद्धि भएको हो। यो सँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा 200 रूपियाँ सुर्खेत र दाङमा 199 रूपियाँ कायम हुने भएको छ। 4 आली, विराटनगर, जनकपुर, अम्बेकगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट साउन 15 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 20.919 रूपियाँ र डिजेलमा 39.67 रूपियाँ बढ़ेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून दरमा मात्रै मूल्य बढ़ाएको निगमले दावी गरेको छ। यसरी मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक रूपमा करिब 1,49,00,000,000 रूपियाँ घाटा हुने गरेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्य वृद्धिका कारण निगम चरम आर्थिक दबावमा परेको भन्दै सबै उपभोक्ता र सरकारवालालाई इन्धनको प्रयोगमा मितव्ययता अप्नाउन समेत निगमले अनुरोध समेत गरेको छ।
5: यसैबीच ग्यास र इन्धन आयात हुने मुख्य भाग हर्मुज जलमार्ग ढुवानी अवरोध भएपछि करिब 1.5 महिना नेपाली उपभोक्ताले ग्यास अभाव बेहोरेका छन्। आयल निगमले आधा सिलिण्डर ग्यास दिने नीति ल्याएपछि बजारमा ग्यास सर्वसुलभ भएको थियो, तर गएको असार 31 भारी सिलिण्डर अर्थात 14.2 किलो ग्यास दिन थालेको निगमले 15 दिन नहुँदै बजारमा फेरि अभाव देखिएको हो। अहिले करिब एक सातादेखि काठमाडौँ लगायत देशका धेरै स्थानहरूमा ग्यासको अभाव देखिएको छ। देशका प्रमुख शहरहरूमा ग्यास छैन, तर आयल निगमले सीधै सम्पर्क गर्न अनुरोध गर्दै आएको छ। साना विक्रेताहरूले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्ताहरूलाई फर्काउने गरेका छन्। बजारमा ग्यास अभाव भएपछि निगमले राजधानीको टेको स्थित कार्यालयबाट विभिन्न कम्पनीका ग्यास बेच्न शुरू गरेको छ। यसअघि ग्यास अभाव हुँदा पनि निगमले टेकुबाट यसै गरी नै ग्यास दिने गरेको थियो। नेपाल ग्यासले बालाजुबाट उपभोक्तालाई लाइन लगाएर ग्यास दिइरहेको छ। चितौन, दाङ लगायतका जिल्लामा पनि ग्यास लिने उपभोक्ताको लामो लाइन देखिन थालेको छ। हर्मुज जलमार्ग पूर्ण रूपमा नखुले पनि अहिले संसारभर नै इन्धन अभाव भएका समाचारहरू आएको देखिएको छैन। इरान र अमेरिकाबीच द्वन्द बढ्दा र केही कम हुँदा इन्धनको मूल्यमा पनि थप घट भइरहेको छ, तर आपूर्तिको विषयलाई लिएर ठूलो समस्या देखिएको छैन। संसारभर इन्धन कारोबार र आपूर्तिमा ठूलो समस्या नदेखिएको बेला नेपालमा अचानक ग्यास अभाव हुनुलाई अनौठो रूपमा हेर्न थालेका छन् व्यवसायी र सरोकारवाला निकायले। केही समय अघि इन्धनको मूल्यमा भारी कटौती हुँदा निगमका अधिकारीहरूले सूचना चुहाएका कारण डिलरहरूले इन्धन खरिद नगरेको विषय बाहिरिएको थियो। यही विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाउन खोजेको समेत चर्चा चल्यो। अहिले पनि एकाएक ग्यास अभाव गराइनुमा कुनै स्वार्थ लुकेको हो कि भन्ने आशंका सरकारवालामा देखिन थालेको छ। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा छन्। चामल, तेल, चीनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा

0: बार मात्रै सरकारले पेट्रोल डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाइसकेको छ। बिजुली खपत र राइड सियरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ। ग्यास सहजै उपलब्ध हुन छोडेको छ। चामल, तेल, चिनी, तरकारी लगायतमा पनि भाव बढ़ेको छ।
1: चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशभरका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको छ भने 4 अझै बेपत्ता रहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
2: अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1500 घाइतेमा चाहिँ 600 भन्दा बढी चाहिँ सर्पदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरे भएर पनि देखेको छ।
1: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन्, जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। त्यस्तै चट्याङबाट 25 लिक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा, ढुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। त्यस्तै हिजो बिहान मात्रै पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटनाहरू भएको समेत प्राधिकरणले जनाएको हो।
0: मौसम पूर्वानुमान महाशाखाका कारण वर्खायामको शुरूआतसँगै देशभरमा सर्पदंशको घटना बढ़न सक्छन्। त्यसका लागि बच्नको लागि सरोकारवाला निकायले सावधानी अप्नाउनुपर्ने भनिरहेका छन्। रातिको समयमा नहिड्ने, झूल लगाएर सुत्ने, हिड्नै परेमा टर्च लगायतका उज्यालो बत्ती बालेर हिड्ने र माथि घोडासम्मै पुग्ने गरी जुत्ताको प्रयोग गर्न पनि विज्ञहरूको सुझाव रहनेछ। पछिल्लो एक घण्टाको विश्लेषण हेर्दा सबभन्दा धेरै बागमती प्रदेशमा पानी परिरहेको छ। बागमती प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको देखिन्छ भने त्रिशुली काली खोला क्षेत्रमा सबैभन्दा धेरै 36.4 मिलिमिटर पानी परेको छ भने त्यसै गरी कोटगाउँ क्षेत्रमा पनि पानी परेको छ। 13.4 मिलिमिटर पानी पछिल्लो एक घण्टामा त्यहाँ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: काठमाडौँ उपत्यकामा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी लामो समयदेखि श्रृंखलाबद्ध रूपमा सुनका सिक्री, लुटपाट र मोटरसाइकल चोरी गर्दै आएको सांगठनिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गिरोहका नायकी आरोपितलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार विगत 5 महिनादेखि श्रृंखलाबद्ध रूपमा डाँका तथा लुटपाटमा संलग्न सिन्धुपाल्चोक लम्ची चार घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका 34 कर्मा तामाङलाई बुढा नीलकण्ठ 13 चुनीखेल स्थित पानी ट्याङ्की नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।
0: अलग्गै पार्टी बनाउने तयारी स्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय देखिएको छ। इतर पक्षले 29 साउनमा भेला आह्वान गरेको 5 अगावै संस्थापन पक्षले 24 साउनमा केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो। एक साताको बीचमा नेपाली कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन्। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले 24 साउनमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताउनुभयो।
3: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असंसायिक विषय वस्तुहरू हुन्छ। हामीसँग नेपाली कंग्रेस सदस्यता सूचीका कुरा छन्। अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। नेपाली कंग्रेसको एसपीएससी 15 महादिवसलाई एसपीएससी सदस्यता सूचित गरेर

0: यसैबीच पार्टीको औपचारिक विभाजनको डीलमा पुगेपछि नेपाली कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुँको भानुनगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। उहाँहरूले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी 20 साउनमा राष्ट्रिय एकता भेला आयोजना गर्ने जानकारी दिनुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। श्रीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान संचालन गरिरहनु भएको छ। पार्टी विभाजन भए सामूहिक राजीनामा दिने चेतावनी पनि उहाँहरूको छ। 27 साउनमा उहाँहरूले नै स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव र विश्वास जगाउन स्थानीय सरकारको भूमिका,
2: धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ तर उहाँले यत्रो ठूलो यहाँ भण्डारा लगाउनु भयो,
3: यति माया दिए समाजले आज सबै सँगैसँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
0: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो, अमेरिका जाने नेपालीलाई धरोटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
5: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
6: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
4: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले होलीको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
5: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: तराई क्षेत्रमा मनसूनमा अत्यधिक तापक्रममा वार्षिक 0.036 डिग्री सेल्सियसका दरले बढ़िरहेका बेला उच्च हिमालय क्षेत्रमा यो वृद्धि दर दोब्बर अर्थात वार्षिक 0.072 डिग्री सेल्सियसले बढ़ेको देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका 11 जिल्लामध्ये हिमाली जिल्लामा सबैभन्दा बढ़ी वार्षिक अधिकतम तापमान वृद्धि भएको छ। प्रदेशमै सबैभन्दा बढ़ी मनाङमा वार्षिक 0.092 डिग्री सेल्सियसका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ। मुस्ताङमा वार्षिक 0.08 डिग्री सेल्सियसका दरले अधिकतम तापमापन वृद्धि भएको छ। उच्च हिमाली क्षेत्रको अध्ययनमा अर्को नौलो संकेत पनि देखिएको छ। यहाँ दिनको समयमा तापक्रममा बढ़दै गए पनि रातको समयमा भने चिसो झन बढ़ने क्रम थपिएको छ। मुस्ताङको जोमसोममा न्यून तापमान प्रतिशतका दरले 0.58 डिग्री सेल्सियसमा घटिरहेको छ भने मनाङको चामेमा न्यूनतम तापमापन वार्षिक 0.12 डिग्री सेल्सियसका दरले घटिरहेको विभागले उल्लेख गरेको तथ्याङ्कमा छ। पछिल्लो 9 वर्षमा गण्डकीको औसत तापक्रम 1.1 डिग्री सेल्सियस प्रतिशत बढ़ेको छ र सन् 1971 देखि 2000 सम्मको अध्ययनमा तापमापन 70.2 डिग्री सेल्सियस रहेको विभागले जनाएको हो।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर, नागरिक दैनिकको भित्री पन्नामा पहिला विश्वासको मत अनि सरकार विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नुभएको खबर छ। सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको नेपाली कांग्रेस भनी अब संसदमा प्रतिपक्षीय भूमिकामा रहनेछ, मुख्यमन्त्रीको विश्वासको विपक्षमा मत दिनेछ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै एमाले तथा नेकपा सहित सरकार निर्माण हुनेछ। यी दुई दलबीच भएका पछिल्ला छलफलमा मुख्यमन्त्री मन्त्रीले विश्वासको मत लिने र त्यसपछि मात्रै संयुक्त सरकार निर्माण गर्ने सहमति बनेको हो। वीरेन्द्रनगरबाट गोविन्द केसीले लेख्नु भएको खबर छ, कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको 6 दिन पुग्दा समेत सत्ता साझेदार दलबीच भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मुख्यमन्त्री सहित 7 मन्त्रीमण्डलमा नेकपा र एमालेबीच मन्त्री र मन्त्रालयको कुरो नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको उल्लेख गरिएको छ। मंगलबार कर्णाली प्रदेश प्रमुख एकराज जोशीले मुख्यमन्त्री मंगल बहादुर शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नयाँ सरकार गठनमा सकस शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट लेख्नुभएको खबर पनि छापिएको छ। कोशी प्रदेशमा नेकपा एमाले भित्रको विवादका कारण सरकार परिवर्तनमा सकस देखिएको हो। केन्द्रमा नेकपा र एमाले बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भए पनि कोशी प्रदेशमा एमाले भित्रको विवादले सरकार परिवर्तनमा समस्या देखिएको हो। कोशी प्रदेशमा हाल एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ। केन्द्रमा कांग्रेस र एमाले बीचको गठबन्धन टुटेर नेकपासँग गठबन्धनको सहमति भइसके पनि नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा हालसम्म कुनै काम अगाडि बढ़ेको छैन। मुख्यमन्त्रीबाट हिक्मत कुमार कार्कीलाई पछाडि सार्ने र एमाले नेतृत्वले हालका मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर नयाँ सरकारको मुख्यमन्त्रीमा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन चाहेको छ। तर कोशीका मुख्यमन्त्री कार्की राजीनामा दिन तयार नभएपछि कोशीमा नयाँ सरकार गठन अन्यलमा परेको उल्लेख गरिएको छ। अर्को खबर, मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरीका सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका एक र सहसचिव सरहका एक रहनेछन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्थापन गरिएको छ। गोर्खा पत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सभा विधेयक दर्तासँगै बिजनेस अभाव टर्यो शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक सरकारले राष्ट्रिय सभामा 2 नयाँ विधेयक दर्ता गरेको छ। संघीय संसद सचिवालयले साउन 14 गते राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएको जनाएको छ। यससँगै लामो समयदेखि देखिएको बिजनेस अभावको समस्या केही समयका लागि टरेको देखिन्छ। व्यापारिक विवाद समाधानमा नयाँ प्रस्ताव शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। वाणिज्य क्षेत्रसँग सम्बन्धित विवादलाई मेलमिलापबाट टुंग्याउन सरकारले वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समिति गठनको प्रस्ताव गरेको हो। व्यापारिक तथा व्यावसायिक प्रकृतिका विवाद लामो समयदेखि अदालती प्रक्रियामा नै अल्झिने गरेको गुनासो सम्बोधन गर्न सरकारले मेलमिलाप प्रवर्धनको नीति लिएको हो।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सुस्तामा फेरि तनाव शीर्षकमा नवीन पौडेल र दिपेन्द्र बडुवालले खबर लेख्नु भएको छ। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद बल्झिएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकोमा भारतीय पक्षले हिजो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यस्तै भिरकुटी मण्डपमा प्रदर्शनी केन्द्र निर्माणको विषय बजेटमा उठिरहन्छ, कार्यान्वयन हुँदैन शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। भिरकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छुट्दैन, यसको कार्यान्वयन भने अहिलेसम्म हुने सकिरहेको छैन। त्यस्तै अमेरिका जाने नेपालीलाई धरोटीको बोझ शीर्षकमा भित्रपृष्ठमा खबर छ। प्रति व्यक्ति वार्षिक आय $1500 आसपास रहेको नेपाल जस्ता मुलुकका यात्रुका लागि अमेरिकी भिजा लिन राख्नुपर्ने अधिकतम $20,000 धरोटी रकम ठूलो आर्थिक बोझ बन्ने देखिएको छ। त्यस्तै सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार कहिले शीर्षकमा पनि खबर प्रकाशित छ।
0: नयाँ पत्रिका दैनिकमा नाबालिगको डिम्बको अवैध कारोबार, डाक्टर शर्मा सहित आरोपित विरूद्ध अदालतले दिएन पक्राउ अनुमति शीर्षकमा ठेकराज थामीले लेख्नु भएको खबर छ। 16 वर्षीय नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न डाक्टर नूतन शर्मा लगायत आरोपी विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गर्न आनाकानी गरेको भनेर खबरमा उल्लेख छ। उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी नहुँदा प्रहरीले पक्राउ गरिसकेको बिचौलिया राधिका गोतामेलाई पनि 5 दिनको थुनापछि हाजिरी जमानीमा छाडिएको छ। अवैध रूपमा डिम्ब झिकिएकी नाबालिग भने असह्य पीड़ाका कारण डिप्रेशनमा पुगेको पनि उल्लेख गरिएको छ। अर्को खबर कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट ब्याग गराउने कसरत शीर्षकमा छ भने भित्री पन्नामा संघीय संसदमा पुगे 9 विधेयक, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा हटाउनेदेखि न्यायाधीश नै मेलमिलाप गर्दा हुनेसम्मका व्यवस्था गरिएको छ। कमलराज भट्टले यो खबर लेख्नु भएको छ। 15 बुधे मागसहित 4 दिनदेखि अनसनमा नर्स ज्योति शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर छापिएको छ भने आन्तरिक उडानमा ढिलाइ भए यात्रुले क्षतिपूर्ति पाउने कानून बनाउँदै सरकार शीर्षकमा अर्को खबर छ। सरकारले आन्तरिक हवाई सेवामा निर्धारित समयमा उडान रद्द वा स्थगन भएमा वायु सेवा कम्पनीले यात्रुलाई सुविधा तथा क्षतिपूर्ति दिने कानूनी प्रबन्ध गर्दैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 यस्तो व्यवस्था गरिएको हो। काभ्रेमा 28 करोड़ बराबरको 22 रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको बारेमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा पनि मृत्यु हुनेको संख्या 25 पुगेको छ भने 23 जना घाइते भएका छन्। सरकारी संचार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार घटना भएको एक सातापछि मृतकको संख्या 21 भएको हो। मृतक मध्ये अधिकांश पर्यटक रहेको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। करिब 44 वर्षपछि पहिलो पटक यस्तो निर्णय सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावमा हंगेरी पनि परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र इराकले टर्कीसँग इराक टर्की पाइपलाइन मार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने 1 वर्ष सम्झौता गरेको छ। इराकको तेल मन्त्रालयका अनुसार सम्झौता अनुसार इराकले उक्त पाइपलाइन मार्फत दैनिक कम्तीमा 7,50,000 ब्यारल कच्चा तेल निर्यात गर्ने भएको हो। सिहान मार्फत इराकी तेल निर्यात सम्बन्धी 10 वर्षको पुरानो सम्झौताको अवधि आज सकिएपछि नयाँ सम्झौता गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। काभा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 देखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने, संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुबली मनाउने लगायतका विभिन्न निर्णयहरू पनि गरेको छ। कमर्सियल क्रिकेट लीग सीसीएल सिजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढा नीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कार्पोरेट टोली सहभागी हुनेछन् र राष्ट्रिय पुरूष फुटबल टोलीका खेलाड़ीहरूले सम्बन्धित निकायसँग फिफाको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले निलम्बनका बावजूद पनि नेपालले आसन्न साफ च्याम्पियनशीप 2026 खेल्ने सम्भावना रहेको जनाएपछि आइतबार खेलाड़ीहरूले सामाजिक सञ्जालबाट यस्तो आग्रह गरे। उनीहरूले साफ च्याम्पियनशीप खेल्ने वातावरण बनाउन सरोकारवाला निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने पनि माग गरेका छन्।
1: शान्ति र सद्भावका लागि बाँकी जिल्लाले देखाउँदै आएको सकारात्मक नमूना अरू जिल्लाका लागि पनि अनुकरणीय रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 गार्मनेट शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक चेक छोयो कि चल्यो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सद्भावका लागि सरकारवालाको भूमिका। सुनसरी लगायत तराई मधेसका केही जिल्लामा देखिएको तनाव साम्य हुँदै गएको छ। स्थितिलाई साम्य पार्न प्रधानमन्त्री, मन्त्री, सांसददेखि सरकारवाला सबै सक्रिय छन्। बाँकेको नरैनापुर गाउँपालिका र सिंगो बाँके जिल्लाको धार्मिक सहिष्णुता र सामाजिक एकताको सन्देश दिने शैली भनी फरक छ।
11: बाँकेको नरैनापुर गाउँपालिका स्थित धार्मिक स्थल सन्तानेश्वर पुगेका पैदल तीर्थयात्रीहरूको स्वागत गाउँपालिकाका अध्यक्ष मोहम्मद इस्त्याक शाहले रूद्राक्षको माला र खाँदा ओढाएर गर्नुभयो। मुस्लिम समुदायका जनप्रतिनिधिले हिन्दू परम्परा अनुसार तीर्थयात्रीको स्वागत गरेको दृश्यले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नका लागि फरक तर सकारात्मक सन्देश दिएको धेरैको बुझाइ छ।
12: उहाँले हामीलाई हिन्दू र मुस्लिम बराबर मान्नुभयो, एकदम खुसी लाग्यो। उहाँहरूले सम्मान गर्नुभयो हामीलाई।
2: नरेन्द्रपुर गाउँपालिकाको अध्यक्ष जो हुनुहुन्छ, धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ, तर उहाँले यत्रो ठुलो चाहिँ यहाँ भण्डारा लगाउनु भयो, हिन्दू धर्मप्रति सद्भाव राख्दै यहाँको पर्यटन विकासको लागि जुन आयोजना गर्नुभयो त्यो एकदमै ब्युटी, एकदमै सकारात्मक कुरा हो।
13: यहाँ कुनै पनि जातीय धार्मिक विषयहरू हुँदैन, यहाँ सबै किसिमका व्यक्तिहरू सहभागी हुनुहुन्छ, मुस्लिम युवाहरू पनि सँगै जान्छन्। इभन त्यहाँ भोज भण्डाराहरू गर्ने ठाउँ व्यवस्थापकीय टिम नै मुस्लिम टिम छ।
11: गाउँपालिकाका अध्यक्ष शाह मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
3: नरेन्द्रपुरको इतिहास हेर्नु तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि बुन भए थियो, मैले यति माया दिए समाजले कि आज सबै सँगैसँगै हिँड्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
11: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्त्याकले स्वागत गर्नुभयो। अधिवक्ता वसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
2: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमुनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
11: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्तिको सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
14: जातको रूपले फरक होला, तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारण यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ, हामी सबै चाहिँ उ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्य चाहिँ विडम्बना हो।
11: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
15: जुन नटामा परेर मृत्यु वरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिनमै दोषी पर कारवाहीको माग राख्ने छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र तुरन्त तथा शीघ्र स्वास्थ्य लाभको कामना गरे। यही नै हो आजको कार्यक्रम।
11: धार्मिक आस्था फरक हुन सक्छ, तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति, सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, CIM, कृष्णसार FM, नेपालगंज, बाँके।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: 4 महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल, डिजेल र हवाई इन्धनको भाव बढ़्यो।
0: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो। खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार। भारतीय SSB को प्रवेशसँगै सुस्तामा फेरि
1: अमेरिका जाने नेपालीलाई धरोटीको बोझ। कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए क्षतिपूर्ति पाउने कानून बनाइँदै।
0: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु। बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने। इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
1: र काबा महिला भलिबल च्याम्पियन लीग नेपालमा हुने कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुँदै CCL सिजन 3 भदो दोस्रो साताबाट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री र गृह गृहमन्त्री जसको भूमिका पछिल्लो समयमा कतिपयले जसरी निभाउनु पर्ने थियो त्यसरी ननिभाएको भनेर आलोचना र टीका टिप्पणी पनि गरेका छन्। यहाँ एउटा हिलाम्मे कुनै त्यहाँ स्थान जस्तो देखिन्छ जहाँ प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर त्यहाँ खेल्दै गर्दाखेरि हिलो चाहिँ मुखतर्फ आइराखेको जस्तो देखाइएको छ। पछाडिपट्टि भने राष्ट्रपा सभापति रवि लामिछाने त्यहाँ उभिएर केही भने जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, दल्नुस् धुनीमा छँदैछु नि दल्नुस्।
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Dabei Eulex und Nunja. Radio Silence 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू
6: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
6: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556493495।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: चैते धानमा नेक ब्लास्टको समस्या
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
7: रोगको लागि अनुकूल मौसम
9: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
9: खेतमा पानी जमाइराख्ने:
7: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
9: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगा।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथि मिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 101.4 मेगाहर्ज, इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौटी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज सेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगन्ज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठेन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 18 गते, तदनुसार ईस्वी सन् 2026 अगस्त 3 तारिक, सक संवत्सर 1948, नेपाल सम्बत 1146, दिल्लागा रुद्र नामक संवत्सर, दक्षिणायन वर्ष ऋतु, आज सोमबार रहेको छ, श्रावण कृष्ण पक्ष, तिथि रहेको छ आज पञ्चमी, तिथि रहेको छ, नक्षत्रमा रहेको छ उत्तर भाद्रपद नक्षत्र, युगमा रहेको छ शुक्रम योग, कर्णमा रहेको छ कौलवाह, करण रहेको छ 8:50 तदुप्रान्त तैतिला करण रहनेछ, चन्द्रमा आज मीन राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज गदयोग रहेको छ, आज बिहान सूर्योदय बिहानको ठिक 5:28 भयो भने सन सूर्यास्त 6:50 हुनेछ, आजको दिनमान घड़ी 13:25 रहनेछ, आज पञ्चक रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउनेछौ। त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय

कति बजेर कति मिनटसम्म रहन्छ त भन्ने विषयमा विशेष चर्चा पनि गर्नेछौ। आजका लागि विशेष गरी काल समय अनि राहुकालको समय भनिरहेको छ, बिहानको 7:29 बिहानको 8:48 काल बेला, यस्तै गरेर शुभ बेला रहेको छ 8:49 बिहानको 10:29:25 शुभ बेला, यस्तै गरेर लाभ बेला रहेको छ बिहानको विशेष दिउँसोको विशेष गरी 3:30:50 साँझको 5:11:18 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। ग्रह गोचरतर्फ लागौं। ग्रह गोचरमा सूर्य कर्कट राशिमा, चन्द्रमा मीन राशिमा, मंगल वृष राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि मीन राशि आउँछ। उत्तर भाद्रको दोस्रो चरण नाम आउँछ, थबाट नाम आउँछ, मध्यनारी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामीले तपाईँलाई गरायौं र भने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर बेच्दै रहन्छ मेषादी बार राशिफल।

0: मेष राशि।
1: मेष राशि हुनेहरूका लागि आजको दिन परिस्थितिले खर्च बढाउनेछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइला। परिश्रमका तुलनामा प्रतिफल कम देखिन्छ। अरूको कड़कापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापार व्यवसायमा लगानी बढाउनु पर्ने, उधारोमा व्यापार हुँदै जानेछन्। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर भने जुट्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जानेछन्। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ। विशेष गरी प्रगति हुनेछ। प्रत्याशित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। प्रयत्न गर्दा छोटो समयमै काम बढाउन सकिन्छ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन नयाँ काममा जग बसाउने समय रहेको छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दैनिक काममा पनि उल्लेखनीय फाइदा हुनेछ। व्यापारतर्फ थोरै लगानीबाट पनि मनका नाफा कमाउन सकिन्छ। गुमेको स्थान प्राप्त हुनुको साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिया काम दोहारा प्रदान गर्नुपर्ने खके योग पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। बाध्यताले अल्मल्याउन सक्छ। तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुँदै जानेछन्। काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्नुपर्दा केही लाभ हुन सक्छ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय रहेको छ। चिताको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हात लागि हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन खर्च र चुनौतीको समय रहेको हुँदा अलिअलि सजग रहनु पर्ला। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोर भएको अनुभूति हुन सक्छ। खानपान र आहार विहारमा ध्यान पुर्याउनुहोला। केही उपलब्धिको स्रोत भने पहिचान गर्न सकिन्छ। दोहोऱ्याएर प्रयत्न गर्दा आँटेको काम बन्न सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने खालको योग पनि राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन तारिफका परिवर्तन र व्यक्तित्व र कामले चर्चित भइनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय रहेको छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मित्र तथा प्रेमको बन्धन कसिलो भएर जानेछ। आफन्तको स्नेह सत्कार तथा सम्मान प्राप्त हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम पनि थालनी हुने खालको योग पनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9854572223, 9806572223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूका लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आँटै लक्ष्यमा पुर्याउन सक्छ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्दै जानेछन्। कर्मले भविष्यको बाटो सुनाउँदैछ। समस्या पञ्चायत अधिकार स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौड़मा समेत जित हासिल हुनेछ। पेसा व्यापार व्यवसायमा मनग्गर लाभ उठाउन पनि सकिने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन अवसरे पछ्याए पनि प्रतीक्षा गरेको नतिजा कमजोर देख्न जानेछन्। सहयोगीहरूले साथ दिनेछन्। विशेष गरी प्रगतिमा यसो गर्नेहरू दुःख दिनेछन्। तैपनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछन्। व्यापारमा विशेष गरी धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्दैछ। सन्तान वा अनुयायीहरूको साथले हिम्मत जगाउनेछ। गरेका काम सम्पादन हुने खालको यो गोइन राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालको अनुरोध भने टार्न सक्छ। रोकिएका काम दोहोऱ्याएर प्रदान गर्नुपर्ला। अवसरलाई पछ्याउन सक्दा व्यवहारमा पनि पछि पर्ने खालको यो गोइन राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
3: मकर राशि
1: उनीहरूका लागि आजको दिन कर्मयोगले नयाँ मोड़ लिनेछ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले नामदाम इनाम दिलाउन सक्छ। शत्रु परास्त हुन जानेछन् भने प्रतिस्पर्धीहरू पनि हट्दै जानेछन्। अग्रत तथा सहयोगी जुट्नाले सोचोको लाभ उठाउन सकिन्छ। पुरुषार्थले काममा सफलता दिलाउनेछन्। नामदाम इनाम आर्जन गर्न पनि सकिने खालको यो गोइन राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
3: कुम्भ राशि
1: उनीहरूको लागि आजको दिन आत्मविश्वासको कमीले काममा पछि परिन्छ। शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइन्छ। खर्च हुने डरले सताउन सक्छ। वाद विवादबाट रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचना सम्बन्धी गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। आजको भविष्यले मेहनतले भविष्यमा नाम र प्रतिष्ठा समेत दिलाउने खालको यो गोइन राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट त शिष्टाचारले अनुमन्याउन सक्छ। स्वास्थ्यको लागि खर्च गराउन सक्छ। धन लाभ भए पनि बल जबरजस्ती गर्ने बानी समस्या निम्ति आउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मविश्वासमा र आत्मसम्मानमा बाधा पर्न सक्छ। तैपनि प्रबल इच्छा शक्तिले लक्ष्य पुर्याउनेछन्। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउने खालको गोइन राशि मिल्नलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

विश्राम बसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आज दिन विशेष रहेको छ, आज श्रावणको सोमबारको दिन रहेको छ, यस्तै गरी सोमबार अनि पञ्चमी तिथि पनि रहेको छ। यसको महत्व के छ त खुलेर जानकारी म तपाईँलाई आज गराउनेछु। विशेष गरी श्रावण अनि फेरि पञ्चमी पनि पर्यो, श्रावणको सोमबार पनि पर्यो, कति राम्रो। अहिलेको श्रावण भनेको चाहिँ श्रावण कृष्ण पक्षको सोमबार, यो चाहिँ विशेष गरी चाहिँ अलिक खुलेर जानकारी म तपाईँलाई गराउँछु। के हो, कस्तो कस्तो हो, श्रावण महिनाको महत्व के हो, विशेष गरी चाहिँ आजको दिन धेरै कारणले विशेष रूपमा हामीले बुझ्न सकिन्छ, धेरै कारणले गर्दा विशेष दिन पनि मानिन्छ। श्रावण महिनाको सोमबार र पञ्चमी तिथि एउटै दिन परेकाले यसको धार्मिक महत्व अझ बढी प्रभाव भएको छ, अझ बढी रहेको छ। श्रावण महिनाको महत्व के हो, यो श्रावण महिना, साउन महिना, साउनको सोमबार के रहेछ यो भन्ने पनि लाग्न सक्छ है। हिन्दू धर्ममा श्रावण महिनालाई भगवान शिवको सबैभन्दा प्रिय महिनाको रूपमा हामीले बुझ्न सकिन्छ। पुराणमा, विभिन्न धार्मिक शिव पुराणमा वर्णन भए अनुसार समुद्र मन्थन हुँदा निस्केको विषलाई हलाहल विष भनिन्छ। भगवान शिवले संसारको रक्षा गर्न पान गर्नुभयो, त्यसपछि देवताहरूले शिवजीलाई जल चढाएर विषको तापबाट चाहिँ शान्त पार्नुभयो। यही कारणले श्रावण महिनामा शिवलिङ्गमा जल चढाउने परम्परा विकसित भएको पनि हामीले बुझ्न सकिन्छ। विशेष गरी चाहिँ श्रावण महिनाभरि भक्तजनहरूले व्रत बस्ने, शिव मन्दिर जाने, शिवलिङ्गमा शिवजीलाई जल, गाईको दुध, गाईको दही, गाईको घिउ, मह, चिनीले अभिषेक गर्ने, चिनीको सट्टामा तपाईँले उखुको रस पनि राख्न सक्नुहुन्छ, चिनी भन्दा राम्रो उखु है, उखु पनि पाउनु भयो भने भेली राम्रो, बेलपत्र, यस्तै गरी धतुरो, आँकको फुल चढाउने, आँक भन्ने थाहा छ, जुन छोरा मान्छेले विवाहको दोष लाग्यो भने चाहिँ आँकसँग विवाह गराइन्छ, हो त्यो आँक चाहिँ फुलेको हुन्छ अहिले, हो त्यो चाहिँ आँकको फुलहरू चढाउने, ओम नमः शिवाय अथवा महामृत्युञ्जय मन्त्र जाप गर्ने। महामृत्युञ्जय मन्त्र थाहा छ त तपाईँहरूलाई? थाहा छैन। कसै कसैले महामृत्युञ्जय मन्त्र भन्नुहुन्छ क्या, ओम त्र्यम्बकम् दधामहे सुगन्धिम पुष्टिवर्धनम् मा उर्वारु कविभवन्दना मृत्युर मोक्षीयमामृतात्। यसलाई महामृत्युञ्जय मन्त्र भन्नुहुन्छ है कसै कसैले। यो होइन नि फेरि महामृत्युञ्जय मन्त्र, यो चाहिँ मृत्युञ्जय मन्त्र हो। महामृत्युञ्जय मन्त्र अर्को हुन्छ, अगाडि पछाडि ओम लगाउनुपर्छ, ओम रोम जुम सुहा लगाउनुपर्छ, उल्टो सुल्टो गर्नुपर्छ, रेकर्ड गर्नुहोस् है म भन्छु ल, यो त ल फटाफट रेकर्ड गर्नुहोस् त। महामृत्युञ्जय मन्त्र, मृत्युञ्जय भन्दा पनि ठुलो मन्त्र महामृत्युञ्जय मन्त्र। आज शिवजीको दिन भएको कारणले गर्दा मैले तपाईँलाई केही कुराहरू, जानेको कुराहरू सिकाउन खोज्दैछु। यो मन्त्र जाप गर्नुहोस् महामृत्युञ्जय मन्त्र, म भन्नुहोस् है ओम, सुन्नुहोस् है ल, सुरु गर्नु।

भनेको छवटा ओम लाग्छ महामृत्युञ्जय मन्त्रमा. मृत्युञ्जयमा एउटा ओम लाग्छ, कुरा बुझ्नुभयो? महामृत्युञ्जय राम्रो है. फेरि महामृत्युञ्जय मन्त्र जाप गर्नुहुन्छ भने महामृत्युञ्जय मन्त्र जाप गर्ने गर्नुहोस्, राम्रो हुन्छ. यो मन्त्रले मन शान्त हुन्छ, सकारात्मक सोच बढ्छ, भगवान शिवको कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको छ. रोगी हुनुहुन्छ, अशक्त हुनुहुन्छ भने रोग लाग्दैन, निरोगी हुने, मृत्युञ्जय हुन्छ, अकाल मृत्यु हुँदैन यो महामृत्युञ्जय मन्त्रले. अनि सोमबार चाहिँ किन विशेष रहेको छ त भन्नेतर्फ पनि लाग्ला हामीहरू. सोमबार चाहिँ किन विशेष भयो त? सोम अर्थ शब्दको अर्थ चाहिँ चन्द्रमा हो. सोम भनेको चन्द्रमा हो. सोमबार भन्छ नि होइन, चन्द्रमाको बार हो सोमबार है. सोमको अर्थ हो चन्द्रमा हो. भगवान शिवले आफ्नो शिरमा चन्द्रमा धारण गर्नुभएको छ, त्यसैले सोमबार शिवजीको प्रिय रूपमा पनि मानिन्छ. सुप्रिय दिन, प्रिय बार सोमबार. अब सोमबारको व्रत बस्नाले मनोकामना पूर्ण होस् भन्ने कामना हामीले गर्न सकिन्छ. परिवारमा सुख शान्ति समृद्धि धन लक्ष्मी वृद्धि होस् भन्न सकिन्छ. स्वास्थ्य राम्रो होस् भन्न सकिन्छ. वैवाहिक जीवनको मङ्गल होस् पनि भन्न सकिन्छ. मानसिक शान्ति र आध्यात्मिक उन्नतिको लागि बस्ने पनि गरिन्छ सोमबारको व्रत. अब पञ्चमी तिथिको महत्व बुझौँ हामीहरू चाहिँ फेरि होइन. हिन्दू पञ्चाङ्गमा पञ्चमी तिथि पाँचौं चन्द्र तिथिको हो. यो चाहिँ तिथि ज्ञान शुद्धता धर्म कर्म र पूजा पाठका लागि शुभ रूपमा मान्न सकिन्छ. यस दिन भगवानको आराधना जप दान सत्कर्म गरी विशेष फल हुने हाम्रो धार्मिक ठूलो विश्वास पनि रहेको छ. पञ्चमी तिथि चाहिँ पञ्चमी तिथिको दिन विशेष गरी यदि सम्भव छ भने बिहान स्नान गरी सभा वस्त्र धारण गर्ने, शिवलिङ्गमा शुद्ध जल अथवा गंगा जल चढाउने, तीनवटा पाँचवटा बेलपत्रहरू चढाउने विशेष गरी चाहिँ. अब धूप दीप बालेर पूजा गर्ने. अब बेलपत्रहरूको विषय कुरा गरौँ है. अब कसरी चढाउने त बेलपत्र, यसको विषय पनि म तपाईँहरूलाई सिकाउँछु है. अनि कस्तो खालको बेलपत्र हामीले चाहिँ चढाउने त, कुन बेलपत्र पूजा योग्य हुन्छ, कुन बेलपत्र पूजा योग्य त्यति राम्रो हुँदैन भन्नेतर्फ पनि लाग्यौँ हामीहरू चाहिँ. अब अहिले बेलपत्र जहाँसुकै पाइन्छ, तपाईँले देख्नु भएको हुन्छ, हाँगै काटेर रुखै काटेर चाहिँ बेलपत्र टिप्नु भएको हुन्छ. त्यस्तो नगर्नु होला, त्यस्तो गर्न हुँदैन होइन. रुखमा चढ्नुभन्दा पहिला तपाईँले बेलपत्रको पूजा गर्नुहोस्, परिक्रमा गर्नुहोस्, क्षमा माग्नुहोस् होइन. त्यसपछि तपाईँहरू चाहिँ चढ्नु होला. रुखमा चढ्दाखेरि सानै छन् बुट्टाहरू, सानै छन् भने पनि चढ्दाखेरि तपाईँले पूजा टिप्दाखेरि चाहिँ नमस्कार गरेर यसो फुल चढाएर चाहिँ तपाईँले टिप्न सुरु गर्नुहोस्. र विशेष गरी बेलपत्र चाहिँ नै एकदम धेरै छिप्पिएको अरहर बेलपत्र चढाउनु हुँदैन शिवजीलाई, त्यो चढ्दैन पनि. किराले खाएको पाल परेको बेलपत्र पनि चढ्दैन नियममा होइन. एकदम नरम बेलपत्र, सजिलो खालको नरम वाला हल्कावाला बेलपत्र तपाईँले चढाउनुपर्छ. धेरै ठुला पनि होइन, धेरै साना पनि होइन, ठिक्कका बेलपत्र चढाउनुपर्छ. अब बेलपत्र चढाउँदाखेरि कसरी चढाउने त होइन, शिवलिङ्गमाथि चढाउने कि शिवलिङ्गको तपाईँको चाहिँ भुइँमा चढाउने कि त्यत्तिकै फुल चढाएर चढाउने हो कि कस्तो यसको विधि विधान के रहेछ त? यो बेलपत्र चढाएपछि फल चाहिँ मलाई मात्रै मिल्लोस् भन्न चाहनुहुन्छ भने त्यसको पनि म तपाईँलाई सिकाउँछु. बेलपत्रलाई उत्तानोपट्टि जतापट्टि तपाईँको चिल्लो हुन्छ नि उत्तानो होइन सुल्टोपट्टि फर्काएर तपाईँले दाहिने हातको हत्केलामा राख्नुहोस् है. अनि बेलपत्रको टुप्पो हुन्छ नि जता भेट्नु होइन, टुप्पो टुप्पो चाहिँ आफूतिर फर्काएर दाहिने हातको हत्केलामा उत्तानो बनाएर राख्नुहोस् होइन. अनि त्यसपछि तपाईँले चाहिँ ओम नमः शिवाय नभए

गरौँ भनेको एउटा बेलपत्र मनबाट श्रद्धाबाट भावबाट तपाईँले यदि शिवलिङ्गलाई अर्पण गर्नुहुन्छ भने तीनटा जन्मको पाप नाश हुन्छ भनेर भनेको छ। त्रिजन्म पाप संहारम एक बिल्वम शिवार्पणम, तीन जन्मको त्रिजन्म भनेको तीनटा जन्मको पाप संहारम, पापलाई चाहिँ नष्ट गराउने संहार गर्ने एउटा बिल्पत्र चढाउनाले, तर मनबाट चढाउनु पर्यो, कर्मबाट चढाउनु पर्यो, वचनबाट चढाउनु पर्छ होइन। अनि उत्तान बनाएर टुप्पो चाहिँ आफूतिर फर्काएर शिवलिङ्गमा चढाउँदाखेरि पनि तपाईँले त्यो आफू टुप्पो चाहिँ आफूतिर फर्केको हुनु पर्यो। शिवलिङ्गमा चढाउँदाखेरि घोप्टो बनाएर चढाउनु पर्छ, बेलपत्र घोप्टो बनाएर चढाउने, हातमा लिँदाखेरि आफ्नो हातमा लिँदा उत्तान बनाउने, अनि त्यसपछि सर्लक्क ठ्याक्कै तपाईँले जसरी सुखा रोटी कसरी ठ्याक्क पल्टाउनुहुन्छ तपाईँले, हो त्यही ठ्याक्क पल्टाइदिनु, टुप्पोतिर आफूतिर पार्नुहोस्, हो त्यसरी चढाउनुहोस्। मन्त्र तपाईँले त्रिदलम त्रिगुणाकारम त्रिनेत्रम त्रिदायितम त्रिजन्म पाप संहारम एक बिल्वम शिवार्पणम भन्नुहोस्। नभए ओम नम शिवाय बेलपत्रम समर्पयामि भनेर यसरी बेलपत्र तपाईँले चढाउन सक्नुहुन्छ शिवजीलाई। अनि आजभोलि धेरैजना एकसिया शिवलिङ्ग होइन भएको मठ मन्दिरमा जाने, अनि त्यसपछि दुध जलहरू लिएर जाने गर्नुहुन्छ। तपाईँले दुध जलहरू लिएर जाँदाखेरि चाहिँ प्लास्टिकका भाँडामा लिएर नजानुहोला, कुरा बुझ्नुभयो, तपाईँले प्लास्टिकका भाँडामा लगेर दुध जल नचढाउनुहोस्, काँसको भाँडामा लिएर जानुहोस् दुधहरू, अलिकति घिउ राख्नुहोस् होइन, अनि घिउले चाहिँ तपाईँले चाहिँ काँसको भाँडाभित्र अलिअलि घिउ दल्नुहोस्, त्यसपछि तपाईँले जल दुध के राख्न मन लाग्छ त्यो राख्नुहोस्, त्यसपछि लगेर तपाईँले चढाउन सक्नुहुन्छ। ओम नम शिवाय, ओम नम शिवाय, ओम नम शिवाय, ओम नम शिवाय भनेर हरेक शिवलिङ्गको टुप्पो टुप्पोमा चढाउने, जल चढाउने, बेलपत्र चढाउने। सेतो अक्षता भनेको टुक्रेका चामल होइन नि, फेरि अक्षता भनेको चाहिँ सग्ला सग्ला होइन, सग्ला सग्ला चामल चढाउनुहोस्। सकिन्छ भ्याइन्छ भने तपाईँले चामल चाहिँ जुन यो जिरा मसिना बासमती लङ रेड हुन्छ नि, यी चामल नचढाउनु होला तपाईँले चाहिँ, लोकल चामल चढाउनु सग्ला सग्ला होइन, त्यो छान्ने हेर्ने केलाउने, अनि सग्लो सग्लो चामल लगेर तपाईँ चढाउनुहोस् शिवलिङ्गमाथि चढाउनुहोस्। पहेँलो चन्दन चढाउनुहोस्, पहेँलो चन्दन भनेको त्यो अष्टगन्धा भन्ने पाउँछ क्या, बुझ्नुभयो, अष्टगन्धा भन्ने पहेँलो मग्ग बाख्रा पनि आउँछ, त्यो चन्दन चढाउनुहोस् तपाईँले शिवलिङ्गमा। भस्म चढाउनुहोस् तपाईँले, जस्तै भस्म कहाँको चढाउने भन्दा जस्तै होम गरेको ठाउँको खरानी, होमको खरानी चढाउने, जस्तै तपाईँ घरमा कहिले रुद्री पूजा नारायण पूजा लाउँदाखेरि होम गर्नुभयो भने त्यो खरानीलाई चाहिँ तपाईँ यसो गरेर चालेर चाहिँ राख्नुभयो भने अरू अरू बेला पनि त्यो खरानी काम लाग्छ, बत्ती काट्दाखेरि काम लाग्छ, शिवजीको पूजा गर्दा काम लाग्छ होइन। कहिले कहीँ यसो केही शरीरमा लागु भागु भयो जस्तो महसुस भयो भने ती खरानी चाहिँ तपाईँको चाहिँ यसो शिरमा लगाउने होइन, शरीरमा जहाँ दुखिया छ, जहाँ झम्म बनाएको छ त्यहाँ धारण गर्नुहोस्, केही लागेका छन् भूत प्रेत पिसाब भने ती कुराहरू छलेका छन् भने, वायु लागेका छन् भने पनि ती कुराहरू पनि नष्ट भएर जान्छ खरानी भस्म होइन। त्रायुखम् जमदग्ने कसवश त्रायुखम् मा जद्देवेहु त्रायुखम् तन्नो अस्तु त्रायुखम् मा भनिन्छ, अविधि भस्म, जलविधि भस्म, स्थलविधि भस्म भनिन्छ होइन, ती भस्महरू पनि तपाईँले चढाउन सक्नुहुन्छ। विशेष गरी जस्तै गरी आफ्नो आफ्नो मनोकामनाको हिसाबले पनि तपाईँले चढाउन सक्नुहुन्छ। दुबो चढाउनुहोस्, बेलपत्र चढाउनुहोस्, सेतो पहेँलो फुल, बासनादार फुल चढाउनुहोस्, यसरी तपाईँलाई राम्रो गराउँछ, मनोकामना छिट्टैपछि सिद्ध हुन्छ। अनि त्यसपछि तपाईँले, मैले भने त तपाईँलाई, तपाईँले श्रद्धा नभइकन 108 बेलपत्र चढाए पनि फल मिल्दैन, मनमा श्रद्धा छ भने एउटा मात्रै बेलपत्र चढाए पनि हुन्छ फेरि होइन, धेरै चढाउनुपर्छ शिवलिङ्गभरि चढाउनुपर्छ भन्ने चाहिँ होइन है, त्यसमा पनि तपाईँले विशेष ख्याल गर्नुहोला। धुप दीप बालेर पूजा गर्नुहोस् होइन, जस्तै जहिले पनि तपाईँले सुन्नु छैन एउटा कुरा भन्छ तपाईँले, जहिले पनि तपाईँले होइन दियो बाल्नुहोस्, तेलमा बाल्नुहोस् केही छैन, तर जुन भगवान् यसो धुपदीप गर्ने आरती गर्ने हुन्छन् नि त्यो चाहिँ जहिले पनि तपाईँले चाहिँ गाईको घिउमा भिजाएर मात्रै गर्नुपर्छ, आरती चाहिँ बत्तीलाई गाईको घिउमा भिजाएर मात्रै गर्नुपर्छ। कुनै कुनै पण्डितजीले भइहाल्छ त हुन्छ त्यसमा भिजाए नि हुन्छ भन्नुभयो भने त्यस्तो नगर्नु होला, त्यो गलत हो, त्यो तपाईँले चाहिँ गाईको घिउमा भिजाएका कपासका बत्तीहरू चाहिँ तपाईँले गर्ने, सकभर धागोको बत्ती प्रयोग नगर्ने। शिवजीको लागि तपाईँले गर्दै हुनुहुन्छ भने 11 सुते बत्ती गर्नुहोस् तपाईँले,
गणेशजीलाई गर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ एक्काइस सुत्रै गर्नुहोस् होइन, अब कुन देवतालाई गर्नुहुन्छ त्यसको आधारमा तपाईँले गर्न सक्नुहुन्छ। यस्तै लक्ष्मीनारायणले गर्नुहुन्छ भने पाँच सुते बत्ती सबै प्राय पाँच सुते बत्ती सबैलाई चढ्छ, बत्तीहरू बाल्नुहोस् तपाईँले गाईको घिउमा भिजाएर, बत्ती बालिसकेपछि यसो फुल असुदा चढाएर तपाईँले चाहिँ यसो आरती गर्नुहोस् भगवान्लाई है, राम्रो माया गरेर गर्नुहोस्, त्यस्तो राम्रो हुन्छ। कम्तीमा 108 पटक ओम नमः शिवाय मन्त्र जाप गर्ने, नभए कम्तीमा एक पटक महामृत्युञ्जय पाठ गर्ने, महामृत्युञ्जय पाठ पनि हुन्छ एउटा छुट्टै फेरि होइन विशेष गरी। अनि गरिब असहाय र आवश्यक परेकालाई दान र सहयोग गर्ने, दिनभर सकेसम्म सात्विक भोजन गर्ने, क्रोध झुट तथा नकारात्मक व्यवहारबाट टाढा रहने, विशेष गरी चाहिँ धार्मिक विश्वास पनि रहेको छ। र तपाईँले चाहिँ धुपबत्ती गर्दाखेरि यसो घन्टी बजाएर धुपबत्ती गर्नुहोस्, शङ्ख बजाउन आउँछ शङ्ख बजाउनुहोस्, शङ्ख बजाउन आउँदैन भने पनि शङ्खले ल्याएर पूजा गर्नुहोस्, राम्रो हुन्छ। भगवान्को शिव कृपा भने प्राप्त हुन्छ यो गर्नाले चाहिँ, मानसिक शान्ति आत्मशान्ति आत्मविश्वास बढ्छ, घरमा सुख शान्ति समृद्धि रहन्छ, बाधा अर्थन कम हुने, शुभ कार्यमा सफलता मिल्ने मान्यता रहेको छ, आध्यात्मिक रूपमा मन एकाग्र हुने अवसर पनि मिल्छ। अन्त्यमा आजको दिन पवित्र दिन भगवान शिवको स्मरण गर्दै ओम ह्रौं जुम स्वः ओम भूर्भुवः स्वः ओम त्र्यम्बकं जामहे सुगन्धिं पुष्टिवर्धनं मा उर्वारुकमिव वन्दनां मृत्युर्मुक्षीयमा मृतात् भनेर तपाईँले मन्त्र जाप गर्नुहोस्। ओम स्वः भुवः भू ओम स्वः जु हुम ओम भन्ने यो मन्त्र जाप गर्ने, हर हर महादेव भन्ने, बोलबम भन्ने होइन, यी कुराहरू रहन्छ। विशेष गरी चाहिँ भगवान शिवको कृपाले तपाईँ र तपाईँको परिवारमा स्वास्थ्य सुख शान्ति र समृद्धि रहिरहोस्, स्थिर रूपले रहिरहोस् भने भगवान पशुपतिनाथसँग म प्रार्थना पनि गर्न चाहन्छु भनेर मैले तपाईँलाई जानकारी गराएको छु। विशेष गरी हामीले श्रावण महिनामा व्रत गर्ने पूजा गर्ने विधि विधान पद्धति रहेको छ। तपाईँले चाहिँ व्रत बस्न खोजिराख्नु भएको छ, व्रत बस्नुहोस्। तर व्रत बसिसकेपछि साउनको अन्तिम सोमबारको दिन तपाईँले साङ्गे पनि गर्नुपर्छ, विशेष गरी साङ्गे गर्नुहोस् होइन, त्यसो गर्नाले राम्रो फल मिल्छ, राम्रो हुन्छ, समस्याहरू आउँदैन। शिवजी पूजा गर्नेले सबैको पूजा पाठ गर्ने, सबैलाई मान सम्मान गर्ने गर्नुपर्छ। रिस क्रोध रोगले हामीले शिवको पूजा गर्नु हुँदैन। शिवजी एकदमै छिटो खुसी भएर वरदान दिने देवताको रूपमा मानिन्छ, त्यस्तै गरी एकदमै छिट्टो रिसाउने पनि देवताको रूपमा हामीले बुझ्न सकिन्छ। विशेष गरी चाहिँ यसमा तपाईँले ख्याल गर्नुहोला। र शिवजीको पूजा पाठ गर्दा बेलपत्र अनिवार्य, दुबो अनिवार्य, तुलसीको मञ्जरीहरू अनिवार्य होइन, चामल चाहिँ तपाईँले चाहिँ एकदम लङ ग्रेड जस्तो चामल हुन्छ, सिधा सिधा चामल, नटुक्रिएका चामल, सर्लक्क सर्लक्क परेका चामल, सगभर चामल चढाउँदाखेरि लोकल चामलहरू चढाउनुहोस्, त्यसले राम्रो पनि हुन्छ। लोकल चामल यी लङ ग्रेडहरू सबै उसिनेर चाहिँ अलिकति स्टिम गर्छ कि उसिन्छ होइन, हो त उसिन्छ, अनि उसिनेर चाहिँ अनि फेरि तपाईँको सुकाएर अनि चाहिँ पकाउँछ। त्यही भएर उसिनेको चामल पूजा पाठमा सकभर युज नगर्नुहोस्। लङ ग्रेड चामल, जिरा मसिना चामल चाहिँ पूजामा नगर्नुहोस्। तपाईँले चाहिँ विशेष गरी लोकल चामल नै पूजा पाठमा राखेर गर्नुहोस्। लोकल चामल राख्दा राम्रो खालको चामल राख्नुहोस्। तपाईँले दान गर्नुहुन्छ भने त्यो दान गरेको चिज चाहिँ युज गर्न तपाईँले युज गर्न सक्नुहुन्छ कि सक्नुहुन्न त्यो हिसाबले दान गर्नुहोस्। नभए मैले धेरै ठाउँमा के देखाएको छु भन्दा खै दान गर्ने कपडा हो अहिले सस्तो सस्तो खालको दिनुहोस् त भन्नुहुन्छ, त्यसरी हुँदैन। हेर्नुहोस् कुरा बुझ्नुभयो नि, तपाईँले दान गरेको चिज चाहिँ पण्डितजीलाई ब्राह्मणलाई चाहिँ मन परेर त्यो चाहिँ उहाँले प्रयोग गर्नुपर्छ, यसरी गर्नुपर्छ। विशेष जस्तै गाई दान गर्नुहुन्छ तपाईँले, जस्तै उदाहरणमा दिन्छु है, जस्तै तपाईँले आज भाइ कस्तो चलन आएको रहेछ भन्दा कसैको घरमा जाने होइन, अनि त्यसपछि गाई किनेर लिएर आउने थोरै पैसामा फिर्ता गर्ने तरिकाले, क्या दसैँ 2,000-5,000 गाई किनेर लिएर आउने, दुने गाई लिएर आउने, अनि घरमा आउने, अनि त्यसपछि दानसान गर्ने, दानसान गरिसकेपछि फेरि त्यो गाई चाहिँ जहाँबाट ल्याएको त्यहीँ पुर्याइदिने, त्यस्तो गर्नु हुँदैन, फेरि गलत हो त्यो चाहिँ। एकपटक एउटा गाई दान तपाईँले गरिसक्नु भएको छ भने त्यो गाई दान फेरि अर्कोचोटि गर्नु हुँदैन, एकपटक गरिसकियो। मैले के देखाएको छु, के थाहा पाएको छु भन्दा गाईदान त्यसरी गर्ने, अनि त्यसपछि त्यो गाईदान गरिसकेपछि के हुन्छ यसको विधि भन्दाखेरि चाहिँ, तपाईँले जस्तै तपाईँको बुवा आमाको मृत्यु भयो,
13 दिनको दिन गाईदान गर्नुहुन्छ तपाईँले भने तपाईँले गाईदान कस्तो खालको गाईदान गर्नुहोस् भन्दा दुध आउने गाईदान गर्नुहोस्, बाछो अथवा बाछी हुनुपर्छ होइन, बाछो बाछी मरेको जुन हलसारो हुन्छ नि त्यसको दुध, त्यो गाईको दुध त भगवान्लाई पनि चढ्दैन, पञ्चामृत पनि हुँदैन, अशुद्ध मानिन्छ। त्यही भएर तपाईँले पूजापाठमा पनि ख्याल गर्नु होला। अनि गाईदान चाहिँ गरिसक्दाखेरि कसरी गर्ने भन्दाखेरि चाहिँ तपाईँले चाहिँ गाईदान गर्नुहोस्, पण्डितलाई गर्नुहोस्, भान्जालाई गर्नुहोस्, ज्वाइँलाई गर्नुहोस् होइन, भान्जाको व्रत भएको हुनुपर्छ, भान्जाले शुद्ध भोजन गरेको हुनुपर्छ, तपाईँले दियो गाई भान्जाले पचाउन सक्नु पर्यो क्या, त्यो दान चाहिँ पचाउन पच्नु पर्यो उहाँको लागि चाहिँ होइन, उहाँलाई भार पर्नु भएन, त्यो हिसाबले दान गर्नुपर्छ। दान गरिसकेपछि जुन दुने गाई हुन्छ नि तपाईँको चाहिँ दुएको गाई बाहेको गाई हो, त्यो गाई दान गरेपछि त्यो गाईलाई तपाईँले एक वर्षभरि पुग्ने पराल दिनुपर्छ, एक भर एक वर्षभरि पुग्ने तपाईँले चाहिँ दानाहरू पनि दिनुपर्छ, खानेकुराहरू पनि एक वर्षसम्मको लागि तपाईँले पालिदिने हो त्यो गाई चाहिँ होइन। अनि त्यसपछि पण्डितजीले पनि त्यो गाई लगेर राख्ने, त्यो गाईको दुध खाने, अर्को एक बेद ब्याउँछ नि फेरि त्यस थाकेर हो त्यस त्यो पनि खाने, त्यसपछि तपाईँले बेच्ने अधिकार पाउनुहुन्छ पण्डितजीले पनि, नभए तपाईँको दान दिनुभयो पण्डितजीले लाने बित्तिकै अर्कोलाई बेचिदिनु भयो भने त्यो दान गरेको फल तपाईँले पाउनुहुन्न, हुँदै हुन्न, त त्यो शास्त्रले भनेको छ क्या, कुरा बुझ्नुभएन। त्यो भएर पण्डितजीलाई पनि भन्नुहोला गाई पाल्नुहुन्छ भने हामी दान गर्छौँ, पाल्नुहुन्न भने म बरु भान्जा भान्जीलाई कसैलाई दान गर्छु होइन, त्यो चाहिँ तपाईँले गर्नुपर्छ भन्नुपर्छ भन्ने मेरो सिद्धान्त र उद्देश्य हो। शास्त्रले लेखेका कुरा, शास्त्रले भनेको कुराहरू हामीले मानेर अगाडि बढ्नुपर्छ। हामीहरू चाहिँ आफ्नै मनपर्दीमा गर्यो भने त राम्रो हुँदैन नि त, फेरि आफ्नो मनपर्दीले त सब बिग्रिन्छ कुराहरू हेर्नुहोस्। त्यही भएर यी कुरामा तपाईँले विशेष ख्याल गर्नुपर्छ भन्न पनि खोजेँ तपाईँको लागि चाहिँ। हामी यतिखेर कार्यक्रम ज्योतिष वास्तुको बसेको छौँ, आज सोमबार, यस्तै गरी पञ्चमी रहेको छ, नाग दोष परेको छ तपाईँलाई भने, कालचर प्रयोग परेको छ तपाईँलाई भने आजदेखि तपाईँले व्रत सुरु गर्न सक्नुहुन्छ। व्रत सुरु गर्दा कोही मठ मन्दिरमा गएर सङ्कल्प गर्नुहोस्, कुशको टुक्रा जौतिल जल लिएर सङ्कल्प गर्नुहोस् तपाईँले चाहिँ, म आजदेखि यो म चाहिँ विशेष गरी पञ्चमीको व्रत बस्छु, नागको दोष त मलाई नागको दोष नलागोस्, नागको कृपा प्राप्त होस्, नागको चाहिँ विष प्रदान नहोस् मलाई, मरि प्रदान होस्, नाग खुसी हुन् भनेर चाहिँ हामीले आजबाट पञ्चमी असाध्य राम्रो र पवित्र पञ्चमी रहेका छन्, तपाईँले गर्न सक्नुहुन्छ विशेष गरी चाहिँ भन्नु भने हो मैले तपाईँलाई खोजेँ। र अनि अर्को कुरा, एउटा कुरा मलाई के भन्न मन लागेको छ भन्दा, अस्ति तपाईँले तुलसी रोप्नुभयो, रोपेर त्यतिकै छोड्नु भएको छ कि जल राखिरहनु भएको छ कि, याद गर्नु होला, पानी परिराखेको छ जल राख्नु पर्दैन नभन्नु होला, जल चाहिँ थोरै थोरै तपाईँले चढाउनुपर्छ, आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। तुलसीको मुठमा जल चढाउँदाखेरि चाहिँ त्यो दल जल त्यहाँ जम्छ भने तपाईँले तुलसीको मुठको तलपट्टि ढलान गरेर बनाउनु भएको छ भने त्यस्तो हुन्छ। त्यो भएर यसमा पनि तपाईँले ख्याल गर्नुहोला, कुरा बुझ्नुभयो, तलपट्टि ड्रिल मिसिन ल्याएर पाल पारिदिनुहोस् है, तुलसीको मुठको तलपट्टि पाल पारिदिनुहोस्, त्यहाँबाट पानीहरू जान्छ, आठ दसवटा पाल पारिदिनु चारैतिर भने काहीँ न काहीँबाट गइहाल्छ है, त्यसरी गर्नुभयो भने तुलसा मर्दैनन्। तुलसालाई जल र मल असाध्यै पवित्र रहन्छ, असाध्यै चाहिन्छ पनि, यसो पनि तपाईँले ख्याल गर्नुहोला। तुलसी मर्यो भने घरमा अलक्षण लाग्छ, जति तुलसी मौलाउँछ उति धेरै तपाईँलाई राम्रो पनि हुन्छ भन्न खोजेँ मैले तपाईँको राय चाहिँ। आज सोमबारको सम्पूर्ण मेरा प्रिय श्रोताहरूलाई शुभकामना, तपाईँले भनेको आँटेको ताकेको कार्यहरू पुरा हुँदै जाओस् भन्न चाहे। सोमबारको व्रत तपाईँले लिनुभएको छ, साउनको व्रत लिनुभएको छ, विशेष गरी चाहिँ हाम्रा महिला दिदीबहिनीहरूको लागि चाहिँ, यदिहरू तपाईँहरू चाहिँ रसला हुनुभयो भने पनि ए आज रसला भएमा व्रत स्रत के बस्ने खाइदिन्छु भनेर नखानु होला, तपाईँले चाहिँ विशेष गरी चाहिँ पूजा गर्न मिल्दैन व्रत बस्न मिल्छ है, यसमा ख्याल गर्नुहोला। पूजा गर्न मिल्दैन तपाईँले चुपो लागेर ठाडो व्रत बस्ने होइन, ती कुराहरू गर्न मिल्छ, अरू अरू कुराहरू गर्न मिल्छ, तपाईँले पूजा गर्न चाहिँ मिल्दैन। पूजा गर्नको लागि चाहिँ तपाईँले पाँच दिन कट्नुपर्छ देवताको पूजा गर्न, जस्तै गरी पितृको पूजा गर्नको लागि सात दिन हुनुपर्छ होइन, यी कुरा पनि तपाईँले विशेष ख्याल गर्नुहोला। तपाईँले यस्ता यस्तै कुराहरू आफ्नो आफन्तलाई पनि सिकाउनुपर्छ क्या, विशेष गरी चाहिँ होइन, यी कुरामा ध्यान दिनुहोस्। माता पिताको आँखाबाट आँसु तपाईँको आयो भने, तपाईँको कारणले गर्दा दुःख दिनुभयो, पीडा दिनुभयो, मन दुखाउनु भयो भने, जतिसुकै व्रत बस्नुहोस्, जतिसुकै पूजापाठ गर्नुहोस्, त्यो व्यक्तिलाई क्षणिक राम्रो हुन्छ, एकछिनको लागि राम्रो हुन्छ, तर भविष्यमा त्यति राम्रो हुँदैन, भविष्य जीवन एकदम नरक हुन्छ, राम्रो हुँदैन भन्ने कुराहरू हो विशेष गरी चाहिँ।
अन्ठानब्बे चार एकाउन्न पचहत्तर दुई सय तेइस र अन्ठानब्बे जिरो छप्पन्न पचहत्तर दुई सय तेइस नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। भूत वर्तमान भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा पनि जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। आज चाहिँ तपाईँहरूसँग मैले फोनमा कुराकानी गरिनँ, आज चाहिँ यस्तै यस्तै तपाईँहरूलाई कुराहरू सिकाउन मन लागेर मैले तपाईँलाई सिकाएँ है। यसमा तपाईँ विशेष ध्यान दिनु, अहिले चतुर्मास चलिराखेको छ, एकादशीको व्रत त सधैँ लिनुपर्छ, यो चतुर्मासको विशेष लिनुपर्छ। तुलसाको मठमा दियो बाल्ने गर्नुहोस्, घरमा पूजा कोठामा दियो बाल्ने गर्नुहोस्। साँझ थोरै बाल्ने, बेलुका सोर बिल्ने, बिहान पनि थोरै बाल्ने, झिलिक्क पाँचै मिनट भयो भने बाल्नु पर्यो तपाईँहरूले चाहिँ। ए अब आज नबाल्ने भोलि बाल्नु पर्नु भएन। तपाईँले तिमी बाहिर सर्नुभयो मिन्स हुनुभयो भने श्रीमानलाई भन्नुहोस्, हातमुख धुनुहोस्, दिनभरि लगाएको कपडाहरू खोल्नुहोस्, अरू गएर धोती बाँध्नुहोस्, अरू टावेल बाँध्नुहोस्, अनि त्यसपछि गएर भगवान्को बत्तीमा गएर बत्ती बाल्नुहोस् होइन। बत्ती बालिसकेपछि चाहिँ तिनपटक यसो जल घुमाइदिनुहोस्, नमस्कार गर्नुहोस्, धुप बालिदिनुहोस्, त्यो घन्टी बजाइदिनुहोस्, शङ्ख बजाइदिनुहोस् होइन। त्यसपछि यसो अलिकति घिउमा भिजाएको बत्ती एकजोर भए पनि यसो बत्ती बालेर यसो घुमाइदिनुहोस्, एक्काइस पटक घुमाउनुपर्छ होइन। अनि त्यसरी त्यो घुमाइदिनुहोस्, घुमाएर नमस्कार गर्नु, धन्यवाद गर्नुहोस् है। त्यो काम गर्नुपर्छ तपाईँहरूले चाहिँ विशेष गरी। भोग लगाउनको लागि भगवान्लाई भोगिराख्नु पनि हुँदैन, भगवान्लाई भोगिराख्यो भने पाप लाग्छ, त्यही भएर भगवान्लाई के कुराहरू हामीले थोरै भए पनि, दुईवटा दान मिश्रीको दान थोरै थोरै भए पनि चढाउनुपर्छ, थोरै चिनी भए पनि भोग लगाउने, एउटा फल भए पनि भगवान्लाई भोग लगाउनुपर्छ। फेरि भगवान्लाई भोग लगाएर खाने त आफैले हो नि त, हामीले हो कि होइन भन्नुहोस् त। त्यही भएर भगवान्लाई भोग पनि लगाउने गर्नुहोला भन्दै भन्दै भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी चाहिँ अन्तिम अन्तिम चरणतिर आइसकेका छौँ र आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको सम्बन्धी समय अवधि चाहिँ सकियो भनेर मलाई जानकारी प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक सात बजे म फेरि पनि कार्यक्रम लिएर उपस्थित हुने छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
0: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801007477 प्लास्टिक छोयो कि चल्यो।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
2: लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी 17 लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
8: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
8: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9845049486।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय 83 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय

0: विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: होइन है दिदी, कता हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
1: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्यौपाने। मोबाइल 98452049586।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम:
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने:
3: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
1: साहिनो समय सूचक अहिले बिहानको 9 बज्यो। AM
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
6: खरो विषयमा तरो बहस, नेपाली बहस,
7: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
8: डिस होम फाइबर नेट।

0: कलेजबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 0656493495।
2: खरो विषयमा चरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ दिशोम फाइबर नेट। बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल फाइबर ब्याङ्क, सबैका लागि ब्याङ्क दिशोम इन्टरनेट।

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गरेर प्रत्यक्ष रूपमा हामीलाई एकैखेर सुनिराख्नु भएको छ भने युट्युबमा गएर नेपाली नेटवर्क टीभीमा पनि प्रत्यक्ष प्रसारण वा प्रत्यक्ष लाइभ हामीलाई सुनिराख्नु भएको छ र अन्य डिजिटल धेरै प्लेटफर्महरू छन् त्यसबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं र विशेष गरी नेपाली बहसमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र छलफल गर्ने गर्दछौं। यतिखेर हामी चर्चा गर्न चाहन्छौं विभाजन बहसका बीच केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ। नेपाली कंग्रेसले आन्तरिक विवाद र महाधिवेशनको रस्साकस्सीका बीच नेपाली कंग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। गत पुष अन्तिम साता काठमाडौँमा भएको विशेष महाधिवेशनबाट शुरू भएको रिक्तताले कंग्रेस फुटको संघारमा पुगेको छ। आन्तरिक विवाद समाधानका लागि पटक पटक भएका छलफलबाट उपलब्धि हासिल हुन सकिरहेको छैन। नेपाली कंग्रेसको विभाजन टार्न भन्दै मध्यमार्गी त्यसको उधार सक्रिय भएको छ। पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, राष्ट्रिय सभाका सदस्य रञ्जित कर्ण लगायतले पार्टी एकताका लागि दबावको अभियान शुरू गरेका छन्। कंग्रेसका पूर्व केन्द्रीय सदस्य महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचनका कारण संगठन कमजोर भएको समेत बताएका छन्। आदरणीय श्रोता, नेपाली कंग्रेसको संस्थापनी दर समूहले राष्ट्रिय भेलाको मूल आयोजक समितिमा आफ्नो नाम राखेपछि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव प्रसाद समलगाईले आपत्ति समेत जनाएका छन् र यतिखेर कंग्रेस आफ्नै रस्साकस्सीमा छ। अब कंग्रेस विभाजनको डिलमा छ। बीपी पुत्र शशांक कोइरालालाई अगाडि सारेर नेपाली कंग्रेस यतिखेर विभाजनको अन्तिम चरणमा पुगेको छ। 27, 28 र 29 गते काठमाडौँमा भेला आयोजना गरिएको छ। यो भेलाले अब कंग्रेसलाई कहाँ पुर्याउँछ त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत बहादुर कार्की विरूद्ध एमालेकै मोर्चाबन्दी छ, किनभने हिक्मत कुमार कार्कीले पद छोड्न नमानेपछि कुर्सीमा टाँसी राखेपछि र अरूलाई पालो नदिने अर्थात कमाण्डरको अर्थात केन्द्रको पनि भनाई वा नटेरेपछि यतिखेर हिक्मत कुमार कार्कीलाई अप्ठ्यारो परेको छ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ सत्ता भनिसकेपछि बाहिर निस्कनै नमान्ने यो खेलले गर्दाखेरि नेपालको राजनीतिका विरूद्धमा पनि धेरै किसिमका विपृष्णाहरू पैदा भएका छन्। हिक्मत कुमार कार्कीले पनि नेकपा एमालेको केन्द्रीय नेतृत्वले भनेको विषयमा अटेर गर्दाखेरि र कुर्सी मोहकका कारणले गर्दाखेरि उनले छोड्न नमान्दाखेरि अहिले कोशी प्रदेशमा पनि तनाव भएको छ र यतिखेर केन्द्रको ले दिएको निर्देशन हिक्मत कुमार कार्कीले टेरेका छैनन्। त्यसैले उनको आलोचना भइरहेको छ पार्टीभित्रैबाट। कुर्सीका निम्ति जे पनि गर्न तयार हिक्मत कुमार कार्की आज कोशी प्रदेशमा। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता, तनाव सिर्जना भएको छ। दुई महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल छिरेर भत्काइदिएपछि स्थानीयले प्रतिकार गर्दा तनाव बढेको छ। सुस्ता आइतिक्र पटक पटक रोएको छ। सुस्ताका विषयमा पनि आज हामी चर्चा गर्छौं किनभने प्रधानमन्त्रीले नेपालले समेत भारतका धेरै ठाउँको भूमि अर्थात जमीन मिचेको भन्ने कुरा गरिसके पछाडि सुस्तामा पटक पटक तनाव बल्झिँदै आएको छ, देखिँदै आएको छ। राजनैतिक सरगमीका बीचमा पनि महँगी नियन्त्रणमा सरकारको चासो छैन। मारमा उपभोक्ता छन्। चामल, तेल, चिनी, तरकारी लगायत उपभोग्य वस्तुमा निरन्तर मूल्य वृद्धि भइरहेको छ। ग्यास सहजै उपलब्ध हुन छाड्यो। बिजुली खपत र राइट सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याकृतिकर रहेको छ। व्यवसायी उद्योगीले विभिन्न कारण बताए पनि चामल, दाल, तरकारी, फलफूल, खसीको मासु, कुखुराको मासु, अण्डा लगायत दैनिक उपभोग्य वस्तुको मूल्य

0: निरन्तर बढ्नुपर्ने ठोस आधार भने देखिएको छैन, तर निरन्तर बढ़िरहेको छ, कालोबजारी बढ़िरहेको छ। त्यसैले गर्दाखेरि जनता यतिखेर मारमा परेका छन्। सरकारले यतातर्फ खासै ध्यान नदिएको भन्दै जनताहरू आक्रोशित हुन पनि थालेका छन्। आज नै श्रोता आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौ। हिन्दू मुस्लिमको नमूना जोडी होइन, धेरै ठाउँमा हिन्दू र मुस्लिमहरूले विवाह गरेर विवाहत्तर सम्बन्ध पनि एकदमै राम्रा भएका विषयहरू पनि छन्। मन्त्रीका 22 थरी सल्लाहकार छन् यतिखेर। सुशासनका निम्ति मेरिटोक्रेसीमा उदाएको सरकारका मन्त्रीका थरी थरीका सल्लाहकार हेर्दाखेरि हाँसै उठेर आउँछ, उद्वेगै लागेर आउँछ भनेर यतिखेर आलोचना भएको छ। किनभने मन्त्रीले आफ्ना थरी थरीका सल्लाहकार राखेका छन्, प्रधानमन्त्रीका पनि आफ्नै थरी थरीका सल्लाहकार छन्। यति धेरै सल्लाहकार छन् कि जुन सल्लाहकारले 17 मन्त्रालय होइन 25 मन्त्रालय भन्दा बढ़ी खर्च हुने सेवा सुविधा उनीहरूले लिएका छन्। यतिखेर जनताको ढाड देखिएको छ भने सरकारमा बुझमस्ती बढ़दै गएको छ। मन्त्रीका विभिन्न किसिमका सल्लाहकारहरू, मेरिटोक्रेसीका नाममा परिवारका सदस्यहरू नियुक्ति हुने प्रवृत्तिले गर्दाखेरि पुरानै त हो नि यो ढर्रा, पुरानै ढर्राका नयाँ अनुहार मात्र हुने मेरो भन्ने ढंगले पनि बहस र चर्चा भइरहेको छ। त्यसैले गर्दाखेरि नयाँ बोतलमा पुरानै रक्सी हो कि कतै राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यहाँ पनि विभिन्न पार्टीहरू छोडेर गएका व्यक्तिहरूको हाली मुहाली छ राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि। आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई किन फरक देखाउन सकिरहेको छैन, किन विवादमा यतिखेर अल्झिएको छ, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौं। उपभोक्तालाई उपहार मेरो भ्याएर कर छ नियन्त्रणमा सरकार यतिखेर रहेको भन्ने बुझिएको छ। बिल बुझाएकै आधारमा 1 लाखदेखि 10 लाख रुपियाँसम्म पाउने आकर्षक उपहार योजना उपभोक्तालाई सहभागी गराएर बढ़ीभन्दा बढ़ी राजस्व उठाउने नयाँ उपाय अपनाएको आन्तरिक राजस्व विभागले देशभरका सम्पूर्ण सरकारवालालाई अनिवार्य रूपमा बिल लिन आग्रह समेत गरेको छ। त्यसैले गर्दाखेरि बिल लिन नबिर्सनुहोला। आफ्नै बाटामा छन् कंग्रेसका दुई समूह, अब कंग्रेस के हुन्छ भन्ने खालको विषयलाई पनि आजको नेपाली बहसमा हामी जोड्न चाहन्छौं। मधेसको जनजीवन अब सामान्य लयमा फर्किँदैछ र मधेसमा जुन तरिकाले सरकारले तदारूकता समयमा देखाएको भयो, सुनसरीमाथि आगो निप्थ्यो र धेरै ठाउँसम्म फैलिन्थिएन भन्ने खालका पनि बहस भएका छन्। प्रत्येक वर्ष 22,000लाई क्यान्सर हुने गरेको प्रक्षेपण पनि छ। नेपालमा करिब 50 देखि 55 वर्ष उमेर समूहका व्यक्ति यसबाट बढ़ी प्रभावित बनेका छन्। क्यान्सरको करिब 85% कारण धूम्रपानसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित रहेर पनि रहेको भेटिएको छ। त्यसैले गर्दाखेरि क्यान्सरबाट बस्नका निम्ति धूम्रपान निषेध हुनुपर्दछ। त्यसैले आजको नेपाली बहसमा हामी यस विषयलाई पनि चर्चा गर्न चाहन्छौ। मेन पावर कम्पनीलाई विभागका 39 प्रश्नहरू छन् कसरी चल्ने भन्ने विषयमा। वैदेशिक रोजगार विभागले श्रम अडिटका लागि मेन पावर कम्पनीहरूलाई 39 प्रश्नहरू पनि पठाएको छ। र यतिखेर मन्त्रीको अधिकार बढ़ाउँदैछन् कानून मन्त्री सुविधा गौतम, फेरिदै कानूनको आयोगको नयाँ स्वरूप, यस विषयमा पनि आजको नेपाली बहसमा चर्चा गर्दैछौ। छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौं। यतिखेर हाम्रो बहसमा नेपाली कंग्रेसका नेता रामहरि खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: गुड मर्निङ, धन्यवाद।
0: अब नेपाली कंग्रेसको अहिलेको अवस्था के हो? विभाजनको अन्तिम डिलमा होइन 27-27 र 29 गते संस्थापन इतर पक्षले काठमाडौँमा भेला बोलाएको छ, कंग्रेसको औपचारिक रूपमा विभाजन शुरू भयो होइन?
1: मलाई लाग्दैन कंग्रेस त्यस्तो अनमेच्योर पार्टी हो। नेपाली कंग्रेसमा सबै साथीहरूको योगदानलाई कदर गर्ने पद्धतिको विकास गर्नुपर्छ। तेरो मेरो होइन, हाम्रो र राम्रो मान्छे जुनसुकै ठाउँमा पनि ल्याउने पद्धतिको विकास होस्। हामी विभाजित मनस्थितिमा जाँदाखेरिको परिणाम के भयो भन्ने कुरा चुनावबाट थाहा भएको छ। भलै अस्तिको चुनावमा सम्पूर्ण साथीहरू एकताबद्ध भएर सबैले सहयोग गर्दा त यो हालतमा हामी पुग्यौं। कांग्रेस त्यत्रो ठूलो पार्टी, हामी 10 लाख 12 लाख भोट कममा जानेका छौं। अब दुईटा मनस्थितिमा केही समय पछाडि स्थानीय तह र प्रदेशको चुनाव हुँदैछ, कांग्रेसको महाधिवेशनको तयारीको अवस्थामा छौं। पार्टीमा मनमुटाव र पार्टीमा झैझगडाको मनस्थिति लिएर त्यो बेला चुनावमा गयौं भने त्यसको परिणाम अहिलेको भन्दा लज्जाजनक रूपमा आउने निश्चित प्राय छ। देख्दा देख्दै हामी नदीमा अथवा समुद्रमा हाम फाल्ने काममा हामी लाग्नु हुँदैन र एकताबद्ध भएर जानुपर्दछ। नयाँ, मैले बारम्बार भनेको छु, नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने, पुरानो पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्ने, दुईटा बाटा लिएर कांग्रेस अगाडि जानुपर्छ। मेरो तेरो होइन, हाम्रो राम्रो भनेर अगाडि बढ्नुपर्दछ। हाम्रो संस्कृति परिश्रमी होइन, परिकर्मीहरूले ठाउँ पाउने पद्धतिको विकास भयो हिजोका दिनमा, आज पनि त्यही परम्परा त्यही पद्धति, परिश्रमी भन्दा परिकर्मीहरू नजिक वरिपरि घुम्नेहरूले साथ पाउने प्रवृत्तिको विकास भयो भने कुनै पनि पार्टी जनताको माझमा होइन नेताको वरिपरि मात्रै घुम्ने बन्न सक्छ। त्यसैले अहिलेको आवश्यक अझ एकताबद्ध काँग्रेसबाट जानुपर्नेछ। हामी छलफल बृहत्तर रूपमा गर्न पाउँछौ, गर्नु पनि पर्छ। पार्टीलाई यो बाटोबाट लाँदा फाइदा हुन्छ, त्यो बाटोबाट लाँदा फाइदा हुन्छ भनेर छलफल गर्न पाइन्छ। तर पार्टी अहिले विभाजित भएर अगाडि जाने मनस्थितिमा कोही छन् जस्तो
0: जस्तो अब कंग्रेसले ढिक्का हुनुपर्छ, कंग्रेसले ढिक्का भएन भने यसभन्दा अगाडिको परिणामलाई हेर्दै थाहा हुन्छ र यस पछाडिको स्थानीय र प्रदेशमा यही खालको परिणाम यो भन्दा पनि अझ नराम्रो परिणाम चाहिँ बेहोर्नु पर्ने हुन्छ भनेर भनिरहँदाखेरि मिलाउनेलाई छैन चासो, छोडेर जानेलाई के खाँचो अब परिणामको विषयमा रावलजी?
1: होइन, कहानी अथवा उखान टुक्का अथवा कुनै कुराले काँग्रेस प्रभावित बन्नु हुँदैन। काँग्रेसको मूल नेतृत्व नै अगाडि बढ्नु पर्दछ। कहिलेकाहीँ आफू अपमानित भएर पनि देश र जनताका लागि, सम्मानका लागि आफू व्यक्तिगत रूपमा अपमानित हुनुपर्छ भने पनि हामी तयार हुनुपर्छ। हामीले भन्ने गरेका छौँ, बरु हामीलाई कुनै पद नदिनुहोस्, तपाईँहरू एकताबद्ध काँग्रेसबाट जनताको बीचमा जानुहोस् भनेर जो नेतालाई भेट्छौँ हामीले त्यही कुरा गरेका छौँ। हामीलाई विश्वास छ यस्तो आलो काँचो निर्णय गरेर काँग्रेस अगाडि बढ्दैन। सबै साथीहरूलाई समेटेर जाने बेलामा मलाई त लाग्छ काँग्रेसका साथीहरूमा निराशा उत्पन्न हुने, अन्य प्रजातन्त्रवादीहरूमा पनि निराशा उत्पन्न हुने। त्यसको परिणाम तपाईँले देख्नुभएन, अहिले दुई तिहाई नजिकबाट निर्माण भएको सरकार बनेको चार महिना नहुँदै जनतामा यस्तो निराशा नैराश्यता उत्पन्न भएको छ। यसलाई आशामा परिणत गर्ने काम पनि सरकारले गरेन भने नेपाली काँग्रेसले नै गर्ने हो। अरूप्रति अझै पनि जनताको आशा र भरोसा छैन, काँग्रेसले नै केही गर्छ भन्ने जनतालाई विश्वास छ। भलै भोट हाल्ने बेलामा पार्टी परिवर्तन नगरू, एकचोटि हेरौँ न त भने कसैलाई अलिकता इगोको कारणले पनि भोट अन्य पार्टीमा गयो होला। तर नेपाली जनतालाई अहिले पनि विश्वास छैन अरूले सही नेतृत्वबाट मुलुकलाई सही किसिमले ड्राइभ गर्छन् भन्ने नेपाली जनतालाई र कसैलाई पनि विश्वास छैन। नेपालीलाई मात्र होइन अन्तर्राष्ट्रिय समुदायलाई पनि अहिले आएका पार्टीहरूको खिचमिच, आपसको झैझगडा, अहिलेको अन्यलता देख्नुभयो हिजो निका, यो बिना काममा सुनसरी र सिरामा तीनजना युवकहरूले ज्यान आहुति दिनु पर्यो। उही भन्न चाहिँ पुराना दलहरूले यसो गरे उसो गरे भनेर यो सत्तामा आएका, त्योभन्दा पनि कम जोड भएर प्रस्तुत हुने काम अहिलेको सरकार पक्षले गरेको छ। प्रधानमन्त्रीजीले संसदलाई बहिष्कार गरिरहनु भएको छ, संसदमा उपस्थित हुनु भएको छैन, सभामुखको रोल पनि मेच्योर छैन, सरकारको प्रस्तुति त्यस्तै छ। एउटा पालिकामा गएर कोही मृतक नहुने घटना भयो, मान्छे मर्नु हुँदै रहेछ, मरेका मान्छेलाई पनि शहीद घोषणा गर्न त्यसमा गृहमन्त्री सही गर्न पुग्नु पर्ने के परम्पराको विकास गरेको? त्यहाँ त प्रमुख जिल्ला अधिकारी थियो होला राज्यको संयन्त्र, उहाँले प्रमुख जिल्ला अधिकारी र सम्बन्धित पक्षले हुँदैन। सो यो चाहिँ सस्तो पपुलारिटीका लागि जे पनि गर्ने पद्धतिले भोलि यसले समाजमा नकारात्मक असर पर्छ, यसले पोजिटिभ इम्प्याक्ट दिन सक्दैन। सरकार पनि यो बाटोमा गएको बेला काँग्रेसमा आपसमा झैझगडा गर्ने, काँग्रेसलाई
0: बीपी पुत्रलाई अघि सारेर होइन एउटा विभाजनको खाका कोरिसकेका छ। अब 27-28 र 29 गतिको भेलाले सम्भवतः 29 गते शशांक कोइरालाकै नेतृत्वमा चाहिँ नयाँ कंग्रेसको औपचारिक रूपमा उद्घाटन गरिन्छ भन्ने विषयहरू उहाँहरूले बताइ नै सक्नु भएको छ। अब समाधानका अर्थात चाहिँ सहमतिका ढोकाहरू पूरै रूपमा बन्द भइसकेको कुरा त हिजै पनि संस्थापित पक्षकै नेताहरूले हामीलाई प्रष्ट रूपमा बताइ नै सक्नु भएको छ।
1: म अनुरोध गर्न चाहन्छु, मुख्य अभिभावक पार्टी नेतृत्वकै हुन्छ, सबैसँग संवाद गरौं, छलफल गरौं। मैले बारम्बार भन्ने गरेको छु, जत्रो सुकै समस्याका समाधान पनि संवादबाट हुन्छ, यो टकरावबाट हुँदैन। इरान र अमेरिकाको युद्ध अन्त्य पनि संवादबाटै भयो, अहिले अन्तर्राष्ट्रिय रूपमा तपाईँहरूले देखिरहनु भएको छ। पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धको अन्त्य पनि संवादबाटै भयो। संसारमा 99% युद्धहरू अथवा आक्रोशहरू अथवा झैझगडाहरू संवादको कमीले हुने गर्छन्, त्यसैले हामीले संवादै गर्नुपर्छ। हामीले अरू शक्तिसँग संवाद गर्नुपर्छ भने पार्टीमा बसेका, त्यसमा पनि कोही बीबीको छोरा हुनुहुन्छ, कोही गणेश बाजीको, कोही वैद्यनाथ निधिको, सम्पूर्ण नेताहरूलाई सम्मान गरेर, कार्यवाहक पूर्व कार्यवाहक सभापति हुनुहुन्छ, सबलाई सम्मान गरेर जाने वातावरण सिर्जना गर्नुपर्छ। इगो लिएर एउटाले अर्कोलाई सक्छु भनेर जाएर आफै सकिने परम्पराको विकास हुन्छ। यो कुरा अहिले हाम्रो नेतृत्व, संस्थापन नेतृत्वले सबैसँग बुझेर वार्ता गर्छ र थालेर अगाडि बढ्छ भन्ने मलाई विश्वास छ। यो चाहिँ टक्रावले यिनीहरूले यसै गर्ने हुन् दुःखै दिने हुन् यस्तै हुन्छ भनेर गयो भने यसको परिणाम झन् दुःख पाउने भन्दा बाहेक केही हुँदैन। अब तपाईँलाई एकातिर वामपन्थी शक्तिहरू एकताबद्ध हुन कार्यगत एकता गरेर अगाडि बढ्न चुनावसम्म सायद अब भोलिको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले एक हुने वातावरण सिर्जना हुने वातावरणतिर गइरहेको छ। हामी प्रजातन्त्रवादी देशको सबभन्दा पुरानो पार्टी जसले लोकतन्त्र प्रजातन्त्र संविधान जारी गरेर जनतालाई सार्वभौमसत्ता सम्पन्न जनता बनायो वाक स्वतन्त्र गरो प्रेस स्वतन्त्रको ग्यारेन्टी लियो मानव अधिकार कानूनी राज्यको स्थापना गरो यस्तो गर्ने पार्टी अहिले विभाजित मनस्थितिमा जनतामा प्रस्तुत हुनुहुँदैन र नेतृत्ववर्गले बुझ्नु पर्यो यो मैले सधैँ नेता पनि सधैँ हुने होइन हेर्न पानी समात्या ल्याएर कसैको हुँदैन बीपी कोइराला आज हुनुहुन्न तर सारा नेपाल र नेपाली जनताले जुनसुकै कुना कन्दरबाबा पनि बीपी कोइराला नाउँ लिन्छ उहाँसँग त्यो अलौकिक क्षमता थियो अब देखाउने बेला त्यही हो म बीपीको छोरो भन्नेले पनि म बीपीको जुत्ता लगाएको छु भन्नेले पनि देखाउने कुरा त्यही हो संवाद गरेर बीपी जस्तै बन्ने चेष्टा हामीले निकाल्नु पर्दछ। अहिले म मेरो गोरुको बाह्रै टक्का भने जस्तो जसले पनि मेरो मात्रै कुरा ठिक भन्ने पद्धतिले यसले घाटा भन्दा बाहेक नाफा के हुन्छ।
0: अब एक अभियानै हामी बहस गर्दैछौँ हेर्नुहोस् होइन नेपाली कंग्रेस मिलेकै हेर्न चाहनुहुन्छ तपाईँहरू तपाईँले पनि फटक फटक भनि नै राख्नु भएको छ संवाद र सहमतिबाटै विश्वका धेरै युद्धहरू जित्न सकिन्छ सहकार्य नै चाहिन्छ संवाद नै चाहिन्छ इगो लिएर चाहिँ हुँदैन तर अब एकपटक फुटाउ बरु त्यसपछि जुटाउला भन्ने लाइनमा गइसक्यो क्या एकतर्फ सब
1: होइन जुटा फुटाउँ भन्दैपछि त हेर्नुहोस् न मनस्थिति दुईटा हुन्छ मान्छेहरू सानो कुरामा सुन्नु न फुटेर जुटाउँ भन्दा एउटा कुनै हाँडी फुटिसकेपछि त्यसलाई टाल्न कस्तो देखिन्छ होला अथवा कुनै कचौरा फुटेपछि त्यसलाई बनाउन कति समय लाग्दो तपाईँलाई त्यही काम लाग्छ लाग्दैन त्यसैले हामीले यो फुटाउँ त्यसपछि जुटाउँ भन्नुभन्दा जुटेर एकजुट भएर अगाडि बढौँ त्यसपछि झन् राम्रो हुन्छ भन्ने पो पोजिटिभ सिम्टमको कुरा गर्नुपर्छ त तपाईँहरूले पनि बिहानदेखि जुरुको उठ्ने रे काङ्ग्रेस फुटो फुटो फुटाउँ फुटाउँ भन्ने कुरा गर्ने होइन काङ्ग्रेस एकताबद्ध हुँदैछ एकताबद्ध हुन हामी पनि भन्छौँ देशको प्रजातान्त्रिक पार्टी प्रजातान्त्रिक संस्कार र संस्कृति नेपालमा बसाल्ने पार्टी सबैलाई एउटै मालामा लिएर हिँड्न सक्ने पार्टी हिजो गणतन्त्र नमान्नेलाई आज पनि यो अहिलेको सबैलाई यत्रो पद्धतिमा ल्याउने चुनावी पद्धतिमा ल्याउने गाली नगरिकन भोट हालेर पनि चुनावमा जित्न सकिँदो रहेछ बन्दुक भाला लाठी नलिकन पनि भन्ने स्थापित गर्ने पार्टी हो नि यो यार यसले जनतामा जाँदाखेरि त पोजिटिभ मेसेज दिएर एकताको सन्देश दिएर जाँदा नै पोजिटिभ हुन्छ त्यसैले अहिलेको नेतृत्वले केवल जसुकैले पनि यो सोसियल मिडिया हेर्ने चलाउनेमा मात्र होइन जनताको मनका कुरा बुझ्ने गरी जाने चेष्टा गर्नु पर्यो। अहिले काङ्ग्रेसमा विभाजित मनस्थिति लिएर जाने बेला छैन। म सम्पूर्ण देशका सबै देशका शुभचिन्तक साथीहरू नेताहरू सबैलाई अनुरोध गर्न चाहन्छु यो बेला एकताको सन्देश दिउँ। बीपी कोइरालालाई पद गणेशवाजीले पद त्याग गरेको प्रधानमन्त्री त्याग गरेको पार्टी हो किसी त्यत्रो बाहिर बस्नुभयो त्यत्रो जेल जीवन बिताउनुभयो स्वदेशमा बीपी कोइरालालाई त्यत्रो विदेश बस्नुपर्ने परिस्थिति आयो यी दुःखका दिनहरूलाई सम्झ्यौँ हामीले हिजो प्रजातन्त्र नहुँदाको समय सम्झ्यौँ कतिले शहादत प्राप्त गर्ने रहेछन् बोलेका आधारमा यी तपाईँको रत्न पार्कमा एकजना गणेश चिलवाल भन्ने मान्छे एकजना अहिलेका बालवाला नेतालाई मुर्दाबाद भन्दाखेरि जेल जानु परेन गोली खानु पर्यो र मृत्युवरण गर्नु पर्यो त्यो अवस्थाबाट आज यत्रो अवस्थामा काङ्ग्रेसले ल्याएको छ संविधान जारी गरेको छ स्थानीय सरकार छ गाउँ गाउँमा भेटिने सरकारको परिकल्पना गरेको छ यो बेला झगडा गरेर जाने बेला छ चुनाव भनेको कहिलेकाहीँ हारिन्छ जितिन्छ मैले बारम्बार भनेको थिएँ हेर्नु सधैँ एकै नाश हुँदैन अहिले गरेको चुनावको परिणाम भोलि त्यही परिणाम आउँदैन आधा घण्टा पछाडि फेरि गराउनु भयो त्यही परिणाम आउँदैन त्यसैले निराशा पनि हुनुहुँदैन एउटै चुनावका कारणले एउटै चुनावका कारणले निराशा पनि हुनुहुँदैन तर सबै एउटा चुनावमा कसै कोही साथी अलिकति रिसायो भने पनि त्यसलाई लखेटेर जाने पद्धति पनि गर्नु हुँदैन सबैलाई विश्वास लिएर जान सक्यो भने अझ महानता छाती ठूलो बनाएर हृदय ठूलो बनाएर सबै साथीलाई अट्ने गरी जानुपर्दछ अहिले झगडा गर्ने बेला छैन मुलुक अप्ठ्यारो अवस्था छ देख्नुभयो तराईतिरका समस्या तपाईँले देख्नु भएको छ पहाडतिर त्यस्तै समस्या छन् महँगी त्यत्तिकै बढेको छ नयाँ उद्योग धन्दा खोलेका छैनन्
0: मन्त्रीजीहरूका चामल तेल चिनी तरकारी होइन उपभोग्य वस्तुको निरन्तर मूल्य वृद्धि छ ग्यास छ उपलब्ध हुन छाड्यो, बिजुली खपत र राइडिङ सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ, खै कंग्रेस कता छ यतिखेर?
1: होइन सरकारको सरकारले गर्छु भनेर गएको थियो, केही गर्छु, जनतामा केही आशा जगाउँछु, म भएपछि छु मन्तर हुन्छ, यी पुराना पार्टीहरूले सकेनन् भन्ने जनतालाई तो धारणा लिएर गएको थियो। तर यी सबै कुराहरू पूरा गर्न सकेन। अहिले देख्नु भएको छ भू राजनीति यस्तै छ, जनता यिनै हुन्, उद्योग धन्दा छैनन्, नयाँ आय स्रोत छैन, भाका मान्छेहरू विदेश पलाएर रोकिएको छैन, देखिहाल्नुभयो। अहिले त कर त कर लासमा पनि कर लाउने पद्धतिको विकास भयो, त्यो कर पनि सही ठाउँमा प्रयोग भए त हुन्थ्यो, लासमा लाएको कर अथवा धानमा लाएको कर। अहिले तपाईँलाई यो सही ठाउँमा प्रयोग भए हुन्थ्यो, देखिहाल्नुभयो। मन्त्रीलाई एकजना मन्त्रीलाई 22-25 सल्लाहकारको व्यवस्था गर्नु पर्यो। यो हेर्नुहोस्, यो चाहिँ तपाईँको यस्तो कुरा गरेर जनताले कति दिन पचाउला? हिजो गर्ने एउटा कुरा, आज सत्ता भएपछि गर्ने अर्को कुरा, बाहिर हुँदा अर्को कुरा, भित्र हुँदा अर्को कुरा। यसैले मुलुक यो बाटोबाट अगाडि बढ्दैन। यो बेला काँग्रेस मात्र होइन, सम्पूर्ण अहिले संविधान मान्ने पार्टीहरू एकताबद्ध भएर जानुपर्छ। म त सबैलाई अनुरोध गर्न चाहन्छु, अहिले कुनै पनि पोलिटिकल पार्टीहरू काँग्रेसमा, एमालेमा, माओवादीमा, इभन राजसभा द्वितीयको नजिक पुग्नु भएको छ, अहिले विभिन्न व्यक्तिगत झगडाका कारणले पार्टी कमजोर बनाउने, सरकार कमजोर बनाउने अथवा अर्को गर्ने काम गर्नु हुँदैन। कमसे कम राम्रो गरेर देखाउनुहोस् न, वा यति राम्रो काम भयो हामी बधाइदिन्छौँ भनेर दुई चारजना जनता र सडक भाउन्। खालि नेगेटिभ छ, मान्छेहरू आत्मदाह गरेका छन्, कसैको वास्ता छैन। अब सरकारमा भएका अथवा मुख्य सरकारमा भएका साथीहरूको गतिविधि हेर्दा झन् चित्तता लाग्छ, कुरा सुन्दाखेरि हाँस्ने, अब काम गराइ हेर्दाखेरि रुने अवस्था सिर्जना भएको छ। यतातिर ध्यान दिनु पर्यो, काँग्रेस पार्टी यही आपसमा नमिल्ने होइन, मिल्ने वातावरण गर्नुपर्छ र तुरन्त पहल गर्नु पर्यो। मैले बारम्बार भनेको छु, तुरन्त संवाद गरेर के गरेर हुन्छ हेर्नुहोस्, कसरी हुन्छ? पुराना नेताहरूलाई पनि संरक्षण गरौं, पुराना नेताहरूलाई पनि साथमा लिउँ, नयाँ मान्छेहरूलाई पनि आकर्षित गरौं, सबै मिलाएर जाउँ। हामी हिजो यो विशेष महाधिवेशन चुनाव अगाडि गर्दाखेरि ठिक हुँदैन, नियमित महाधिवेशन गरौं भन्ने धारणा राखेर आएका साथीहरू हौ, अहिले पनि त्यसको परिणाम के भयो भन्ने अहिले पनि देखिएको छ। अझै पनि विशेष महाधिवेशन अथवा नियमित महाधिवेशनको मात्रै समूहलाई, नियमित महाधिवेशनवालाले हामी मात्रै ठिक, विशेष महाधिवेशनले हामी मात्रै ठिक भन्ने दुईटै कुरालाई नलिएर सबैलाई मिलाएर लिएर जाने बाटोहरू सिर्जना गर्नुपर्छ। त्यही अहिलेको मिलन बिन्दु
0: होइन, फेरि दुर्गा प्रसाद पक्राउ पर्नु भएछ नि त रामरी खेतवडाजी, कतिपटक पक्राउ पर्नु?
1: दिने पछि पक्राउ गर्ने, दिने पछि छोड्ने, यो गलत हो। सरकार पनि अब देखिहाल्नु, वाक्स्वतन्त्रता हुन्छ नि मान्छेले, कोही मान्छेलाई बोल्ने बित्तिकै, हिँड्ने बित्तिकै, आफ्ना कुरा राख्ने बित्तिकै तर्साउने थर्काउने प्रवृत्ति, त्यो हिजोको भन्दा गलत प्रवृत्तिको विकास भयो। केही कुरा भन्ने बित्तिकै यसले सकिहाल्छ भनेर सरकार हात दिनु भएन। र अहिलेको अवस्थामा यो चाहिँ हिंसा फैलाउने काम पनि हामीले गर्नु हुँदैन, सामाजिक सद्भाव कायम गर्नुपर्दछ। कतिपय इस्युहरूमा पार्टीका कुरा, जातिका कुरा, धर्मका कुरा, सम्प्रदायका कुरा बिर्सेर मुलुकको कुरा गर्नुपर्छ। हामीले पनि, म भन्दा पनि मेरो देश र मेरो जनता ठूलो हो, मुलुक अहिले समृद्ध भयो भने नेपालीको शान बढ्छ, त्यसैले पहिला नेपाल र नेपालीको शान बनाऊ, अनि त्यसपछि पार्टी र अरू कुरा गरौं न भन्ने विकास गर्नुपर्छ। फेरि यही बेला द्वन्द भड्काउने काम पनि हामीले गर्नु हुँदैन र सरकारले बारम्बार निस्किआइदिएर प्रत्येक दिन जाने यो कुखुराका चल्ला छोपे जस्तै मान्छेलाई छ्यापछ्याप छोप्दै ल्याउने पद्धति पनि अन्त्य गर्नुपर्छ। कहिले कुन इस्युमा, कहिले कुन इस्युमा, यो पनि बन्द गर्नुपर्छ।
0: तर अब चाहिँ धार्मिक द्वन्द झन्डै सुनसरीबाटै यसलाई निमट्यान्न पार्न सकिन्थ्यो, तर सरकारले समयमा तदारुकता नदिँदाखेरि चाहिँ सिधा सप्तरी लगायतका जनकपुर धाम प्रशासनमा चाहिँ यो आगो सल्कियो, सरकारले यसमा एक्सन लिन सकेन। जब चौतर्फी आलोचना हुन थाल्यो त्यसपछि मात्र फिल्ममा खटियो भनियो, होइन? यो त निकै ठुलो जङ्गा हो, यसमा सरकार उदासीनता किन देखियो रामजी?
1: सरकारको अब गृहमन्त्री केही दिन पहिला पूर्वका सीमा कहिले कुकुर डोर्याउँदै, कहिले गाईलाई घाँस खुवाउँदै हिँडेको मैले पनि देखेको थिएँ, कहिले गाई चाहिँ तपाईँको चाहिँ अब यसरी समस्या समाधान हुँदैन। धेरै पपुलर छु म भनेर चिफ पोपोलिस्टका लागि जे पाते गर्ने काम पनि बन्द गर्नुपर्छ। सरकार सरकार जस्तो देखिनुपर्छ, आफ्नो आफ्नो भूमिका हुन्छ सबैलाई। हामीले त्यही भएर विभिन्न तह निर्माण गरेका छौँ, यसको यो लेभल हो, काहीँ प्रदेश सरकार होला, काहीँ स्थानीय सरकार होला, काहीँ सङ्घ सरकार होला, काहीँ प्रदेशका मन्त्रीहरूले हेर्नुपर्ने हुन्छन्, काहीँ सरकारका विङ्सहरू प्रदेशमा छन्, काहीँ जिल्लामा पनि सरकारका विङ्सहरू छन् जिल्लामा, त्यो विङ्सहरूलाई दह्रो गराउने। प्रत्येक ठाउँमा आफै जाने हो भने सबै पृथकीकरणको कुरा पनि भएन, कोही प्रति विश्वासिलो वातावरण पनि भएन। वडा अध्यक्षले गर्ने काम पनि मै गर्छु भनेर कोही भन्ने, वडा अध्यक्षले पनि मन्त्रीको काम म गर्छु भने कुरा मिल्दैन. त्यसैले अलिकता संयमतापूर्वक सरकार प्रस्तुत भए ती घटनाहरू हुँदैनथे. सुरक्षा संयन्त्रले धेरै पहिलादेखि देशको वर्तमान परिस्थिति यस्ता हुन सक्छन् भन्ने आकलन गरिएको थियो. त्यसलाई अलिकता तदरूपता साथ ध्यान दिएको भएदेखि यी घटनाहरू घट्दैनथे. यो साउनदेखि तपाईँको असोज कार्तिकसम्म चाडपर्वका महिना हुन् नेपालमा. नेपालीहरू एक आपसमा हिँड्ने डुल्ने त्यसलाई राम्ररी मनाउने परम्पराको छ. यसलाई पनि ध्यान दिनुपर्दछ. अब प्रधानमन्त्रीलाई बोलायो बोलाएन, हाम्रो प्रधानमन्त्री हामीलाई गर्व लाग्ने बाटोबाट होस्. अब म कसले बोलायो कसले बोलाएन त्यो कुरा प्रधानमन्त्रीजीलाई थाहा होला, बोलाए पनि नबोलाए पनि. अब तर दुईटा मित्र राष्ट्रहरूको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल लाग्नुपर्छ. यो जनस्तरको सम्बन्धलाई
0: लोभ लागेको छैन भनेर यस्तो पो सरकार यस्तो पो प्रधानमन्त्री भनेर हजुरलाई
1: कस्तो राम्रो कालो चस्मा कालो कोट कालो प्यान्ट कालो टोपी सबै नयाँ नयाँ रूप छ त्यो तर त्यस्तो त देखिरहेको छैन मैले.
0: होइन अब त्यो ड्रेसअपले मात्रै होइन, उहाँ त मनको सेतो हुनुहुन्छ नि त, होइन चोखो हुनुहुन्छ नि त.
1: मन नपराएर प्रधानमन्त्री हुनुहुँदैन. नेपाली जनताले मन पराएर भोट हालेका छन्, परिणाम पनि त्यस्तै भोट हाले जस्तै राम्रो आओस् भन्ने हाम्रो चाहना.
0: तर कालो कलरबाट चाहिँ जनताको पक्षमा सेतो लहर चाहिँ फैलिने सम्भावना छ कि छैन?
1: मैले यति कुरा भने अनुहारदेखि अब दारी जुगा त अब कालै बनाएर लाउँदा पनि केही फरक छैन, बनाए पनि हुन्छ. तर देश कालो नबनोस्, देश उज्यालो बनोस्, जनताको हँसिलो अनुहार देख्न पाइयोस्, मेरो चाहना त्यति.
0: आज यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. नमस्कार.
1: धन्यवाद.
0: नेपाली कंग्रेसका नेता राहुल खेतीवडा आज श्रोता नेपाली बहसमा छोटो विश्राम छ. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.

0: विषयमा डरो बहस नेपाली बहस
1: यस नेपाली बहसका साथमा
2: कृति तयारी चाउचाउ
3: ग्लोबल आर्मी ब्याङ्क सबैका लागि ब्याङ्क
4: इट्स होम इन्टरनेट
5: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरेका बिस्तारै यो बानी स्वभाव बन्दै बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो अनि त महिनाभरिमा कुत्रीले भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्ह लाग्यो जिन्दगी नहो सधैँ किन एक नासो थियो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
6: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौँ।
2: ए भतिज, त एकाएक शाकाहारी भइसे कमजोर होला है, कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यतिकै हाम्रो बेसमा राजनैतिक विश्लेषक शङ्कर तिवारी हुनुहुन्छ। तिवारी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: नमस्ते, नमस्ते, गुड मर्निङ।
6: होइन, यतिखेर नेपालको राजनीति कतातिर जाँदैछ? कतै धार्मिक द्वन्द छ, बजारमा महँगी छ, होइन, राजनीतिक दलहरू बीचको सहकार्य, सद्भाव, संविधान संशोधन यावत मुद्दाहरूमा चाहिँ ऐक्यबद्धता मतैक्यता चाहिँ देखिँदैन। दुईटै नजिकको सरकारले कुन गोरेटोतर्फ दोड्याउँदैछ देशलाई, राष्ट्रलाई, कसरी हेर्नु भएको छ?
7: हामीले एउटा उखान सुनेका छौँ कि केटाकेटी आए के अरे
6: गुलेली
7: गुलेली खेलाए मट्याङ्ग्राको नाश भने जस्तो। हामीले प्रधानमन्त्री र गृहमन्त्री यो धार्मिक सद्भावको लागि, साई सद्भावको लागि उहाँहरू मैदानमा निस्किनु भएन भनेर भन्यौँ, होइन। त्यसपछि गृहमन्त्री उहाँ मैदानमा जानुभयो र मैदानमा गइसकेपछि उहाँले जसरी एउटा हिन्दू मतसँग सहमति गर्नुभयो, सहमति गर्नु भनेर भनिएको छ, त्यो कुराले विवाद खडा गरेको छ। त्यो त कस्तो भयो भन्दाखेरि जस्तो रोप्यो उस्तै पाउँछ भने जस्तो, त्यो भदौ 23 र 24 जुन उथलपुथल थियो, मैले उथलपुथल भनेको छु, यो पनि यस्तो खाले मुभमेन्ट थियो कि यो मुभमेन्ट सकिएपछि, होइन, यो घटना भइसकेपछि यस्ता आयोजकहरूको थिए, आह्वानकर्ताहरूको थिए भनेर सन्धि गर्नको लागि खोजिएको थियो, समझ गर्न खोजिएको थियो। अहिले त्यसै गरी त्यो सरकारका मानिसहरू मैदानमा गएर शान्ति अमन चयन कानुनलाई नागरिक समाजले सम्पूर्ण दबावसहित काम गरेर, राजनीतिक दलहरू सबै मिलेर यथेष्ट जवाब दिइसकेपछि बल्ल सरकार मैदानमा पुग्ने। हामीले बिर्सन नहुने कुरा के भन्दा, यो नेपाली समाज सिटिजन ड्रिभन समाज हो, नागरिकहरूले डोर्याएको समाज हो, नागरिक संघ संस्थाले डोर्याएको समाज हो, सरकारलाई नागरिकहरूले घुँडा टेकाएका छन् जहिले पनि, र सरकारले अलिक उत्केउलो भएर जुन सहमति गर्यो ठ्याक्कै त्यो शान्ति अमन चयन कायम हुने बिन्दुमा गएर त्यसपछि यो बहुसंख्यक हिन्दू भएको राज्यमा हिन्दू राज्यको डिमान्ड, यो उहाँले संविधान नामसँग पढ्नु भएको छ, 47 सालको संविधान भन्दा 2072 संविधान अति हिन्दूवादी संविधान छ, यसले हिन्दूहरूको झन ठुलो प्रोटेक्सन गरेको छ। त्यो धर्मनिरपेक्षको परिभाषा पनि त्यो धार्मिक छ, उहाँले संविधान पल्टा हेर्नुभएको छैन, त्यसरी बर्किनु भएको त्यसै। त्यो भएर हामीले अहिले सरकारले, गृहमन्त्रीले जसरी नबुझ्ने सहमति गरे भनेको छ, प्रधानमन्त्रीले चाहिँ म त हिन्दू राज्यको पक्षमा छैन, गणतन्त्रमा कम्प्रोमाइज गरिदिनु भनेर भन्ने, तर गृहमन्त्रीले गएर जसरी वार्ता गरे, आफ्नै दलका प्रतिनिधिहरू राखे, त्यसले चाहिँ आशंका उब्जाएको
6: हो। अब एउटा कुरा नि, जस्तो अब हिन्दू राज्य कायम हुनुपर्छ यो देशमा भन्ने दुर्गा प्रसाईहरू त हिजै राति पक्राउ गर्नुभएको छ नि त, सुन्नुभयो?
7: मैले यो कुरा बुझेँ, हामीले लिखितमबाट सरकारका आधिकारिक वक्तव्य भन्दा लिखित कागजहरूबाट यो कुराको बारेमा आधिकारिक धारणा बनाउने हो। त्यो लिखित कागजमा जे जे कुरा परेका छन् त्यसले आम मानिसहरूमा चाहिँ संशय पैदा भएको छ मैले त्यो कुरा भन्छु।
6: अब अहिलेको अवस्थामा चाहिँ देशको राजनीतिक सिनारियो, राजनीतिक अवस्था चीन सशंकित एकातर्फ छ, हिजो सुस्तामा समेत फेरि लफडा परेछ, सीमाका विषयमा पनि त्यस्तै किसिमका होइन परिस्थिति सृजना भएका छन्। 2 महिना अघि नेपाल पसेर पक्की तटबन्ध निर्माण गर्न रोकेका भारतीय सुरक्षाकर्मीले स्थानीयले माटोले बनाएको अस्थायी तटबन्ध समेत आइतबार नेपाल पसेर भत्काइदिएछन्। स्थानीयले पछि प्रतिकार गरेछन्। यी यावत कुराले चाहिँ फेरि अस्थिरतातर्फ जाँदै त छैन देश?
7: यो सरकार बनेपछि सबभन्दा धेरै दुःख कसैले पाएको छ भने सीमा सुस्तावासी नागरिकहरूले दुःख पाएका छन्। जुन दिन बालेनले, प्रधानमन्त्री बालेनले संसदमा जे वक्तव्य दिए, होइन, भारतले सिमाना मिचेको भन्ने, भारतको सिमाना नेपालले मिचेको भन्ने वक्तव्य दिए, त्यहाँ बसौँपछि त्यहाँ नागरिकहरूले मिलेर जुन एउटा कन्स्ट्रक्सन गरिरहेका थिए बाँसको काम, त्यहाँ सरकारले कन्स्ट्रक्सन गर्दै थियो, त्यसमा उनीहरूले बाधा अवरोध पैदा गरे, कन्स्ट्रक्सन गर्न दिएनन् सुस्तामा, र अहिले फेरि हिजो अस्ति मात्रै फेरि त्यहाँबाट बनेका संरचना भत्काइदिएका छन्। यसबाट त्यो सीमान्तमा बसेका बोर्डरमा बसेका बोर्डरमा बसेका मानिसहरूको संवेदनशीलतालाई यो सरकारले व्यवस्था गरेको देखिन्छ। यो सीमाका मानिसहरूको शास्ति जे छ त्यो चाहिँ काठमाडौँको आँखाले हेरेर हुँदैन, बुझ्दैन, समाधान दिँदैन। यो कुरामा सरकार गैर संवेदनशील देखिएको छ।
6: होइन, अब यो सीमा समस्या समाधान गर्नुपर्छ, दुई देश बीचको सम्बन्धमा पनि एकदमै सुधार ल्याउनुपर्छ। अब राष्ट्रपतिका सभापति रवि लामिछानेलाई चीनले समेत उच्च राजनैतिक भेटघाट सहितको भ्रमणका निम्ति निम्तो दिएको छ। प्रधानमन्त्रीलाई पनि भारतले पछि अहिले निम्तो दियो भन्ने विषय छ। भारतमा प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार कुमार बेन गएको भन्ने खालको विषयले पनि निकै ठूलो चर्चा पायो। यी यावत विषयलाई कसरी हेर्नुहुन्छ?
7: हामी यति धेरै हावामा बहसिने गरेका छौँ कि कुनै पनि सत्ताधारी पार्टीको नेता अथवा सभापति गएर त्यो देशको समस्या समाधान हुँदैन, त्यसले समाधान हुने बाटो पनि तय गर्छ भने केही ग्यारेन्टी छैन। उनीहरूलाई उनलाई अहिले राष्ट्रपतिको सभापतिले रविले समाधान गर्न डाकेको होइन, रविलाई अब भविष्यमा इन्गेज गर्नको लागि, उनी चाहिँ भविष्यका प्रधानमन्त्री हुन इन्गेज गर्नको लागि डाकेको हो। अहिलेको समाधान उनले गर्न डाकेको होइन, त्यो कुरा विषय हुँदैन फेरि बुझ्नुभयो। के हो भन्दाखेरि अहिले जसरी परराष्ट्र मन्त्रीसँग आफ्नै सरकारको परराष्ट्र मन्त्रीसँग परराष्ट्र मामिलाका बारेमा बालन शाह परामर्श गर्दैनन्, छलफल गर्दैनन्, ओभरुल गर्छन् र सरकारी संस्थानहरू, निकायहरू, परराष्ट्र मन्त्रालय छ होइन, अरू विभागहरू छन्, त्यो कुनै पनि कुरा सरकारले अवज्ञा गर्छ र त्यहाँ चाहिँ त्यो सत्ताधारी पार्टीको नेता गएर सम्बन्ध सुध्रिन्छ भन्ने कुरा चाहिँ त्यो पक्षमा तर्क हुन्छ। त्यही भएर किनकि कन्ट्राक्ट साइन गर्ने, विदेशीसँग कुनै पनि सन्धि साइन गर्ने अफिसियल च्यानल त सरकार हो नि त होइन, कुनै पार्टीसँग साइन त गर्दैन। राष्ट्रपतिको देश त होइन, यो त सिसिपी चाइनिज कम्युनिस्ट पार्टीले चलाएको देश त नेपाल होइन, राष्ट्रपति चलाएको होइन, यहाँ त सिस्टम संसदमा गएर त्यो पारित हुनुपर्छ, सरकारले साइन गर्नुपर्छ। यो कुरा यस्तो बेसिक कुराहरू हामीले बुझ्नुपर्छ। रविलाई कहाँ बोलायो, के गर्यो भन्दा पनि पालेन शाहको मन्त्री परिषदले के गरिरहेको छ त्यो कुरा महत्वपूर्ण छ। बैठक
6: होइन, सरकार र पार्टी बीचको तालमेल नमिल्याएको त्यसो भए अहिले
7: हो यो सरकार अन्तै छ, पार्टी अन्तै छ। किन अन्तै छ भन्दाखेरि यो प्रधानमन्त्रीको चयन पनि रविले ठिक गरेका होइनन् भन्ने कुरा प्रश्न देखिएको छ। उनी आफू अयोग्य हुने भएपछि कसको नाममा भोट खस्नुभन्दा चयन गरेका थियो पुष्टि भएको छ, उनीहरूको जसरी चाहिँ काम कारवाही सुरु भयो, किनकि उनीहरू आफैले कानून मान्दैनन्, विधि मान्दैनन् र एकले अर्कालाई भेट्दाखेरि हाँस्ने आलिङ्गन गर्ने बाहेक, आलिङ्गन गरेको समय बाहेक अरू बेला परस्परमा संशयका दृष्टिले, आशंकाका दृष्टिले हेर्छन् भन्ने कुरा पुष्टि गरेको। उनीहरू विधि मान्दैनन् भन्ने कुरामा कसरी भन्न सक्छु भन्दाखेरि राष्ट्रपतिको अधिवेशन भयो, राष्ट्रपतिको अधिवेशनमा के गरियो भन्दाखेरि अरू सबैलाई केन्द्रीय सदस्य भएपछि मात्रै पदाधिकारीमा जाने निर्वाचन हुने, केन्द्रीय सदस्य निर्वाचन भएपछि मात्र चाहिँ पदाधिकारी बन्न पाउने नियम लागू भयो अरूको हातमा, तर सभापति वरिष्ठता चाहिँ तिनीबाट चाहिँ घोषणा गरियो हलबाट कि केन्द्रीय सदस्यको निर्वाचन नभइकन सभापति निर्वाचित हुने, त्यहाँ नियम त विधानमा त मैले देखेको छैन होइन। त्यही भएर उहाँहरूको चाहिँ सोमा रिक्वायर अला रिक्वायर र सोमा मो रिक्वायर उहाँ कानुन नमान्ने शासन हो। त्यो कुराबाट अहिले हामीले रविले केही सक्रियता देखाएको भए तापनि, सरकारले प्रधानमन्त्री त्यहाँ गर्न सकेको त रविले देखाएको भए पनि यी दुईटै नेताहरूको यो स्थिति र वृद्धिमा चाहिँ ठिक छैन।
6: होइन, अस्तिको सर्वदलीय बैठकमा त रविको निकै ठुलो प्रशंसा भयो नि त होइन, तपाईँको पार्टी
7: हो, हामी वी आर अन द रङ ट्र्याक। यो काम सरकार प्रमुखले नै गर्ने काम हो, ठिक हो, रविले त्यो कुरा इनिसिएसन लिए, त रविले इनिसिएसन लिएको कुराले त्यो फोटो अप्लाई मात्रै भएको छ रियलको, तिमी रविले के चाहिँ अब जुन कागज गृहमन्त्रीले गरे र त्यहाँ अरू संस्था रिसाएका छन् त्यो बारेमा रविले बोल्नु पर्छ कि पर्दैन? रविको सरकारको कि प्रत्येक धारणा उनले कन्ट्रोल गर्न सक्नु पर्यो, नियमन गर्न सक्नु पर्यो, होइन भने त्यो फोटोसुटको लागि मात्र काम गरेर अर्थ राख्दैन।
6: होइन, तर राजनैतिक दल बीच ल्याएर सहमति गराए होइन, त्यहाँ चाहिँ मधेसमा सल्किएको धार्मिक द्वन्द्वको आगो पनि अहिले बिस्तारै लयमा फर्किँदैछ, त्यो निभ्यो।
7: त्योभन्दा ज्यादा भिन्नर काम त काङ्ग्रेसका सभापति गगन थापाले गर्नुभएको छ। उहाँले प्रश्न भन्नुभएको छ कि एउटा हिंसामा लाग्ने व्यक्ति, ब्राह्मण सभा खलाउने व्यक्ति काङ्ग्रेस पार्टीको सदस्य हुन सक्दैन होइन, त्यो कुरा के रविले बोलेका छन्? सभा खल्लाउने कुरामा हिजोबाट तस्विरहरू दुर्गा प्रसादले सार्वजनिक गरेका छन्। सामाजिक सद्भाव खल्लाउने व्यक्तिहरू राष्ट्रपतिका कार्यकर्ता रहेछन्। त्यो बारेमा के सरकारले के एक्सन लिँदैछ? यहाँबाट प्रथम चाहिँ करणीमा चाहिँ हामीले अन्तर हेर्नु पर्छ।
6: सरकारले एक्सन लिइसकेन, दुर्गा प्रसाद पक्राउ परिसक्नु हो।
7: दुर्गा पर्सियाङका कार्यकर्ता होइन नि ती दुर्गा पर्सियाङ जुन पोस्टर सार्वजनिक गरे त्यहाँ आउने राष्ट्रपतका कार्यकर्ताहरू कानुन सद्भाव कुनै काममा सहभागी भएको सार्वजनिक भएको छ राष्ट्रपतिलाई ज्यादा दोष आयो भने त दुर्गा पर्सियाङ समाती जस्तो लाग्छ मलाई
6: यसको मतलब राष्ट्रिय स्वतन्त्र पार्टीकै कार्यकर्ताहरू चाहिँ त्यहाँ सक्रिय भए होइन धार्मिक हिंसा फैलाउन
7: तपाईँ हेर्नुहोस् यहाँ मनिषाको सत्यता हेर्नुहोस् अरू हेर्नुहोस् किनकि त्यहाँ प्रुभन ट्र्याक रेकर्ड जसले जेलमा बसेको कैदीलाई जेल तोडेर निकाले होइन भलो 23-24 गते उनीहरू त एक्सपिरियन्स छन् नि यस्ता कुरामा होइन हिंसा भड्कन अलिकति दिनेको प्रधानमन्त्री होइन सिन्धुरा जलाउँछु भन्ने कुरा त्यो त धेरै त्यहाँ गएन त्यो समाजको शान्ति अहिंसा सहिष्णुताको उनीहरू झ्यालु पुगेकै छैनन् उनीहरूको इनफ पोलिटिकल एजुकेसनै पुगेको छैन सिभिक्स एजुकेसनै पुगेको छैन उनीहरूलाई जुन नेताको सिभिक्स एजुकेसन नालै शिक्षा पुरा भएको छैन
6: यहाँको महत्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु शङ्कर तिवारीजी नमस्कार
7: थ्याङ्क यू भेरी मच
6: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक शङ्कर तिवारी आजले श्रोता नेपाली बसमा छोटो विषयमा छ विषयमा पुनः उपस्थित हुनेछु
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो।
1: डिश हो, खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
0: आजको पालिका बहसमा बुटुल महानगरपालिकाका नगर प्रमुख मेयर खेलराज पाण्डे हुनुहुन्छ। पाण्डेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, गुड मर्निङ।
0: अब बुटोल उपमहानगरपालिकाको कुरा गर्ने हो भने त्यहाँ निकै ठूलो उपमहानगरपालिका जहाँ चाहिँ राम्रो किसिमको सम्भावना बोकेको पनि उपमहानगरपालिका छ। अहिलेको अवस्थामा बुटोलमा जुन गणतन्त्र नेपालमा ल्याउनका निम्ति पनि बुटोलको ठूलो योगदान छ भनिन्छ। बुटोलतिर होइन धेरै हिजोका राजनीतिक परिवर्तनहरूमा पनि बुटोल साक्षी बनेको छ। तपाईँ नगरमा आइसके पछाडि के कस्ता परिवर्तन भए आज?
3: बुटोल पहिलेदेखि नै ऐतिहासिक कालखण्डदेखि पहाड र तराईको व्यापारिक केन्द्रको संगम स्थल हो। यसको धेरै पुरानो इतिहास छ। लखनऊका नवाबहरू आएर बस्नेदेखि पाल्पाका सेनवंशी राजाहरू बस्नेसम्म र नेपाल अङ्ग्रेज युद्धमा विजय प्राप्तिदेखि लिएर स्वामीनारायण सम्प्रदायको घनश्याम पाण्डेजी आएर तपस्या गरेकोसम्म बुटोलको पुरानो ऐतिहासिकता छ। तथापि हामीले यसलाई नेपालको कानून र खरिद ऐनका कारणले जति व्यवसायको क्षेत्रमा प्रवर्धन गर्न सक्नुपर्थ्यो त्यति सकिराखेका छैनौं। अहिले पुटुलको हाम्रो चाहना तराईको उत्पादन पहाड़सम्म लाने र पहाड़को हरेक उत्पादन तराईसम्म ल्याएर विदेशी बजारसम्म लाने हाम्रो चाहना थियो। तर यसलाई नेपालको खरिद ऐनले सम्भव रहन्छ। हरेक पालिकाले त्यहाँका सटरहरू व्यवसाय केन्द्रहरू टेन्डर गर्न नमिल्ने, उहाँले चाहनुहुन्न टेन्डर गर्न। तर जिटुजी मोडल गर्दाखेरि नेपालको खरिद ऐनले हामीलाई त्यो बाटो दिएको छैन। हामी बुटोलबाट चाहन्थ्यौं बुटोलदेखि कोर्ला नाकासम्मका सबै पालिकाको उत्पादनलाई बुटोलमा बिक्री केन्द्र राख्ने र तराईको उत्पादन पहाड लाने हामी यो चाहना राख्थ्यौं। अहिले बुलुक कहाँनिर पुग्यो भने भारतका सामानहरू खरिद गरेर पहाड़का गाउँ गाउँ पुगेका छन्। तर पहाड़को उत्पादन तराईको बजारमा ल्याउन हामीलाई बाटो खुलेको छैन। यसका लागि नेपालको खरिद ऐन र नेपालको बजारीकरण बाधक रहेको कुरा हामी व्यवहारमा भोगेका छौं। र बुटुल उपमहानगरपालिकाले बुटुलदेखि कोर्ला नगरसम्मका कम्तीमा 42 पालिकाहरूलाई, नगरपालिका गाउँपालिकाहरूलाई कृषिको उत्पादन र पशुजन्य मासुको उत्पादनको बिक्री केन्द्र राखेर पहाड़को उत्पादनलाई तराईको बजारीकरण गर्ने हाम्रो चाहना छ। यसै लागि संघीय सरकारसँग हामी कानून परिवर्तनका लागि बारम्बार हामी निर्वाचित भएर आएदेखि प्रयास पनि गर्यौं। र अहिले नेपालको खरिद ऐनले 5 वर्षको लागि टेन्डरमा दिनुपर्दा कसैले पनि 5 वर्षको लागि व्यवसाय गर्न टेन्डरमा लिने अवस्था पनि छैन। यसले गर्दा व्यवसायहरू पनि मर्कामा छन्। यो कानून कम्तीमा पनि 15 वर्ष व्यवसायहरूलाई दिन सक्ने गरी परिमार्जन गर्यो भने मात्रै व्यवसायहरू स्थापित हुन सक्छन्। युवाहरू विदेश पलायन जानबाट रोकिन सक्छन्। यसको लागि उत्पादनमा प्राथमिकता दिनु र बजारीकरणलाई प्राथमिकता दिनु नै मुख्य लक्ष्य हुन सक्छ। अहिले पहाड़का गाउँहरू रित्तिएका छन्। गाउँघरमा युवाहरू कोही भेटिँदैनन् किनभने उत्पादनमा प्राथमिकता दिने हाम्रो नीति बनेन। गाउँपालिकाहरू नगरपालिकाले गाउँ गाउँमा उत्पादनको लागि प्राथमिकता दिने, त्यसको बिक्री केन्द्र तराईका बजारलाई गराउने र तराईमा पहाड़को उत्पादन बिक्री केन्द्र राखेर अनि आफ्नो देशको उत्पादनलाई हामीले प्रयोग गर्ने विधि बनायौं भने मात्रै देश चाहिँ सस्टेनेबल हुन सक्छ। यसको लागि बुटुल उपमहानगरपालिकाले धेरै पटकको प्रयास गरेको छ। हाम्रो बजार भनेको पहाड़को उत्पादनको बिक्रीको मुख्य केन्द्र पनि हो र तराईको उत्पादन पहाड़तिर लाने मुख्य केन्द्र हो। यसरी पहाड़ र तराईको संगमका स्थलमा बुटुलले देशभरि नमूना काम गर्न सक्ने सम्भावना छ। यसका लागि केही कानूनी अडचनहरूलाई परिमार्जन गर्नु।
0: बुटुलमा सडक विस्तारदेखि लिएर पूर्वाधार निर्माणको कामहरू के कति रूपमा चाहिँ सम्पन्न भए तपाईँहरू आइसके पछाडि बुटोलका जनताले जहाँ घना बस्ती छ, धेरै नागरिकहरू बुटोलमा बस्न चाहन्छन्, उनीहरूको व्यवस्थित बसोबासको कुराहरू, सुकुम्बासीको अलिकति व्यवस्थापनका लागि बुटोल उपमहानगरपालिकाले खेलेका भूमिकाहरू कस्ता रहे?
3: सुकुम्बासी र अवेक्षितका हकमा सुकुम्बासीलाई छुट्टै पहिचान गरी राज्यले उनीहरूको व्यवस्थापन गर्नुपर्छ र अव्यवस्थितको हकमा हामीले यसलाई एउटा नीति बनाएर उनीहरूलाई अब जग्गा लाल पूजा दिन रोक्नु हुँदैन, चाँडोभन्दा चाँडो लाल पूजा दिनुपर्छ, जनताले लाल पूजाको लागि राजस्व तिर्न तयार हुनुहुन्छ, उहाँले लाल पूजा नपाउँदा सम्पत्ति कर, घर बाल कर र व्यवसाय कर गुमेको छ, हामी यहाँ झन्डै 30% हाम्रो राजस्व सुकुम्बासी र अवस्थित क्षेत्रबाट उठ्ने जुन सम्भावना छ त्यो लाल पूजा वितरण नगर्दा रोकिएको छ, जनताले वर्षौंदेखि ठूल्ठूला घरहरू बनाएर बस्नुभएको छ र मानिसलाई लाग्दछ काठमाडौँ सिंहदरबारबाट हेर्दा यी सुकुम्बासी हुन् यिनलाई किन पूजा दिने भन्ने खालको विभेद खालको नीति छ, यस्तो खालको विभेद नीति गर्नु हुँदैन। तराईको जग्गा नापजाँच विशेष गरी चुरेको क्षेत्रको जग्गा नापजाँच विगतमा भएन, मानिसहरू पहाड़बाट बसाई सराई गरेर बस्ती बसाले जग्गा अग्गो भयो, घरहरू बनाउनुभयो अनि विभिन्न व्यापार व्यवसाय विदेश गएर राम्रो सम्पन्नता हुनुभयो, अब उहाँलाई यिनीहरू सुकुम्बासीका यत्रा घर हुन्छन् भनेर भनिन्छ। यो होइन, राज्यले जग्गा नापजाँच नगरेकै कारणले अवस्थित जग्गाको पूर्जा दिन बाँकी रहेको हो। यो नापजाँचमा चाहिँ अब राज्यले ढिलाइ गर्नु हुँदैन, हामीले झन्डै 10,000 जति घरधुरी नापजाँच गरेका छौँ, अझै झन्डै 10,000 जति घरधुरी नापजाँच गर्न बाँकी छ। अहिले पनि संघीय सरकारले पूर्जा वितरण गरौँ भन्यो भने हामी 10,000 पूर्जा तत्काल 3 महिनाभित्र वितरण गर्न सक्ने गरी तयारी गरेका छौँ। त्यस कारण यो लाल पूजा वितरण गर्न हामीलाई डेलिगेसन पनि आउनुभएको छ, हामीले राज्यलाई कर तिर्छौँ छिटो राजस्व लिइदिनु पर्यो भनेर डेलिगेसन आउनुभएको छ, हामी सम्पत्ति कर तिर्छौँ, बाल कर तिर्छौँ, व्यवसाय कर तिर्छौँ भनेर आउनुभएको छ। एउटा राज्यको नागरिक मैले कर तिर्छु, आफूले बनाएको घरको चाहिँ मैले पूर्जा पाउँ, मैले सम्पत्ति कर तिर्छु, व्यवसाय कर तिर्छु, घरबाल कर तिर्छु भन्दा राज्य चाहिँ मुक्तर्षक भएर बस्नु हुँदैन, हामीले निकास दिनुपर्छ भन्ने हाम्रो चाहिँ बुटोलको भावना हो।
0: अब तपाईँले त्यहाँ अलिकति महत्वाकांक्षी परियोजनाहरू पनि अगाडि बढाउनु भएको थियो होइन, बाबामासँग नगर प्रमुख अस्पताल निर्माण गर्ने कुरा, जटिल रोगको उपचारमा सहयोगदेखि लिएर बाल बालिकाहरूलाई पोषणका लागि मासिक भत्तासम्मका पनि योजनाहरू थिए, आमाको पोषणका लागि जडीबुडी र नगद 2,000 कुरा पनि थियो, आमदा अस्पतालको स्तरोन्नति र कलेज सञ्चालन थियो, यी कामहरूमा चाहिँ कतिसम्म प्रगति हासिल गर्नुभयो अहिलेसम्म हेर्दा?
3: नेपालको जग्गा प्राप्तिको ऐन अत्यन्त अप्ठ्यारो भएको कारणले हरेक पालिकाले वार्ड कार्यालय बनाउन, अस्पताल बनाउन, खानेपानी बनाउन, स्वास्थ्य केन्द्र बनाउन, खेलकुद मैदान, विद्यालय बनाउन, जग्गा प्राप्ति गर्न पनि 4-5 वर्ष।
2: समयको ख्याल राखौ। 10 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको बिहान
1: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो
0: बल एसएसबीका सुरक्षाकर्मी र स्थानीय राष्ट्रबीच तनाव उत्पन्न भएपछि सशस्त्र प्रहरी बल नेपालले हस्तक्षेप गरेर अवस्था नियन्त्रणमा लिएको जनाएको छ। गृह मन्त्रालयले भने अहिले अवस्था सामान्य रहेको जनाएको छ। सुस्ता क्षेत्र नेपाल भारतबीच हालसम्म औपचारिक रूपमा सीमांकन नभएको संवेदनशील क्षेत्र हो। दुवै देशबीच सीमा टुंगो नलाग्दासम्म उक्त क्षेत्रलाई स्टाटसको आधारमा राख्ने सहमति छ भने यही कारण दुवै पक्षले केही विभागमा आफ्नो दावी गर्दै आएका छन्। साउन 15 गते बिहान 10:40 बजे नारायणी नदीको बाँध क्षेत्रमा भारतीय पक्षले यथास्थितिको बानी र भेलरको रूपदेखि पुरानो बाँधतर्फ पर्ने नेपालतर्फको जमीनमा करिब 200 स्थानीय बासिन्दा भेला भएका थिए। नदीको बहाव बढ़ीमा बाढ़ी आउन सक्ने जोखिम देखाउँदै उनीहरूले कोदालो र फरूवा प्रयोग गरी अस्थायी बाँध निर्माणका लागि खन्ने काम शुरू गरेपछि विवाद बढ़ेको थियो। सर्लाहीमा 109 किलो गाजा सहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लालबन्दी नगरपालिका एक स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान गरिएको सवारी जाँचका क्रममा उक्त परिमाणको गाजा बरामद भएको हो। विराटनगरको व्यापारी गणना देवनरा समूहको घर र अफिसमा प्रहरीले छापा मारेको छ। देवनरा समूहको नेतृत्व प्रकाश मुन्द डाहाले गरिरहेका छन्। अवैध कारोबार र कर छोडीको आशंकामा प्रहरीले आज बिहान करिब 4 बजेबाट घर र अफिस घेराउ गरी छापा मारेको हो। देवनरा समूहले मुख्य रूपमा चाँदीको कारोबार गर्दछ। बाबा आयल र हाईलाइफ चप्पल उद्योग पनि सञ्चालन गर्ने गर्दछ। देवनरा समूहको नेतृत्वमा रहेका प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष समेत रहेका छन्। नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासचिव तुला बहादुर थापाका अनुसार महासंघको परिषद बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो। भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्ने उनले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ। बैठक दिउँसो 3:30 संसदीय दलको कार्यालय सिंह दरबारमा बस्न लागेको हो। बैठकमा संसदमा उठाउनुपर्ने विषय लगायतका समसामयिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ। भरतपुर अस्पतालमा प्रसूति सही अभाव हुँदा सुत्केरी पश्चातको सेवा म्याट्रेस राखेर प्रदान गर्नु परेको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ। अस्पतालमा प्रसूतिसँग सम्बन्धित सयहरू 111 छन्। प्रसूति शल्यक्रियापछि राख्ने गाइनेको पोस्ट अप 23 सय, गाइने सय 23, जटिल गाइने 10, प्रसूतिपछि राख्ने पोस्टमेल 23, प्रसूति भर्ना 4, प्रसूति वेटिङ 15, प्रसूति एक्टिभ 5, लेबर 3 र बाथिङ युनिट 5 सय रहेका छन्। वरिष्ठ प्रसूति रोग विशेषज्ञ प्राध्यापक डाक्टर रामप्रसाद सापकोटाका अनुसार अस्पतालमा दैनिक 40 देखि 50 जनाको प्रसूति गराउने गरिएको छ। सुत्केरी हुनअघि औषधि चलाउँदा सयमा राखेर मात्र चलाउने गरिएको छ। त्यसैले पालो कुर्नका लागि भुइँमा म्याट्रेसमा राख्न बाध्य भएको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083/84 को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी मितव्ययी र पारदर्शी बनाउन 52 बुद्धि मार्ग दर्शन जारी गरेको छ। चालू खर्चमा कडाई गर्दै असार महिनामा गोष्ठी सेमिनार तालिम र अन्तर्क्रिया संचालनमा रोक लगाइएको छ भने बजेट अनुशासन उल्लंघन गर्ने र समयमै काम सम्पन्न नगर्ने निकाय तथा निर्माण व्यवसायमाथि कानूनी कार्यवाही गरिने स्पष्ट गरिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाद्वारा हस्ताक्षरित मार्गदर्शन प्रदेशका सबै मन्त्रालय आयोग सचिवालय तथा मार्फतका निकायहरूलाई लागू गरिएको हो। मार्गदर्शनले वित्तीय उत्तरदायित्व पारदर्शिता मितव्ययिता र परिणाममुखी बजेट कार्यान्वयनलाई प्राथमिकता दिएको छ। हवस् त नेपाली खबर अहिलेलाई यति नै। बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो म्युजिक मस्ती.
1: Yo, hey, yeah. People around it, Listen up, I said, hey, watch ya now, watch ya, get me love saga, yeah, yeah, listen now.
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज.
3: सब्स्क्राइब नाउ एन्ड प्रेस द बेल आइकन, नेभर मिस एन अपडेट.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज.
1: Subscribe now and press the bell icon down the

0: रेडियो साइमन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले दिउँसोको 1 बज्यो इट्स 1 PM.
2: हेलो 1 2 3 चेक.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज.
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359.
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
6: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0556-93-495.
7: चैते धानमा नेक ब्लास्टको समस्या.
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ. एक किसिमको ढुसी जन्ने रोग हो. यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ.
7: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ. समाधानका उपायहरू:
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने.
8: खेतमा पानी जमाइराख्ने:
7: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने.
8: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्.
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
9: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
10: ओ केटा, म त सक्दिन हिँड्ने यार। कति दिन लाग्छ अझ?
11: आज गएर देउराली बस्ने हो, अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
10: हो र,
11: यसको हिँडाइले त 4 दिनमा नि पुग्नु।

0: डम्बरेलले ठिक्टु दिल्ली प्राइमेरी जति दखल दियो त
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज

0: वचन चुनाएपछि कथा भन्ने भन्दा शून्यको महत्व, भन्नेलाई फुलको र सुन्नेलाई सुन, खाने खाए साम्प्रदायिक नशामा लक्षिने, नखाए प्यासी छतपराई मर्ने, यो भान सम्मान्य प्रधानमन्त्रीको शपथ ग्रहण समारोहको बेलामी मिसाउन प्रारम्भ भयो। त्यो दिन नै अल्पसंख्यक समुदायले असुरक्षित महसुस गरे र बहुसंख्यकले प्रत्यय पनि गर्न पुगेका होलान्। एउटा थप विचारोपण तहबाट पनि उपस्थित पनि भएको हुनुपर्दछ। सरकार प्रमुख र राष्ट्र प्रमुख सचेत हुनै पर्दछ, यस्ता कुरालाई प्रशय दिनु हुँदैन। वर्तमान सरकारले राष्ट्रिय अर्थ कूटनीति लगायत विभिन्न जन समस्या जस्तो महँगी बेरोजगारी इत्यादिबाट पार लगाउन सक्ला कि नसक्ला त्यो भोलिको कुरा हो। अहिले त सरकार विद्यालय कार्यालय कारखाना सबै राजनीतिक दलले गरेर बिग्रेको भनी एकमुष्ट निष्कर्ष निकालेको देखिन्छ। त्यो निष्कर्ष निकाले देश समस्याको समाधान निस्कन्छ कि झन अलिक बल्झिन्छ। मर्म बर्ताई गया जो डराची हुने त होइन, हेक्का राख्नु पर्दछ। शिक्षक र कर्मचारीलाई जनगत राजनीति गरेर त कानूनले हिजो पनि रोकेकै थियो, तर विद्यार्थी र मजदूरलाई संगठन निर्माणदेखि रोक्नु सरासर गलत हो, निरक्षित पनि होइन। सम्मानीय अध्यक्षज्यू, भिपीले आफूलाई अज्ञेयवादी नै भन्नुहुन्थ्यो, गौतम बुद्ध पनि एक अर्थमा त्यही छे, म पनि आफूलाई त्यसै विचारको समीप राख्ने रुचाउँछु। आश्चर्य तब लाग्दछ जब मूलभूत रूपमा एक अर्काको दर्शनको नजिक अझ भन्नु भने लगभग एक झै देखिने इस्लाम र वेदान्त वा हिन्दू दर्शनावलम्बीमा विग्रह किन देखिन्छ? यो उल्झन पनि सुल्झाउनु आवश्यक छ। हाम्रा कांग्रेसका नेताले जब तर्कविहीन आस्थालाई धेरै बल दिन थाल्छन्, घरभित्र गरेको पूजाको दृश्यलाई सार्वजनिक गर्न थाल्छन्, तब म बडो विचलित हुन थाल्दछु। त्यस्तै जब कुनै कम्युनिष्ट नेताले पशुपतिनाथमा 1.25 लाखको पूजा गर्न थाल्दछन्, मलाई शिवरात्रिमा पशुपतिनाथमा हिँड्ने नागा बाबा र ती नेतागणमा कुनै फरक महसुस हुँदैन। ती बाबा वस्त्रविहीन नाङ्गा, यी नेता विचारचित नाङ्गा। अनि राजनीतिक पाखण्डको अध्याय शुरू भइहाल्छ। महाजन ऐन गता स्वतन्त्र बनिँदै समाजमा उसको गम्भीर असर त सरी नै हाल्ने भयो। सामान्य अध्यक्षज्यू, अनि प्रसंग बदलौ, प्रतीकात्मक रूपमा हिन्दू धर्मका विभिन्न देवी देवताका विभिन्न वाहनहरू तोकेका छन् जुन अपरिवर्तनीय छन्। जस्तो सरस्वती देवीको हंस, लक्ष्मी देवीको उल्लु, शिवजीको वृषभ, विष्णुको गरुड, यो विभिन्न पुराणका लेखकले तोकिदिएका वाहन हुन् जुन वाहन देवी देवताहरू आज पर्यन्त चढ़िरहेका छन्, प्रयोग गरिरहेका छन्। अत्यन्त शक्तिशाली हुँदाहुँदै पनि तर अलिकति राष्ट्रिय राजनीतिमा सर्वलाउन थाल्दनै कुनै व्यापारीले प्रस्तुत गरेको 8 करोड़को गाड़ी चढ़नु, उसको छोरा उत्पाद कसरी परिभाषित गर्ने, कोसँग छोड्ने सोद्धा सामाजिक सञ्जालमा घण्टी बज्न थालिहाल्छ। सम्मानीय अध्यक्षज्यू, गौतम बुद्ध अहिंसालाई सबभन्दा बढ़ी महत्व दिन्थे, तर बुद्धका अनुयायी जब टिओबीमा परिणित भए तब भस्मासुर नै बन्न पुगे। 2082 भाग 24 देशभरि कुनै न कुनै रूपमा वा प्रसङ्गमा आगो लागि नै रहेछ। मानिसको जीवदेखि सुकुम्बासी बस्तीदेखि मधेस प्रदेशसम्म सरकारमा जवाबदेहिताको अभाव र कन्छिने स्वभाव बढ़ी देखिन्छ। अरूको थाप्लोमा दोष थुपारेर राजनीतिमा एउटा शत्रु त निर्माण गर्नु नै पर्दो रहेछ। दुःखाक्षकै रूपमा भए पनि आफ्ना कमी कमजोरी लुकाउने एउटा आह्वान त चाहिन्छ नै। अमेरिकाको वर्तमान सत्ताले प्रवासीलाई बनाए झै र भारत सरकारले रोहिङ्ग्या मुसलमानलाई, इजरायलले फिलिस्टिन र केही विद्रोही समूहलाई, त्यस्तै वर्तमान नेपाल सरकारले कांग्रेस र कम्युनिष्ट दललाई। तर भनिन्छ कि राजनीतिमा शत्रु र मित्र दुवै स्थायी हुँदैनन्, त्यसैले मुखता बदलिरहन्छ र शत्रु र मित्र पनि। विगतमा पुराना दल गठबन्धनमा बढ़ी देखिन पुगे अथवा अजात शत्रुको रूपमा प्रस्तुत हुन खोजे, प्रतिपक्ष विहीन भयो राजनीति, तब नै आजको अवस्थामा पुराना दल पुगेका हुन् भन्ने मेरो पनि ठहर हो। म्युजिकल चेयरको भाष्य त्यसै निर्माण भएको होइन। नेपालीहरू बडो आस्थावान छन्, धार्मिक छन्। बसमा हिँड्दा पनि कुनै मन्दिर देखा पर्यो भने ढोक गरिहाल्छन् बसभित्रैबाट। तर मन्दिर, वन, हिमाल, मेघवान, नील नदी सबैलाई पर्यटन व्यापारसँग जोड्छन्। विदेशी पर्यटकलाई जुवा खेलाउँछ। अब त तराई वा मधेसको बार्डरबाट सस्तो रक्सी खाने भारतीयहरू आउन थाले। यहाँसम्म कि देह व्यापार गर्न विदेशी महिलाहरू आउन थालेका छन्। क्विन्टलका क्विन्टल गाजा समातिन्छन्। सुन तस्करी, कोकिन इत्यादिको तस्करीको टार्गेट पोइन्ट बन्दैछ नेपाल। अहिले त हिमाल, नदी, समाज सबैतिर फोहोर जमा भएको छ। हिन्दू दर्शनकै आधारमा भन्ने हो भने जल दर्शनले एकातिर नदी, वन, हिमाल सबैलाई देउता मानेको छ, सजीव मानेको छ, तर एकातिर देउता भने पूजा पनि गर्ने, सूर्यको समेत पूजा गरी जल चढाउने, अर्कोतिर सम्पूर्ण पर्यावरणको विनाश गर्ने उद्योग पनि हुने, अनि गर्व गरौ कि हम फलाना हो भन्ने पनि बन्ने। पर्यावरणको स्वच्छता सँगको गर्व जोडिनु पर्छ। सरकार यस्ता कुरामा कठोर भए प्रस्तुत हुन्छ भने सर्व समर्थन प्राप्त हुने नै छ। नेपालमा जुन सरकार आए पनि आत्मनिर्भरताको कुरा गर्दछ, आयात घटाउने, निर्यात बढाउने कुरा गर्दछ। आजको विश्व बजारको अवस्था हेर्दा कुनै पनि राष्ट्र पूर्ण रूपमा आत्मनिर्भर देखिँदैन। कोही अलिक बढी आयातमा त कोही आयातमा अलिक कम त निर्यातमा अलिक बढी अरू देशमाथि निर्भर देखिन्छन्। त्यसैले त अमेरिकाले ट्रेफिक वार शुरू गर्दा कच्चो हलचल मचेको थियो। भारतले नेपालको चिया निर्यातमा कडाई गर्दा हाम्रो चिया उद्योग पनि हल्लिएकै थियो। हामी कहाँ त किसानले गोलभाँडा सडकमा फाल्ने अवस्थाहरू छ र दुध पनि किसानले सरकारले तोकेको उपजको मूल्य पाउँदैनन्। उत्पादनको अर्को समस्या पनि छ। सिमेन्ट, चिनी इत्यादि फ्याक्ट्रीमा उत्पादित वस्तुको 20% मुनाफा खान पाउने व्यवस्थालाई हिजोको सरकारले हटाई मूल्य तोक्ने विश्व बजारकै जिम्मा लगाइदियो। आजको सरकार पनि लुनु लुनु केही बाटोमा हिँडेको देखिन्छन्। अनि महरी कसरी घट्ने, मिले मतमा कालाबजारी र जवाखोरी गर्ने प्रवृत्ति कसरी कम हुने, कहाँ बेचिएको छ परिवर्तन? सरकारको एमआरपीको कुरा, वस्तु खरिदको दिन र लाठीको कुरामा नै जनतालाई अल्झाउन खोजेको छ। वास्तविक समस्याबाट जनताको ध्यान मोड्नमा माहिर छ सरकार। कुनै चटकेले चटक देखाउँदा दर्शकको ध्यान मोडी चटक देखाए। चटकेको कुरा गर्दा सत्तादेखि व्याप्त भई भयानक प्रचार गरी विश्वविद्यालयका केही विद्यार्थीले एउटा सड़कमा चटक देखाउने चटकेलाई राष्ट्रपति बनाई छाडे। त्यस वर्ष अकाल परे। एक रात त्यो चास राष्ट्रपतिले मुसालाई थालमा बचेको भात खाइरहेको देख्दा अविलम्ब क्याबिनेटको मिटिङ गरी मुसा मार्ने अभियान चलायो। इनाम घोषित गर्यो, कार्यालय खोल्यो, तर मुसो कम भएन। तर बिरालो पाल्ने अभियान चल्यो, तर मुसो कम भएको देखेन। एक दिन मुसो मार्ने अभियानको कार्यालयमा जनता नाम गरी एउटा बोल्न नसक्ने युवतीले प्रवेश गरिन्। सबै कर्मचारी डराई चौबुन लुक्न पुगे किनभने उनीहरूले मुसो कहिले देखेकै थिएन। किनभने उनीहरूले मुसो देखेकै थिएन। यसरी चटकै राष्ट्रपतिको चटकदेखि व्याप्त भएर विद्यार्थीले त्यसलाई सत्ताबाट हटाउन खोजे, तर अबेर भइसकेको थियो। सत्तामा पकड जमाएको चटकेले ती विद्यार्थी नेताको हत्या गराउन सफल भयो। यो प्रसङ्ग मैले भारतमा इमर्जेन्सीलाई हेरी उपन्यासकार अमृत नहताको किस्सा कुर्सीकाबाट उद्धृत गरेको छु। अब म बिदा लिन्छु। धन्यवाद।
1: माननीय सचिव राजेन्द्र लक्ष्मी गैरी, समय 8 मिनट, यसपछि माननीय सचिव सञ्जना देवकोटा।

0: सम्माननीय अध्यक्षज्यू, हामी विभिन्न कालखण्डमा नेपालको उतार चढावमा हुर्किएर बाँचेर आएका नेपालीहरू, आज हामीले धेरै कुराहरू सुन्दैछौँ। अहिले आएर मानव बेचबिखनको नयाँ आयामहरू थपिएको हामीले थाहा पाएका छौँ। प्रविधिको दुरुपयोग गरी मानव तस्करी व्यक्ति बेचबिखन व्यवसायको रूपमा बढेको कुरा हामीले सुनेका छौँ। यो तस्करी आन्तरिक पनि भएको र बाह्य पनि भएको कुरा सुनिएको छ र आज नेपालीहरू प्रविधिको दुरुपयोगबाट मान्छेहरू बीच परेको कुरा, बेरोजगारी भएर रोजगारको नाममा बीच परेको स्थिति, विदेश जाने लोभमा फँसेको स्थिति, यी सबै कुराहरूको फाइदा तस्करहरूले उठाएको कुरा हामीले सुनिरहँदा र हाम्रो सातवटै प्रदेशमा हामीले सुनिरहेका छौँ। कहिलेकाहीँ हाम्रा बालबालिकाहरू, महिलाहरू, युवाहरू हराइरहेको घटनाहरू हामीले सुनेका छौँ। अस्ति भर्खर मात्रै बुटोलबाट दुईजना भाइहरू, विद्यार्थी भाइहरू, बाह्र पढ्ने भाइहरू हराएको घटना, नारायणघाटको त्यहाँ पढ्न बसेको बन्दीपुरको बहिनी बोरामा भेटिएको घटना, र फेरि नारायणघाटबाट साथीले काठमाडौँ ल्याउँदा टोयलेटबाट एउटा चिट फालेर बाँचेको घटना, यी सबै घटनाहरू सुन्दा हाम्रा अङ्गहरू जिरिङ्ग हुन्छन्। हाम्रा छोराछोरी भाइ बहिनीहरू, हामी कति बेला कहाँ बिच पर्छौ, कस्तो तस्करको फन्दामा हामी पर्छौ, कुनै ग्यारेन्टी छैन र यसलाई रोक्न पनि कुनै योजना देखिँदैन। र साँच्चै भन्ने हो भने नेपाल एउटा तस्करहरूको ट्रान्जिट पोइन्ट जस्तै भएको छ र यो ट्रान्जिट पोइन्टले धेरै मानिसहरूलाई रोएको छ र धेरै घटनाहरू घटाएको छ। यस्तो कुराहरूमा सरकार संवेदनशील हुनु पर्यो र तस्करहरूको खोजी हुनु पर्यो र यो सरकारको ध्यान आकर्षण गराउनको निम्ति म सम्माननीय अध्यक्ष मार्फत सरकारको म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यस्ता खालका घटनाहरूलाई खोजी गरियोस् र अनुसन्धान गरियोस् र नेपालीहरूलाई त्यो कष्टबाट जगाउनको निम्ति हामी सबैजना मिलेर अगाडि बढ्न सकियोस्, यसको लागि म सरकारलाई पुनः आग्रह गर्न चाहन्छु। हामीले देखिरहेका छौँ सञ्चालन, सरकार सञ्चालनका गतिविधिहरू, हामीले धेरै लामो समय विभिन्न खालका अनुभवहरू गर्दै आयौं, यो सरकारको अनुभवहरू पनि हामीले गर्ने मौका पायौं। हामीलाई लागेको थियो र सरकार बनेपछि, युवाहरूको सरकार बनेपछि युवाहरूको सर्वोत्तम हितमा रणनीतिक योजनाहरू आउँछन् होला। यो देशमा खान नपाएर, पढ्न नपाएर, सामाजिक सद्भाव बिग्रेर हामी रुनु पर्दैन होला भन्ने हामीलाई लागेको थियो, तर यस्तो हुन सकेन। हामीले देखिरहेका छौँ जब गणेश नेपालीले एउटा पठाउ चलाएर आफ्नो दया गर्नु पर्यो, उनीले गरिखान्छु भन्दाखेरि म एउटा आत्मदाह गर्ने ठाउँसम्म पुगे, त्यहाँबाट अस्थिरता निम्तिएकै थियो, त्यसको निराकरण हुन नपाउँदै फेरि तराईमा, सुनसरीमा सामाजिक सद्भाव विफल्ने गरी त्यो घटनाहरू घट्न पुग्यो। त्यो घटनाबाट हामीले जयप्रकाश मेहता, ओमप्रकाश मेहता लगायतको, गणेश यादव लगायतका युवाहरूलाई हामीले गुमाएका छौँ र थुप्रैजना घाइते हुनुभएको छ। श्रृङ्खलाबद्ध रूपमा घटनाहरू घटिरहेका छन् र जब काठमाडौँमा सुकुमवासी बस्तीमा डोजर चलाइयो, यहाँ शिक्षा मन्त्रीले भन्नुभयो हामीले व्यवस्थापन गरेका छौँ भनेर, तर मैले सुने 13 वर्षको 5 कक्षामा पढ्ने बच्चा सुत्ने ठाउँ नभएर म वीर हस्पिटलको छेउमा गएर सुत्ने गरेको छु र म स्कुल जाने गरेको छु भनेका छन्। उनीले एउटा बस्ने सुरक्षित बास छैन। आज त्यो बच्चाले त्यस्तो कुरा गर्दा कुन आमा बाउको मन रुँदैन होला? त्यो बच्चा र हाम्रा बच्चा त एकै हो नि। तर सरकारले यस्तो कुराहरूमा कुनै प्रभाव गरेको पाइँदैन। यस्तो हिसाबले हामी चाहिँ चल्दै जाँदा यो देश अस्थिर हुँदै जान्छ र हामीले सुख पाउने भन्दा नेपालीले दुःख पाउने कुरा हुन्छ। त्यसैले गर्दा म के सरकारको ध्यान आकर्षण गर्न चाहन्छु भने सरकारले हामीले भन्यौं सरकार अर्थमन्त्री ल्याएको विधेयक गरिबको पक्षमा छैन, मध्यवर्गीयको स्थान उनीहरूको हैसियतलाई माथि उठाउने गरी ल्याउनुभयो। आधारगत कुरामा कर लाउनु भयो, फिर्ता लिनुहोस् उहाँले माग्नुभयो, केही कुराहरू उहाँहरूले फिर्ता लिनु भएको छ। निर्णय गर्दै फिर्ता लिँदै जाने हो भने आफ्नो हैसियत के हो त, हामीले गरेका काम कतिको बलियो हो त, नैतिक हिसाबले हामीले कस्तो काम गरेका छौँ भनेर सायद सरकारले आफ्नो समीक्षा पनि गर्ने बेला भयो होला। तीन चार महिनाको बीचमा त आफ्नो समीक्षा गरेर अगाडि बढ्दा सायद हामीले केही काम गर्न सकिन्थ्यो होला। र सरकार संविधान संशोधनको कुरा गरेर ठूलो जम्मू टिम जम्मा पारेर त्यहाँ बसिरहेको छ, त्यो टिमले नेपाली जनताले रगत र पसिनासँग साटेको लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान त्यो जम्मू टिमले संशोधन गरेर हुँदैन। त्यसैले गर्दा मेरो सरकारसँग के आग्रह छ भने सरकार हाम्रो चाहिँ 753 स्थानीय तहमै पुग्नु पर्दछ र नेपाली जनताले यो अभ्यास गर्दा, यो संविधानको अभ्यास गर्दा, यहाँका नीति नियम र कानूनको अभ्यास गर्दा के खालका अप्ठ्याराहरू परे, नेपालीहरूलाई कुन खालको सुविधा हामीले उपलब्ध गराउन सक्यौं, स्थानीय तहसँग छलफल गरेर सर्वदलीय सहमतिका आधारमा नेपालको संविधान आवश्यकता अनुसार संशोधन हुन सक्छ, यो काममा सरकार लाग्नु पर्दछ भन्ने मेरो अनुरोध छ। अन्तमा म के भन्न चाहन्छु भने हामीले हिजो लक्षितका विषयमा विशेष गरी महिलाहरूको विषयमा धेरै सचेतनताका कार्यक्रमहरू विभिन्न संस्था समूहहरूले राजनीतिक पार्टीहरूले गर्ने गर्दथ्यौं, यसले केही हदसम्म सचेतनाको बाटोमा कामहरू गरिरहेको थियो। आज यो कमजोर हुँदाखेरिमा हामीले जनचेतना माथि उठाउने खालका योजनाहरू भएन भने पनि कतिपय मान्छेहरू मोबाइलमै व्यस्त भएर धेरै कुराहरू नबुझेर घरभित्र सीमित भएर बाहिर निस्किँदाखेरिमा त्यस्ता खालका अपराधहरूमा पर्न सक्ने स्थिति पनि छन्। त्यसले गर्दा यस्ता खालका योजनाहरू बनाएर अगाडि बढ्दा हामीले हाम्रो समाजलाई, हाम्रो विद्यार्थीहरूलाई, हामी देशलाई एउटा निकास दिन सक्थ्यौं। यस्तो खालको कामहरू हामीले धेरैले गरेका छैनौं। आगामी दिनमा हामी महिला भएको हिसाबले पनि हामीले यस्ता कामहरूमा लाग्नुपर्छ भन्ने मलाई लागिरहेको छ। यति भनेर म आफ्नो भनाइहरूलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य सम्झना देवकोटा, समय 5 मिनट, यसपछि मान्य सदस्य किरण बाबु श्रेष्ठ।

0: सम्माननीय अध्यक्ष महोदय, कोशीको सुनसरी र मध्य प्रदेशमा भएको साम्प्रदायिक झडप सम्बन्धमा गृहमन्त्री सुदन गुरुङले कोशी प्रदेश र पूर्वी नेपालको सीमावर्ती क्षेत्रको भ्रमण गरेर राजधानी फर्किए लगतै सुनसरीको कप्तानगंजमा दुई धार्मिक समुदायबीच तनाव उत्पन्न भयो। यसको प्रभावले मधेसको सिराहा धनुषा र पर्सासम्म फैलियो। यो घटनामा तीनजना निर्दोष सर्वसाधारण युवाहरूको जीवन गयो भने धेरैजना घाइते भए। गोल बजारको एबी महल, अन्य पसलहरू, लाहान र जनकपुरका पसलहरू तोडफोड, आगजनी र लुटपाट भयो, करोड़ौंको क्षति भयो। यो घटना दुःखद र गम्भीर प्रकृतिको छ। ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। सदैवदेखि रहँदै आएको सामुदायिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक एकतामा खलल पुग्न नदिन स्थानीय निकाय, स्थानीय बासिन्दाहरूमा अनुरोध गर्दै सरकारको गैर जिम्मेवारीपन, अभिव्यक्ति अपरिपक्वता, हेरचक्राई, प्रधानमन्त्रीको गुप्तवास, जनसम्पर्क विहीनता, अहमता, कार्यक्षमताका कारण यी घटनाहरू एकपछि अर्को घटिरहेको कुरा म अवगत गराउन चाहन्छु। सीमाका जनतालाई छिमेकीको समय शास्ति छ। पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबीको धरपकड, तोडफोड र आतंक दैनिकी नै बनेको छ। भारतको सीमा भन्दा करिब 300 मिटर ओर आफ्नो खेतको बाली नाली खोलाको बाढ़ीबाट जोगाउन स्थानीय वासीले कच्चा बाँध बाँधेका थिए। यो बाँध भारतीय सुरक्षा बलको 60 जनाको हतियारधारीहरू आएर पूर्ण रूपमा भत्काइदिएका छन्। सुस्ता बचाउ अभियानका युवाहरू र स्थानीय वासिन्दाहरू प्रतिकार गर्दा गर्दै हतियारधारीसँग थाकिसकेका छन्। जनताको सुरक्षा गर्न नसक्ने सरकार, सीमाको रक्षा गर्न नसक्ने सेना कुन प्रयोजनको लागि बनाइएको हो? सेना व्यापार गर्छ, ठेक्का पट्टा गर्छ, सुकुम्बासीको बस्ती उठाउन जान्छ, सिंहदरबार, सर्वोच्च अदालत र आफ्नो परमाधिपतिको शीतल निवास जल्दा मुख दर्शक बन्छ। सेना कसका लागि, के कामका लागि हो? जनताको प्रश्न छ। सेना देशको लागि हो वा मोट मस्तिका र अपारदर्शिताको लागि हो? म सम्मानीय अध्यक्ष मार्फत जनताको प्रश्नको जवाफ माग्न चाहन्छु। सम्मानीय अध्यक्षज्यू, विश्वको 12 अग्लो हिमाल पाकिस्तानको ब्रड पिक हिमाल आरोहण गर्न निर्मल पूजाको नेतृत्वमा गएको 6 नेपाली सहित 10 जना हिमाल आरोहीको टीम श्रावण 14 गते हिम पहिरोमा पनि मृत्यु भएको छ। विश्वमा ख्याति प्राप्त गरेका नेपाली पर्वतारोहीहरूको निधनले नेपाललाई अपूरणीय क्षति पुगेको छ। म उहाँहरूको दुःखद निधनप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु। यो घटना सामान्य पहिरो मात्र होइन, विश्वको जलवायु परिवर्तनले निम्त्याएको उच्च हिमाली क्षेत्रको दुर्दशा र संकट हो। उच्च हिमाली क्षेत्रको सुरक्षा र जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पहल कदमी गरी उचित निष्कर्ष निकालोस् म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। यति बेला देशवासीहरू शास्तिमा छन्। गृहिणीहरू ग्यास सिलिण्डरको अभावमा झरीमा सिलिण्डर बोक्दै बजार भोपारिरहेका छन्। सुकुम्बासीहरू ओत लाग्ने छाना, नाना खाना, स्वास्थ्य उपचार नपाएर जीवन मरणको बीचमा शास्ति भोगिरहेका छन्। हजारौं जनताले बाढ़ी पहिरो, सर्पको टोकाई, चट्याङ, बाँदर, बन्देल आतंक बाट ज्यान र अन्न बाली जोगाउन नसकेर तड्किरहेका छन्। सारा जनता मूल्य वृद्धिको मारमा छन्। नर्सहरू आन्दोलनमा छन्। मन्त्रीहरूको उत्साह हराएको देखिन्छ, ऊर्जा हराएको देखिन्छ, जिम्मेवारीमा नै धरातमा भए जस्तो देखिन्छ। जनताको सुरक्षा त कता हो कता? देश जलिरहँदा सरकार मस्त छ। फेसबुक सामाजिक सञ्जालबाटै देश जलाउँछन् पनि, देश चलाउँछन् पनि, जनतालाई सताउँछन्, प्रतिपक्षलाई धम्काउँछन्, जनताको नाममा सम्बोधन त्यसैबाट गर्छन्। नेपाल सरकारकै नेपाल टेलिभिजन र रेडियो नेपाललाई पनि बिर्सन्छन्। सोखीहरूले देश चलाउँछन्। जनताहरू नतमस्त छन्। आत्मदाह गर्न बाध्य छन्। सरकारको गैर जिम्मेवारीपनबाट यो संसद पनि निरुत्तरित छ। निम्न वर्गको किसान र मजदूर यो सरकारको आशा गरिरहेका छन्। म सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु। सँगसँगै अस्ति यही मञ्चबाट लडेर गोमा तिमिल सिन्हा मान्यज्यूको स्वास्थ्यमा गम्भीर समस्या आएको छ। उहाँको स्वास्थ्य लाभको कामना समेत गर्दै म यस संसदले उहाँको पूर्ण स्वास्थ्य लाभमा चासो राखोस् भन्न चाहन्छु। हस्, धन्यवाद।
1: माननीय सदस्य किरण बाबु श्रेष्ठ, समय 14 मिनट, यसपछि माननीय सदस्य श्री कृष्ण प्रसाद अधिकारी।

सम्माननीय अध्यक्ष महोदय, म आज यस सम्मानित सदनमा अत्यन्त गम्भीर व्यथित मनका साथ उभिएको छु। केही दिन अघि मात्रै यी श्रावण 14 गते पाकिस्तानको काराक्रम श्रृंखलामा रहेको 12 अग्लो हिमाल ब्रुड पिक आरोहणको क्रममा मैले प्रतिनिधित्व गरेको गण्डकी प्रदेशका 2 विश्वविख्यात कीर्तिमानी आरोहीहरू निर्मल पूर्जा र मेरी जिल्ला गोर्खाको पूर्वबहादुर गुरूङले हिम पहिरोमा परि ज्यान गुमाउनु भएको छ र साथसाथै उहाँसँग गएको टीम अन्य नेपाली 4 जना र विदेशी 4 जना गरी जम्मा 10 जना हिमालमा आरोहीहरूले जुन ज्यान गुमाएका छन् उहाँप्रति म भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछु र दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु। यसको साथै यसरी नै केही दिन अघि भएका हिंसात्मक घटनाहरू सुनसरी र सिराहामा जुन किसिमको सामाजिक सद्भाव बिथोल्ने किसिमका झडपहरू भए त्यस क्रममा शहादत प्राप्त गरे ज्यान गुमाउने ओम प्रकाश मेहता, जयप्रकाश मेहता, गणेश यादवको पनि म यस अवसरमा शोक व्यक्त गर्दछु। उहाँको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछु र हार्दिक श्रद्धांजलि व्यक्त गर्दछु। सम्माननीय अध्यक्ष महोदय, कुनै पनि नेपालीको मृत्यु एउटा परिवारको पीड़ा होइन, त्यो राष्ट्रको पीड़ा हो। कुनै आमाको काख रित्दा एउटा नेपाल रुन्छ, कुनै पनि बाबुको आँखा रसाउँदा त्यो राष्ट्रिय आत्मा रसाउँछ। त्यसैले हिंसामा मारिने व्यक्ति कुन जात, कुन हिंसा, कुन धर्म, कुन समुदायको होइन, यो सबभन्दा पहिला नेपाली हो। त्यो कुरो हामीले कहिले बिर्सनुहुन्न भन्ने मलाई लाग्छ। नेपाल शान्तिका अग्रदूत भगवान गौतम बुद्धले जन्म लिएको देश हो। यो देशमा, यही देशको माटोमा जन्मिएर संसारलाई करूणा, अहिंसा र सअस्तित्वको सन्देश दिने यो बुद्धको भूमिमा आज हामी शान्तिको लागि छटपटाइरहेका छौं, शान्तिको खडेरी परिरहेको छ। आज मात्र होइन, विगतका इतिहासलाई हेर्यौं भने पनि यो मुलुकले धेरै किसिमको पीड़ाहरू भएको छ, हिंसाक पीड़ाहरू भएको छ। सयौं हजारौं नेपालीहरूले ज्यान गुमाउनु परेको छ। आज यो परिस्थितिको निर्माण जुन भएको छ, यसतर्फ हामीले गम्भीर भएर सोच्नुपर्ने अवस्था छ। यो नेपाल भूमिमा मिथिलाको दर्शन, गोर्खाको एकीकरण, काठमाडौँ उपत्यकाको सभ्यता र तराईको उदार संस्कृतिले एउटै राष्ट्रिय आत्मा निर्माण गरेका छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानिस ठूलो दिलले हुन्छ, यही भावनाले नेपाल निर्माण भएको। नेपाल हिमालको उचाइले महान भएको होइन, नेपाल विविधतालाई अंगाल्ने विशाल हृदयले महान भएको। त्यसैले पृथ्वीनारायण शाहले 4036 वर्गको फूलबारी भन्नुभएको थियो। त्यो फूलबारीमा कुनै पनि एउटा फूल ओइलिँदा सम्पूर्ण बगैँचाको सौन्दर्य नष्ट हुन्छ। त्यसैले आजको हिंसाले कुनै पनि एक समुदायलाई मात्र होइन, सम्पूर्ण नेपालीलाई घाइते बनाएको छ। हाम्रो नेपाल विविधताबीचको एकता हो। विभिन्न जात, जाति, धर्म, लिंगले एक भएर आजसम्म जसरी आएको छ, यो सामाजिक सद्भाव कुनै एक दिनको निर्माणले हुने कुरा होइन, निर्माण भएको पनि होइन। यो पुस्तौदेखिको विश्वास, सहिष्णुता र साझा जीवनबाट निर्माण भएको हो। तर दुर्भाग्यवश केही घण्टाको उत्तेजना, केही झुटा सूचना, केही गैरजिम्मा र व्यक्ति र केही उत्साहले दशकौंको विश्वासलाई कमजोर बनायो। त्यसैले आज यो घटना केवल कानूनको व्यवस्था होइन, कानूनको व्यवस्थाको विषय मात्र होइन, यो राज्यको क्षमता, राजनीतिक नेतृत्वको परिपक्वता, सामाजिक चेतना र हाम्रो लोकतान्त्रिक संस्कृतिको परीक्षा पनि हो। लोकतन्त्रमा सरकारको पहिलो दायित्व नागरिकको जीवन, स्वतन्त्रताको सुरक्षाको रक्षा, स्वतन्त्र सुरक्षाको रक्षा गर्नु हो। संविधानले नागरिकलाई अधिकार दिएको छ भने राज्यले पनि सुरक्षा र न्यायको दायित्व बोक्नुपर्ने यो कर्तव्य पनि छ। यस घटनाबाट एउटा गम्भीर प्रश्न उठेको छ, के राज्यले समयमै सम्भावित तनावको आकलन गर्न सक्यो? के सुरक्षा निकायबीच आवश्यक समन्वय भयो? के स्थानीय प्रशासनले प्रारम्भिक चरणमै सम्भाव विश्वास निर्माण र रोकथामको उपाय पर्याप्त रूपमा अप्नाए कि अप्नाएन? यस घटनाले सरकारमाथि पनि गम्भीर प्रश्न उठेको छ। हामीले हिजो त्रासदीपूर्ण घटना हेर्यौं, देख्यौं, भोग्यौं। जेएनजी आन्दोलनको क्रममा हामीले दोष लगायौं, एकले अर्कोलाई आरोप र प्रत्यारोप पनि गर्यौं। सरकारमा बस्नेले
सरकारमा बस्नेलाई सड़कमा हिँड्नेले जहाँ आन्दोलनमा सहभागी हुनेले अथवा आन्दोलनमा उत्साहट गराउनेहरूले दोष दिउँ जुन ढंगबाट सरकारले त्यति बेला पर्याप्त सतर्कता लिनु पर्थ्यो पर्याप्त किसिमको जुन किसिमको तयारी गर्नुपर्थ्यो त्यो हुन सकेन भने हामीले आलोचना पनि गर्यौं वास्तवमा थियो पनि तर आज त्यही आलोचना गर्नेहरू त्यही किसिमका आरोप लगाउनेहरू आज सरकारमा हुनुहुन्छ आज त्यो सरकारमाथि फेरि यो प्रश्न उठ्ने कि नउठ्ने यो आज सम्बन्धित गम्भीर विषय छ भनिन्छ भनिने मात्र होइन अनुभव गरिन्छ गाड़ीमा हिँड्दा बाटोमा हिँड्ने पैदल यात्रुप्रति रिस उठ्छ त पैदल हिँड्दा गाड़ीमा हिँड्ने सवारसँग रिस उठ्छ गल्ती उसको हो भन्ने लाग्छ त्यस्तै सरकारमा बस्दा तल बस्ने मानिसहरूले हेर्दाखेरि यिनीहरूले गल्ती गर्यो भन्ने लाग्छ तर आफै सरकारमा पुगेपछि सरकार चलाउन राज्य चलाउन कति गम्भीर हुनुपर्ने रहेछ कति सतर्कता अप्नाउनु पर्ने रहेछ कति गाह्रो हुने रहेछ भन्ने कुरो बल्ल अनुभव गरेर देखिन्छ हुन त अहिले युवा पुस्ताहरू नयाँ नयाँ युवाहरू जोश र जागरका साथ सरकारमा आउनुभएको छ नेपाली जनताले अपार मत दिएर उहाँहरूलाई ठूलो विश्वासका साथ सरकारमा पुर्याएका छन् अझ त्यो ढंगको विश्वास त्यो ढंगको काम गर्न सकेको छ कि छैन अब भोलि मूल्याङ्कन हुने पनि बेला आएको छ भन्ने मलाई लाग्छ तर हुन त युवाहरू हुनुहुन्छ जोश छ उमङ्ग छ उत्साह छ उहाँहरू काम गर्नेलाई अनुभव पनि लिँदै हुनुहोला अहिले तुरन्तै अनुभव लिँदा लिँदै अहिले तुरन्तै केही काम गरेन गल्ती गर्यो भन्ने ठाउँ त नरहला यद्यपि सिक्ने जुन किसिमको प्रयत्न गर्ने हो त्यो पनि प्रयत्न गरेको मैले महसुस गरेको छैन हिजोका हाम्रा अग्रजहरूले जुन अनुभव लिनुभएको छ उहाँहरूले जुन दशकौंदेखि यो मुलुकको निर्माणको लागि यो मुलुकको स्वतन्त्रताको लागि जनताको अधिकार रक्षाको लागि र प्रजातन्त्रको लागि जसरी आफ्नो जीवन बलिदान दिए जीवन उत्सर्ग गरे आजीवन कारावासको सजाय भोग्न तयार भए जयले यातना सम्पूर्ण सम्पत्ति समाप्त हुँदा पनि सिद्धान्तलाई कहिले सिद्धान्तको विरूद्ध कहिले सम्झौता गर्नु भएन उहाँहरू ती अग्रजहरूको सम्मान ती अग्रजहरूबाट सिक्ने काम अहिलेको नयाँ पुस्ताले सरकारमा बस्ने नयाँ युवाहरूले गरे कि गरेन गर्ने हो कि होइन यदि गर्दैन भने भोलिको दिन दुष्परिणाम भोग्नको लागि पनि सायद मलाई लाग्छ टाढा हुने छैन त्यसैले म मेरो सरकारलाई अनुरोध छ सरकारमा बस्ने मन्त्रीहरूलाई अनुरोध छ प्रधानमन्त्रीलाई अनुरोध छ हिजोका अनुभवबाट सिक्नुहोस् हिजोका कमी कमी गल्तीहरूबाट सिक्नुहोस् र आगामी दिन तपाईँहरू पनि अगाडि बढ्ने बाटो राम्रो राजमार्ग निर्माण गर्नुहोस् तपाईँहरू असफल होस् भन्ने हामी चाहनु हामी प्रतिपक्ष हौ प्रतिपक्षको धर्म हो तपाईँहरूलाई सचेत बनाउने प्रतिपक्षको धर्म हो तपाईँहरूलाई सही बाटो देखाउने तर तपाईँहरू गलत गर्दै हुनुहुन्छ भने गल्ती गर्दै हुनुहुन्छ भने त्यसको परिणाम भोलिको दिनमा तपाईँहरूले नै भोग्नुपर्छ जसरी हिजोका सरकारहरूले हिजोका व्यक्तिहरूले हिजोको सत्तामा बस्नेले भोगिरहेका छन् त्यसैले म बारम्बार यही कुरा भन्न चाहन्छु कि तपाईँहरू अब आउने दिनमा अगाडि बढ्ने क्रममा एउटा बाटोलाई राम्रो निर्माण गरेर राम्रो राजपथ बनाएर अगाडि बढ्नुहोस् हाम्रो शुभेच्छा छ शुभकामना छ हामी रचनात्मक सहयोग गर्न तयार छौं प्रतिपक्षको तर्फबाट र अर्को कुरा म यहाँ आजको यो हिंसाले जुन ढंगले मुलुकलाई अत्यन्त नराम्रो बाटोतिर लगिरहेको छ हिंसाको कुनै धर्म हुँदैन घृणाको कुनै जात हुँदैन अराजकताको कुनै राजनीतिक विचारधारा हुँदैन त्यसैले हिंसाको विरोध गर्दा कुनै पनि समुदायप्रति पूर्वाग्रह राख्नु हुँदैन दोष व्यक्तिको हुन्छ समुदायको होइन हामीले इतिहासबाट सिक्नुपर्छ आज यदि मधेस अशान्त हुन्छ भने हिमाल पनि शान्त रहँदैन यदि पहाड़ दुख्छ भने तराई पनि सुरक्षित रहँदैन नेपालको शक्ति विविधतामा छ विभाजनमा होइन बीपी कोइरालाले हामीलाई मेलमिलाप सिकाउनु हो हामीले विगतका अनुभव गरेका छौं 2033 सालमा जब बीपी कोइरालालाई अनेकौं ठूलो मुद्दाहरू ज्यानसम्म जाने मुद्दा हुँदा हुँदै पनि नेपालमा यो कालो बादल मडारिरहेको छ दक्षिण एसियामा मुलुक संकटमा छ भने अनुभव गरेर राष्ट्रिय मेलमिल र राष्ट्रिय एकताको मेलमिलाप नीति लिएर नेपाल फर्किनुभयो त्यो राष्ट्रिय मेलमिलाप र एकताको जुन नीति थियो अहिले पनि त्यत्तिकै आवश्यकता छ त्यत्तिकै सान्दर्भिक छ भन्ने मलाई लाग्छ त्यसैले उहाँले सिकाउनु भएको बाटोमा आज हामी पनि हिँड्नुपर्ने अहिले आवश्यकता छ भन्ने मलाई लाग्छ त्यस्तै गणेशमान सिंहले त्याग सिकाउनु भयो नेपाली एउटा नेपाली जनताको छोरोले सबभन्दा ठूलो त्यति बेला पाउनु भने प्रधानमन्त्री थियो त्यो प्रधानमन्त्रीको पद उहाँलाई सजिलै आइलाग्दा पनि त्यसलाई त्याग गर्ने
एउटा व्यक्तित्व त्यो महान व्यक्ति गरिष्मान सिंह हुनुहुन्थ्यो, त्यो गरिष्मान सिंहले देखाएको त्यो त्यागलाई अहिले हामीले पनि सिक्नुपर्ने आवश्यकता छ। त्यस्तै कृष्ण प्रसाद भट्टराईले नैतिक साथ सिकाउनु भयो, निष्ठा सिकाउनु भयो, आदर्श सिकाउनु भयो। एउटा प्रधानमन्त्री जसरी सुराई र छाता र एउटा ट्याङ्का बोकेर प्रधानमन्त्री निवास छिर्दा छिर्नुभयो, त्यही छाता ट्याङ्का र सुराई लिएर निस्कनु भयो, त्यो आदर्श त्यो निष्ठा त्यो सिद्धान्त त्यो हामीलाई जुन देखाउनु भएको छ कृष्ण प्रसाद भट्टराईले, त्यो आदर्श सिद्धान्त फेरि हामीले पनि सिक्नुपर्ने आज आवश्यकता छ। त्यस्तै कुनै पनि विषयको समाधान संवादबाट वार्ताबाट हुन्छ भन्ने कुरा गिरिजा प्रसाद कोइरालालाई सिकाउनु भयो। 10 वर्षको त्यो हिंसाबाट यो मुलुक अत्यन्त अँध्यारो बाटोतिर गइसकेको हिंसाबाट यो फेरि सही बाटोमा ल्याउन संवादबाट वार्ताबाट शान्ति वार्ताबाट यहाँ नेपाललाई एउटा सही बाटोमा शान्तिको वार्तामा शान्तिको बाटोमा ल्याइने जुन किसिमको काम गर्नुभयो गिरिजा प्रसाद कोइरालाले, त्यसप्रति पनि त्यसबाट पनि आज हामीले यो हिंसाको घटनाहरूबाट आजको दिनमा सिक्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले यो हिंसाले द्वन्दले हिजो रुवान्डा नरसंहारपछि राष्ट्रले प्रतिशोध र सत्र मिलाको बाटो रोज्यो। दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले 27 वर्ष जेल बसेर पनि बदलाको राजनीति गर्नु भएन। उहाँले भन्नुभयो यदि मैले जेलको ढोकाबाट निस्कँदा पनि घृणालाई बोकेर आएको भए म अझै जेल नै हुने थिएँ। नेल्सन मण्डेलाको प्रश्न गर्दाखेरि कुरा गर्दाखेरि मलाई एउटा प्रसङ्ग याद आउँछ। नेल्सन मण्डेलाबाट घुम्न बाटोमा जाँदै गर्दा एउटा होटेलमा खाना खान बस्नुहुँदा त्यहाँसँगै नजिकै अर्को एकजना व्यक्ति हात थर थर थर कामेर भात खाइरहेको देख्नुभयो। र हिजो रुवान्डा नरसंहारपछि राष्ट्रले प्रतिशोध र सत्र मिलाको बाटो रोज्यो। दक्षिण अफ्रिकामा नेल्सन मण्डेलाले 27 वर्ष जेल बसेर पनि बदलाको राजनीति गर्नु भएन। उहाँले भन्नुभयो यदि मैले

0: खाइरहेको देख्नुभयो र उहाँले सुरक्षा कर्मीलाई भन्नुभयो त्यसलाई यहाँ नजिक बोलाऊ त या सँगै बसेर खानालाई बोलाऊ भनेर भन्नुभयो अरे. अनि उहाँले त्यो थरथर कामिरहेको हात कामिरहेको व्यक्तिलाई नजिकै बोलाएर ल्याउँदाखेरि उहाँले असाध्यै डराएर खाना पनि बडा मुस्किलसँग खाएर आज आफ्नो चाहिँ निधारभरि पसिना निकालेर निस्क्यो. त्यसपछि म सुरक्षाकर्मीहरूले सोध्यो अरे कि नेल्सन मण्डेलालाई तपाईँले उहाँलाई किन यहाँ नजिकै बोलाउनु भयो, किन त्यो हात कामिरहेको छ त्यसको र किन पसिना आइरहेको छ भन्दाखेरि नेल्सन मण्डेलाले भन्नुभएको थियो अरे म जुन दिन जेलमा बसेको थिएँ अत्यन्त मलाई यातना दिँदा यो जेल या जेल जेलर थियो जेलको हाकिम थियो र मलाई पानी खाएर पानी प्यास लागेर मलाई पानी पानी भनेर माग्दा मलाई पिसाब दिएको थियो त्यो व्यक्ति अहिले यो यही थियो. त्यस कारण अहिले मैले फेरि बदला लेला भनेर डराएर यो धार पनि थरथर कामेर पसिना पसिना भइरहेको छ. तर आज यो बदलाको भावनाले मुलुक चल्दैन, बदलाको भावनाले राष्ट्र निर्माण हुँदैन. त्यसैले आज त्यो कुरो मैले बिर्सेको छु, क्षमा दिएको छु. भने नेल्सन मण्डेला जस्तो महान व्यक्ति फेरि यो मुलुकमा आवश्यक छ, नेल्सन मण्डेला जस्तै एउटा विचार यो मुलुकमा आवश्यक छ. बदलाको भावनाले कहीँ पनि पुगिँदैन भन्ने कुरा हामीले महसुस गर्नुपर्छ भन्ने मलाई लाग्छ. त्यसैले हामीले हिजो 2046 सालमा होस्, 2062-63 को जनआन्दोलन होस्, 2072 सालको भूकम्प होस् अथवा यो COVID-19 महामारी होस्, हामीले एकता देखाएका छौँ. हामी सबै नेपालीहरू अप्ठ्यारो बेला संकट परेको बेला एक हुन्छौ हुन सक्छौ भन्ने यी कुराहरूले पनि आज हिजोको दिनमा देखाए जस्तै आज फेरि एक हुनु जरूरी छ. यो राष्ट्र निर्माण भन्ने कुरो चुनावदेखि चुनावसम्मको यात्रा मात्रै होइन, चुनावदेखि चुनावसम्मको यात्राको समय केही समय होला तर राष्ट्र निर्माण गर्ने भन्ने कुरो पुस्तौं पुस्तादेखिको यात्रा हो, एउटा पुस्तादेखि कसको पुस्तासम्मको यात्रा हो. त्यसैले हामी आगामी दिनमा यो चुनावलाई मात्रै होइन भोलिको पुस्तालाई हामीले के दिने हो, आज हामीले जुन किसिमको एउटा निर्माण गर्ने राष्ट्र निर्माण गर्ने अठोट लिएर अगाडि बढ्दाखेरि भोलिको पुस्तालाई कस्तो किसिमको देश हामीले सुनपनी हो, त्यसतर्फ हामी सबैले ध्यान दिएर अगाडि बढ्नुपर्छ. र अन्तमा म पुनः एकपटक वर्तमान मुख्य जिम्मेवारी भनेको सरकारकै हो, सरकार सही बाटोमा हिँडोस्, संसदप्रति उत्तरदायी बनोस्, यही शुभकामना दिँदै मेरो आफ्नो सानो भनाइ अन्त गर्छु. धन्यवाद. जय नेपाल.
1: माननीय सदस्य श्री कृष्ण प्रसाद अधिकारी, समय 10 मिनट, यसपछि माननीय सदस्य रुक्मिणी कोइराला.

सम्माननीय अध्यक्ष महोदय, म समसामयिक धारणा राख्न रोस्टममा खड़ा भएको छु। सुनसरीको देवगंजबाट शुरू भएको देवानगंजबाट शुरू भएको टीजे बाजाको प्रसंगबाट शुरू भएको हिन्दू मुस्लिम समुदायबीच द्वन्द, सिरहा गोल बजारसम्म पुग्दा तीनजनाको मृत्यु र ठूलो संख्यामा मानिसहरू घाइते भए, घटना घट्नु पूर्व सरकारको ध्यान पुग्न सकेको भए त्यति ठूलो जनधनको क्षति हुने थिएन। तराई मधेसका नागरिकहरूको सुरक्षा जस्तो संवेदनशील विषयमा सरकार बेलैमा जिम्मेवार ढंगले प्रस्तुत हुन सकेन। प्रशासनिक बल प्रयोग गरी प्राविधिक रूपले समस्या नियन्त्रण गर्न खोज्दा थप उत्तेजना र जनधनको क्षति हुन पुग्यो। सर्वप्रथम प्रहरीको गोलीबाट मृत्यु भएका मृतकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्न चाहन्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। मृतकका परिवारहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु। उच्च स्तरीय स्वतन्त्र निष्पक्ष छानबिन आयोग गठन गरी तराई मधेसमा द्वन्द र झडपका घटना घटनाका कारण र स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिका बारे सत्य पक्ष छानबिन गरी घटनाका दोषीहरूमाथि कार्यवाही गर्न सरकारसँग माग गर्दछु। घाइतेको उपचार, मृतकहरूप्रति क्षतिपूर्ति, परिवारको सुरक्षा, भरण पोषण, शिक्षा, स्वास्थ्य, रोजगारको शीघ्र व्यवस्था गर्न, तराई मधेसका सबै नागरिकहरूको जीवधनको रक्षा गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। नेपाली जनताले इतिहासका कयौं जटिल मोडहरूमा विविधतामा एकताको अनुकरणीय उदाहरणहरू प्रस्तुत गर्दै आइरहेका छन्। यति बेला

विभिन्न जात जाति भाषा भाषी र धर्मका समुदायका बीचमा एक समुदायले अर्को समुदायप्रति द्वेष घृणा नराखी एक आपसमा माया प्रेम र सद्भाव भाइचारा सम्बन्धलाई सुदृढ पार्नु अहिलेको मुख्य आवश्यकता हो। पूर्वदेखि पश्चिमसम्म सिंहो तराई मधेसमा साम्प्रदायिक सद्भाव भड्किन नदिन सर्वदलीय संयन्त्र खडा गरी शान्ति सद्भाव र एकता सहिष्णुता कायम राख्न एकता र्याली अभियानहरू सञ्चालन गर्न संघ प्रदेश र स्थानीय तहमा एक आपसमा अन्तसम्बन्ध र समन्वयकारी भूमिका बढाउन सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय अध्यक्ष महोदय, आज देश संवेदनशील स्थितिबाट गुज्रिरहेको छ। गत भाद्र 24 गतेको परिघटनादेखि यता राष्ट्रिय अस्तित्व र स्वतन्त्रतामाथि नै आशा हुने त होइन, सर्वत्र चिन्ताको विषय हुन थालेको छ। भूराजनीति चासो बढेको छ, राष्ट्रिय स्वाधीनता संवेदनशील प्रश्न बनेर खड़ा भएको छ। सुगौली सन्धि यता नेपाल भारत सीमा समस्या सुल्झन सकेको छैन। नेपाल भारत सिमाना समस्या 97% हल भइसकेको भन्ने सुनिए तापनि काममा नेपाल भारत सीमा जोइन्ट कमिटीले तयार पारेको इजिटी प्रतिवेदन आजसम्म भारतले बुझ्न मानेको देखिँदैन। सुस्ता कालापानी लिपुले सीमा अधिकरणको समस्या जहाँको तही भइरहेको संवेदनशील परिस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्तिले समस्या सुल्झनमा थप अन्यता र अनिश्चितता थपेको छ। सुस्तावासीहरूले पुस्तौदेखिको आफ्नै थलोभित्र भूमिहीन र नागरिकता विहीन भएर शरणार्थीको जीवन कटिन्जेल बाँच्नु पर्ने हो। प्रधानमन्त्रीज्यू, तपाईँबाट व्यक्त धारणाले सुस्तावासीको घाउमा मलम पट्टी होइन अझ नुन चुप छर्कने काम मात्र गरेको छ। आफ्नो एक इन्ची माटो पनि छिमेकीले नमेटुन् भन्नका लागि भारतीय सीमा सुरक्षा बलबाट हुने गरेको अवराध र दुर्व्यवहार सहेर पहरदार गरिरहेका सीमावासी नेपाली नागरिकहरूले सुरक्षाको प्रत्याभूति कहिले गर्न पाउने हो? तपाईँले दुनियाँलाई आश्चर्यचकित पार्दै संसदको रोस्टमबाट नेपालले पनि

0: नेपाली विदेशिनु परेको भाष्यको व्यापार खुबै गरियो, तर आज तपाईँहरूले चलाएको शासनमा पासपोर्ट लिने युवा युवतीहरूको लाइन कति छ, श्रम स्वीकृति लिनेहरूको लड़को कत्रो छ देख्नु भएको छ। अब आफैमा लागेको दाग पखाल्ने बेला भएन र मन्त्रालय घटाएर सुशासनको थालनी गर्ने पारदर्शिता ल्याउने कुरा हामीलाई राम्रो लागेको थियो। एउटा मन्त्रालयमा 5-5 जना सल्लाहकार, दर्जनौ स्वकीय सचिवहरूको लश्कर के का लागि? यही हो त सुशासन तपाईँहरूले भनेको? स्वदेशमै केही गरेर खान्छु भन्ने युवा चर्को शुल्क तिर्न नसकेर दिनदार आत्मदाह गर्न विवश, यो अवस्था कहिलेसम्म रहने हो? म सरकारसँग प्रश्न गर्न चाहन्छु। सम्माननीय अध्यक्ष महोदय, संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता समावेशी समानुपातिलाई खुम्च्याउन संविधान पुनर्लेखनतिर सरकार जान खोजेको हो कि भन्ने शंका पैदा भएको छ। सरकारलाई हेक्का होला यो संविधान फेसबुकमा स्टाटस लेखेर स्टनबाजी गरेर ख्याल ख्यालमा बनेको संविधान होइन। वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा रहेका सबै जात जाति भाषा भाषी क्षेत्र लिङ्ग र वर्ग समुदायको लामो त्याग संघर्षको आँधी बेरीबाट जन्मिएको यो संविधान हो। जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनको समष्टिगत प्रतिफल हो यो संविधान। ऐतिहासिक दृष्टिबाट सार्वभौम सत्ता जनतामा निहित भएको रैती प्रजाबाट नेपाली जनतालाई सम्मानित नागरिक बनाएको यो संविधान हो। इतिहासमा पहिलो पटक नेपाली जनताले आफूले छानेका प्रतिनिधिबाट लेखिएको संविधान हो। यो संविधानले युगौंदेखिको एकाधिकारवादी निरंकुशता र स्वेच्छाचारितावादलाई तोडेको छ। यो संविधानले महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी, जनजाति, सीमान्तकृत, अल्पसंख्यक वर्ग समुदायको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार स्थापित गरेको छ। आवासको हक, खाद्य सम्प्रभुताको हक, शिक्षा, स्वास्थ्य र रोजगारको हक, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र संगठित हुने पाउने अधिकार मौलिक हकका रूपमा स्थापित गरेको छ। संघीयतालाई सबल र सुदृढ पार्ने, महिला, दलित, मुस्लिम, सीमान्तकृत, विपन्न वर्ग समुदायका जनताको अधिकार बढ़ाउने, निर्वाचन प्रणालीमा सुधार गर्ने, राष्ट्रिय सभाको भूमिकालाई बढ़ाउने जस्ता अग्रगामी विषयहरूमा संविधान संशोधनमा छलफल हुन सक्लान्। तर राष्ट्रिय सभालाई गैरदलीय बनाउने, प्रदेश सभा खारेज गर्ने, स्थानीय तहलाई निर्दलीय बनाउने, जिल्ला समन्वय खारेज गर्ने, संघीयता कमजोर पार्ने गरी संविधान पुनर्लेखनको पक्षगामी हल्ला सुनिन थालेको छ। सम्माननीय प्रधानमन्त्रीजी, यो संविधान लोकतन्त्रको सुन्दर फूलबारी हो। यही संविधानले तपाईंलाई आज बालेनबाट सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह बनाएको हो। राष्ट्रपाको सरकारबाट यो संविधानमाथि छरखानी हुने काम नहोस्। खबरदार, यदि यस्तो कुचेष्टा भइहाल्यो भने सदन र सड़कबाट विद्रोहको आँधी बेहरी र तूफान उठ्नेछ। शहीदको रगत र नासो र राष्ट्र र जनताको भाग्य बदल्ने यो संविधानको रक्षा जनता र संसदले गर्नेछ। सरकारलाई बेलैमा चेतना होस् भन्न चाहन्छु। धन्यवाद। अभिवादन।
1: माननीय सचिव रुक्मिणी कोइराला, समय 5 मिनट। यसपछि माननीय सचिव धर्मेन्द्र पासवान।

माननीय अध्यक्ष ज्यू, सुनसरीमा साउन महिनामा बोलबम चाहन भजन कीर्तन गाउँदै हिँडेका हिन्दूहरू र मुस्लिम समुदाय बीच झडप र त्यसको प्रतिक्रिया स्वरूप आज सुनसरीको देवानगंजमा दुःखद घटना भयो। त्यो घटनाप्रति म दुःख व्यक्त गर्दछु। सो दुःखद घटनाप्रति ज्यान गुमाउने ओम प्रकाश मेहता, अमित यादव र सिरा औराई गाउँका का गणेश यादवको मृत्यु भएको छ। मृतकलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्त परिवारप्रति संवेदना व्यक्त गर्दछु। घाइतेहरूको

0: शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सुनसरीका विभिन्न पालिकामा यस्तो धार्मिक सम्प्रदायको चरक भएको छ। यसले अहिले सुनसरी मात्र नभएर सिरा धनुषालाई समेत तनावग्रस्त भइरहेको छ। झडपमा घाइते भएका नोबेल अस्पताल, न्युरो अस्पताल, विराटनगर नर्सिङ होम जस्ता जम्मा चौधजना घाइतेको उपचार भइरहेको छ। केहीको अवस्था गम्भीर छ, त्यसमध्ये धेरै देवानगंजका बासिन्दा छन्। कोशी प्रदेशको यो दुःखदायी घटनाले मलाई मनमा एक बनाएको छ। यो घटनाको प्रतिक्रिया स्वरूप देवानगंज विभिन्न स्थानमा प्रदर्शन र सामाजिक सञ्जालमा फैलाएका उत्तेजन र भ्रमितले यसलाई संवेदनशील मोडमा पुर्याएको छ। यो कुनै एक जिल्लाको सीमित सुरक्षा समस्या होइन, समयमा संयमता नअपनाए यसले राष्ट्रिय एकता, सामाजिक विश्वास र शान्ति व्यवस्थाका दीर्घकालीन असर पर्न जान्छ र देश द्वन्द्वको भुमरीमा पर्न सक्छ। सरकारले बाहिर जतिसुकै प्रचार गरे पनि भित्र संवेदनशील भएर काम गरेको देखिँदैन। यसमा सुकुम्बासीको विचलनी पछि 15 जना भन्दा बढी मानिसले ज्यान गुमाइसकेको छ, तर सरकारले जनतालाई उत्तेजना पार्ने मात्र काम गरेको देखिन्छ। मधेस प्रदेशका विभिन्न जिल्लामा अहिले पनि कर्फ्यू जारी छ, तर पनि कर्फ्यू तोड्ने त्यहाँका जनता आन्दोलन र तोड्दै आन्दोलन छ, तर जिल्लाहरू तनावग्रस्त छन्। प्रधानमन्त्री गृहमन्त्रीले राजीनामा दिने भनेर माग गरिरहेका छन् र किनकि यसरी पुलिसले गोली चलाउनु पर्ने के कारण थियो त? हिन्दू मुस्लिम किराँत बौद्ध इसाई सिख जैन बोन धर्म सबै मिलेर साझा स्वरूप निर्माण गरेर बसिरहेका छन्। यो नेपालको रङ्गी चङ्गी थरी थरीका फुलबारीको सौन्दर्य हो। सबैले मिलेर फूल फुल्नु पर्छ र फुलाउनु पर्छ, त्यसको वातावरण सरकारले मिलाउनु पर्छ। यो राज्यको दायित्व पनि हो। सयौं फूलहरू हजारौं फूलहरूलाई फुल्न दिनुपर्छ। फूलबारीमा धेरै थरीका फूल फुल्यो भने फूलबारी उज्यालो। हाम्रो देश नेपाल बहुभाषी बहुजाति बहुसांस्कृतिक भएको देश, आज पुरानाले के गरे त अब हामी नयाँले गर्छौ भन्दै सुशासन दिन्छौ भन्दै जनतालाई झुक्क्याएर बहुमत लिएर आएको राष्ट्रपति सरकार छ, तर जनतालाई वाचापत्र अनुसार राहत दिन्छौ भनेर सरकार बन्ने बित्तिकै सुकुम्बासी बस्तीमा दोधर आतंक शुरू भयो। कर्मचारी युनियन लगायत सम्पूर्ण युनियनहरू खारेज भए र खारेज गरियो। जनतालाई आहार दिने काम गरेको छ, शिक्षा स्वास्थ्य मार्गतीमा अनुचित कर लगाएको छ। ब्रह्म बालेन्द्र शाहको रोस्टरमा उभिएर भारतको भूमि पनि नेपालले मिचेको भन्ने तथ्यहीन मूर्खता पूर्ण राष्ट्रघाती अभिव्यक्तिले नेपालको छविमा आँच आउने कुरा भएको छ। नेपालको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता सँग जोडिएको अत्यन्त संवेदनशील विषयमा मेरो घोर आपत्तिजनक छ। यसको अभिव्यक्ति दिनु उपयुक्त छ कि छैन भन्ने सारा जनताले प्रश्न उठाएका छन्। यो घोर आपत्तिजनक पनि छ र आफै जस्तो अझै महँगी आधा सिलिण्डर ग्यास, पासपोर्ट छपाई, 56 अर्ब 29 करोड ऋण सरकार असफल भइसकेको छ। त्यसैका कारण अब गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै उचित होला भन्ने मलाई लाग्छ। र
1: माननीय सदस्य धर्मेन्द्र पासवान, समय 10 मिनट, यसपछि माननीय सदस्य भुवन बहादुर सुनार।

0: San Maniero. Adesso ad Sambad Mil Milab Sananwe Jasta Kuraru Male Rahanachu Agamatyant Gambhir Sevandilshil Bishayako विषयमा यो सम्मानित सदनको ध्यान आकर्षण गराउन चाहन्छु। सुनसरीको कप्तानगंज लगायत मध्य प्रदेशका विभिन्न स्थानमा हालै भएका झडपका घटनाले हामी सबैलाई गम्भीर बनाएका छ। यस घटनामा ज्यान गुमाउनु भएको नागरिकप्रति हार्दिक सञ्जाली अर्पण गर्छु। शोक सन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु र घाइतेहरू शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सरकारले पीड़ित परिवारसँग गरेको सहमति पूर्ण रूपमा कार्यान्वयन होस् भने नेपाली कांग्रेसको स्पष्ट मांग छ। तर यति भन्दैमा हाम्रो जिम्मेवारी पूरा हुँदैन। हामीले घटनाको कारण, राज्यको भूमिका र भविष्यको बाटो बारे पनि गम्भीर समीक्षा गर्नुपर्छ। हामीले यो सामान्य समन्वय नगरेको कारणले आज यस्ता यस्ता घटनाहरू भइरहेको छ। केही दिन अगाडि हामीले संयोजता सवालीकरण समितिमा गृहमन्त्रीजी आउनुभएको थियो अनि यो कुरा मैले भनेको थिएँ। आज हाम्रो त्यसका केही सामान्य केही मान्यजीहरू पनि उपस्थिति हुनुहुन्छ कि मान्यजी मन्त्रीजी कम्तीमा मधेसमा त्यहाँका धर्मगुरूहरूलाई अनि त्यहाँका स्थानीय नेताहरूसँग समन्वय समिति बनाई प्रत्येक जिल्लामा अगाडि बढ्नुपर्छ। त्यसको लागि त्यस कारणले त्यहाँका द्वन्द न्यूनीकरण हुन सक्छ। म योभन्दा अगाडि त्यो घटना भएको 7 दिन अगाडि भनेको उहाँलाई शान्ति केवल झडपले रोकेर प्राप्त हुँदैन। शान्ति भनेको समाजमा विश्वासको पुनः स्थापना हो। शान्ति भनेको न्यायको अनुभूति हो। शान्ति भनेको संवादको संस्कृति हो। शान्ति भनेको राज्यप्रतिको नागरिकको भरोसा हो। त्यत्रो विज्ञहरू यहाँ नियुक्ति गरिएका छन् तर खोइ विज्ञहरूको कन्सेप्ट देखिएन के। मैले आज यो प्रश्न उठेको छ, यी घटनाहरू किन भयो? के राज्यले समय सम्भावित जोखिमहरूको मूल्याङ्कन गर्यो? के स्थानीय प्रशासनले पर्याप्त समन्वय गर्यो? के गृह प्रशासनले सामाजिक धार्मिक र राजनीतिक नेतृत्वहरूको समन्वय सम्वाद गर्यो? दुःखद साथ भन्नुपर्छ कि सबै सरकारको समन्वय भूमिका कमजोर देखिएको छ। सामाजिक र धार्मिक संवेदनशीलतासँग जोडिएका विषयहरूमा सरकारको घटनापछि मात्रै प्रतिक्रिया दिने होइन, घटना अघि नै संवादको वातावरण बनाउनु पर्थ्यो। समाजको धार्मिक अगुवा, नागरिक समाज, स्थानीय राजनीतिक दल, समुदायका अगुवा र सुरक्षा निकायबीच निरन्तर समन्वयको संयन्त्र सक्रिय हुनुपर्थ्यो तर त्यो देखिएन। नेपाल विविधताको देश हो। यहाँ अनेक भाषा, धर्म, संस्कृति, परम्परा र पहिचान छन्। यही विविधताको हाम्रो शक्ति हो। तर गणराज्यहरू संवेदनशीलता कमजोर हुन्छ, संवाद कमजोर हुन्छ, विश्वास कमजोर हुन्छ र यही विविधतालाई विभाजनको माध्यम बनाउने प्रयासहरू सक्रिय हुन्छ। त्यसैले आजको आवश्यकता केवल सुरक्षा व्यवस्थापन होइन, सामाजिक विश्वासको पुनः निर्माण हो। यही सन्दर्भमा म यहाँ सम्मानीय सदनमा राष्ट्रिय एकताको महान अभिनेता जननायक बीपी कोइरालाको उच्च राजनीतिक संस्कारलाई स्मरण गर्न चाहन्छु। बीपीले हामीलाई सिकाउनु भएको थियो राजनीतिमा असहमति हुन सक्छ तर संवाद कहिल्यै पनि बन्द हुन हुँदैन। लोकतन्त्र आत्माको संवाद हो र मेलमिलाप कमजोरी होइन, राष्ट्र निर्माणको सबैभन्दा ठूलो शक्ति हो। उहाँले राष्ट्रिय मेलमिलापको नीति आज पनि उतिकै सन्दर्भिको आज विभाजित हुने संकेत देखिँदा सरकार अझै धेरै खुला हुनुपर्छ, धेरै सुन्नुपर्छ र धेरै जोड्नुपर्छ। सामान्य व्यक्तिहरू हामीले इतिहासबाट पनि सिक्नुपर्छ। मधेस आन्दोलनले हामीलाई एउटा ठूलो पाठ दिएको छ। जो आज हामी संघीयतामा उभिएका छौं सबैजना, समस्याको व्यवस्था गर्दा असन्तोष बढ्छ, संवाद गर्दा समाधानको ढोका खुल्छ, सहमति गर्दा आशा पलाउँछ, तर सहमति कार्यान्वयन नपुग्दा पुनः अन्धविश्वास जन्मिन्छ। त्यसैले सरकारलाई म आग्रह गर्छु, विगत सहमतिको इमानदार समीक्षा गरियोस्, कार्यान्वयनका बाँकी काम पूरा गरियोस्, नागरिकको जायज अपेक्षाको सम्बोधन गरियोस्, केवल प्रतिवार्ता होइन परिणाम देख्ने कार्यशैली अप्नाउनु पर्यो। नेपाली काङ्ग्रेसको सदैव राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतन्त्रको सम्वाद प्राथमिकता राख्दै आएको छ। यसै सदन सिल घरिमा नेपाली काङ्ग्रेसको सभापति गगन कुमार थापा लगायत सम्पूर्ण पार्टी पंक्तिका सामाजिक सहिष्णुता कायम गर्न, सम्वादलाई प्राथमिकता दिन र समस्याको राजनीतिलाई समाधान खोज्न गम्भीर पहल यहाँहरूलाई बित्दैछ। सत्तारूढ दलका सभापतिले बोलाउनु भएको सर्वदलीय बैठकको समेत सभापति गगन थापाले स्पष्ट रूपमा सरकारको नेतृत्वदायी भूमिकाको आवश्यकता अल्याउनु भएको छ। यो कुनै दलगत आग्रह होइन, यो राज्य सञ्चालनको आधारभूत दायित्वको स्मरण हो। सरकारले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री यही राजनीतिक परिपक्वता र यही समाज संस्कृति र यही समन्वय सोचको व्यवहारमा उतार्नुपर्छ। सामाजिक त्यसैले म सरकारलाई म आग्रह गर्दछु, सामाजिक तथा धार्मिक संवेदनशीलता विषयमा स्थायी संवाद र संयन्त्र स्थापना गरियोस्, स्थानीय तहदेखि केन्द्रसम्म प्रारम्भिक चेतावनी र वन न्यूनीकरण प्रणाली प्रभावकारी बनाइयोस्, धार्मिक सामाजिक राजनीतिक नेतृत्वमा नियमित समन्वय संस्थागत गरियोस्, कानून कार्यान्वयनमा निष्पक्षता र पारदर्शिता र सामान्य व्यवहार सुनिश्चित गरियोस्, घटनाका दोषी जुनसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानूनी दौरामा ल्याइयोस् र पीड़ितलाई न्याय र सुरक्षा र समानको प्रत्याभूति दियोस्। हामीले विभाजनको राजनीतिक होइन विश्वासको राजनीति चाहन्छौ, हामीले दमको विस्तार होइन संवादको विस्तार चाहन्छौ, हामी प्रतिशोध होइन न्याय चाहन्छौ, हामी अहिंसा होइन अस्तित्व चाहन्छौ। अन्तमा यो सम्माननीय सदन मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई शान्ति स्वयं संहिता तथा आपसी सद्भाव कायम राख्न हार्दिक अपील गर्छु र सम्माननीय अध्यक्षज्यू मार्फत सरकारलाई पुनः स्मरण गराउन चाहन्छु कि राष्ट्रिय बलियो तब हुन्छ जब सरकार सबैको हुन्छ, संविधान निरन्तर हुन्छ, न्याय निष्पक्ष हुन्छ र विश्वास सुरक्षित हुन्छ। साथै हाम्रो राष्ट्रिय सभाका सदस्य गोमा तिमिल सेनाज्यूको सुस्वास्थ्यको कामना पनि गर्दछु। अनि हिमाल आरोहीहरूको दुर्घटना भएको छ र उहाँहरूको चिर शान्तिको कामना पनि गर्छु। साथै जुन आज यो परिस्थिति मधेसमा छ, भोलि दोहोरिने सम्भावना पनि छ, म यसलाई अर्को तौर तरिकाले त्यहाँ अन्य युवा बेरोजगारहरू दलितका केही त्यस्ता ग्रुपहरू छन् आजसम्म सरकारबाट सेवा उपलब्ध पाएका छैन, ती ग्रुपहरू अगाडि बढ़िरहेको छ, त्यस्तो अवस्थामा ए अब नेपाल सरकारले कम्तीमा त्यो सम्बोधन गर्नुपर्छ। आज पनि मैले फेसबुकमा देखे त्यहाँको दलित जनजीले केही मागहरू अगाडि बढाएका छन्, त्यो पनि सम्बोधनको लागि अगाडि बढ्नुपर्छ होला, न त फेरि दुर्घटना आउन सक्ने सम्भावना हुन सक्छ। म यति भन्दै बिदा लिन छु, धन्यवाद, जय नेपाल।
1: माननीय सदस्य भुवन बहादुर सुनार, समय 8 मिनट, यसपछि माननीय सदस्य रेखा कुमारी झा।

0: माननीय अध्यक्ष महोदय, देश जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ। आज हाम्रो देश हामीले सोचेका थियौँ, हामी नयाँ हौ, हामी गर्ने हौ, हामी गर्न आएका हौ भन्ने सुन्दा धेरै खुसी लागेको थियो। तर यति छोटो समयमा यो सरकार यसरी बदनाम भयो, सारा मान्छेले हेरिरहेका छन्, बुझिरहेका छन्। जब राष्ट्रपतिका सभापति भारत भ्रमणमा जानुभन्दा अघिल्लो दिनमा बिन्दास प्रधानमन्त्री फुत्त सदनमा आएर रोस्टमबाट भनिदिनुभयो, नेपालले पनि भारतका धेरै ठाउँमा अतिक्रमण गरेको छ, मैले पल्ला थाहा पाएँ भनेर जसरी बोल्नुभयो, त्यसले के खोजेको भन्दा सभापतिलाई भारतमा जाने बाटो सहज गरिदिएको। त कति राष्ट्रघाती कुरा थियो, हाम्रो देशको स्वाभिमान, भौगोलिक अखण्डता जस्ता विषयमा राष्ट्रघाती अभिव्यक्ति दिनु आफैमा त बदनाम थियो प्रधानमन्त्रीको। फेरि त्यही सेरोफेरोमा सुकुम्बासीहरूलाई, लाखौं सुकुम्बासीहरूलाई लखट्दै दपट्दै यो बर्खाको समयमा, यो पानी परेको समयमा विभिन्न बहानामा होलिङ सेन्टर भन्दै कहाँ कहाँ गर्दै एउटा मानिसको मानव अधिकारको एउटा चाहिँ बिहारको प्रदर्शन गर्नुभयो। त्यो सँगसँगै अहिले मित्र त्यागीहरू माइतीघर मण्डलमा यत्रो झरीमा पनि त्यहाँ धरना बसिरहेका छन्। यसले के देखाउँछ भन्दा यो सरकार कति असक्षम हुँदैछ भन्ने देखाउँछ। नेपालमा, पूर्वी नेपालबाट चाहिँ आगो सल्कियो, प्रहरीको गोलीबाट होनहार युवाहरू ढले, दर्जनौ हताहत भए। यसको यो चाहिँ हुइन पूर्वबाट पश्चिमतिर आउँदै थियो, सरकार बेखबर रह्यो। पल्ला पछि कोही वार्ताको बाहनामा, कोही वक्तव्यको बाहनामा पर्दाभित्र लुकेर वक्तव्य दिने, एक थरी स्वयं जहाँ युवाहरू ढलेका छन् त्यहाँ गएर चाहिँ पैसाका पोका देखाउने, विभिन्न झुट्टा आश्वासन देखाउने र ठुलो चाहिँ समस्याहरूलाई वाद संवाद सबै राजनीतिक पार्टीहरूसँग सहकार्य गर्नुको सट्टा त्यहाँ गएर जुन नाटक मञ्चन गरिरहेको थियो। 16 गतेसम्म आउँदाखेरिमा के देखियो त भन्दा अहिले एकसरी धार्मिक साम्प्रदायिक मताउनेहरू जो के न्यु पाऊ भनेर जो चैत्र 15 गते जसरी 3 गुनेमा चाहिँ जात्रा देखाएका थिए, फेरि तराईमा त्यो जात्रा देखाउनलाई उनीहरू उद्धत थिए। त्यही उद्धत समूहसँग अझ हिन्दू सम्राट सेना कि के नाम सुन्छु मैले, वार्ता सहमति गर्ने र संविधान विरुद्ध, संविधानको विरुद्धमा, धर्मनिरपेक्षताका विरुद्धमा 3 महिनाभित्र नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने भनेर चाहिँ दुई पक्षले सहमति गर्छ। यसले के देखाउँछ भन्दा यो सरकार संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने पक्षमा छ, नेपालमा अराजकता फैलाउने पक्षमा छ, त्यसैको एउटा कडी हो संविधान संशोधन बहस पत्र। त्यो हेर्दा कति डरलाग्दो कुरा छ, त्यसले यो संविधान तोड्न खोजिरहेको छ र सम्पूर्ण नेपालीलाई बेकुप बनाउन खोजिरहेको छ। यस्तो एउटा तरल परिस्थिति सृजना गरिरहेको छ र नेपाली जनता धेरै आशंकित छन्, सशंकित छन्। किन भन्दा यो सरकार कहाँ जान खोजेको हो, यो सरकारले के गर्न खोजेको हो, यो आन्दोलनलाई साम्य गर्न खोजेको हो कि आन्दोलनलाई थप अझै चर्काउन खोजेको हो। देखियो यदि नेपालमा फेरि धर्मनिरपेक्षताको विरुद्धमा केही काम हुन्छ भने त्यसका विरुद्ध सारा नेपाली उठ्छन्, केही मान्छे बाहेक सारा नेपाली उठ्छन् यो संविधानका विषयलाई लिएर। अनि त्यही हिजो मसान घाटको भूतलाई जगाएर राजतन्त्र फेरि पुनस्थापना गर्ने दिवा सपना देखेर एक थरी गडबड गर्ने तत्त्वहरू विभिन्न बहानामा कुन ठाउँमा चाहिँ कमजोरी छ, कहाँ जनताले चाहिँ असन्तुष्टि प्रस्तुत गरेका छन्, त्यही छलन भेष लिएर घुसेर यो जुन किसिमले चाहिँ उपद्रव मचाउन खोजिरहेका छन्। त्यसले गर्दा अहिले वार्ताले त्यो यो गृहमन्त्रीको वार्ताले समाधान हुनेवाला छैन, देशमा थप चाहिँ आन्दोलन हुनेछ, थप चाहिँ अशान्ति हुनेछ। त्यसको सिनेरियो त तीन महिनाभित्र नेपालमा हिन्दू राष्ट्र घोषणा गरेपछि यसको अब के प्रभाव पर्छ भन्ने कुराहरू भोलिका दिनले देखाउनेछ भन्दै मैले आफ्नो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद।
1: माननीय सदस्य रेखा कुमारी झा, समय 5 मिनट।

सम्मान्य अध्यक्षज्यू, आज म राष्ट्रिय सुरक्षा सामाजिक सद्भाव र नेपालको सार्वभौम एकतासँग प्रत्यक्ष जोडिएको अत्यन्त गम्भीर विषयमा यस सम्मानित राष्ट्रिय सभाको ध्यान आकर्षण गराउन चाहन्छु। हालै भएको हिंसात्मक घटनामा ज्यान गुमाएको भएको सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली पारिवारिक गहिरो संवेदनापूर्वक व्यक्त गर्दछु। घाइतेहरूको सिधै स्वास्थ्य लाभको कामना गर्दछु। अध्यक्ष महोदय, नेपाल शान्ति, धार्मिक स्वतन्त्रता र सामाजिक सद्भावको उदाहरणको रूपमा चिनिने देश हो। यही देशको धर्म, जात वा समुदायका नाममा हिंसा हुनु अत्यन्त दुःखद गम्भीर विषय हो। यस्तो घटनाले केवल केही व्यक्तिको ज्यान मात्रै लिँदैन, यसले समाजमा अविश्वास, त्रास र विभाजन पनि सृजना गर्छ। अध्यक्ष महोदय, मध्य प्रदेश नेपालको प्रमुख प्रवेशद्वार हो। खुल्ला सीमाले दुई बीचको ऐतिहासिक सम्बन्धलाई सहज बनाएको छ, तर यही खुलापनको दुरूपयोग गरी अवैध हतियार, ओसार पोसार, लागू औषध कारोबार, मानव बेचबिखन, संगठित अपराध तथा अन्य गैर कानूनी गतिविधि हुन नदिन राज्यको आधुनिक प्राविधिक सहित प्रभावकारी सीमा व्यवस्थापन गर्न आवश्यक छ। सीमामा निगरानी बढाउनु, अध्यागमन प्रणालीलाई थप प्रभावकारी बनाउनु आवश्यक, स्थानमा डिजिटल अभिलेख र पहिचान प्रणाली लागू तथा नेपाल र छिमेकी मुलुकका सुरक्षा निकाय बीच समन्वय गर्ने समस्या आएको छ। त्यसै गरी नेपालमा बसोबास गर्ने सबै विदेशी नागरिक नेपालको संविधान र कानूनको पूर्ण सम्मान गर्नुपर्छ। यदि कुनै व्यक्ति वा समूहको कानून उल्लङ्घन गरेमा पाइन्छ भने राष्ट्रिय धर्म वा समुदाय नहेरी कानूनको मुजिम कारवाही गर्नुपर्छ। कानून प्रक्रिया पूरा गरी आवश्यक परे सम्बन्धित निकाय मार्फत स्वदेश फिर्ता गर्न व्यवस्था पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। अध्यक्ष महोदय, युवाहरूको रोजगारी, शिक्षा, सकारात्मक आवाजसँग जोड्न नसके उनीहरूलाई कट्टर सोच वा हिंसात्मक गतिविधितर्फ आकर्षण गर्न जोखिम बढ्न सक्छ। त्यसैले सुरक्षा नीतिसँग सामाजिक र आर्थिक नीति पनि सुदृढ हुन आवश्यक छ। हामीले धर्म आधार त होइन, अपराधको आधारमा अनुसन्धान कारवाही गर्नुपर्छ। निर्दोष नागरिकको सुरक्षा राज्यको पहिलो दायित्व हो भने दोषीलाई कानूनको पटकारामा उभाउनु कानूनको राज्यको आधारभूत सिद्धान्त हो। अन्तमा म नेपाल सरकारसँग जोरदार माग गर्न चाहन्छु कि हालै घटेको घटना निष्पक्ष र सिद्ध अनुसन्धान गरियोस्। दोषी जोसुकै भए पनि कानून बमोनी कडा कारवाही गरियोस्। सीमा व्यवस्थापन र राष्ट्रिय सुरक्षाको प्रणाली थप शुद्धिकरण बनाइयोस्। सामाजिक सञ्जाल मार्फतमा फैलिने हिंसा र घृणामूलक सामग्रीमाथि प्रभावकारी नियन्त्रण गरियोस्। भविष्यमा यस्ता घटना नदोहोरिन दीर्घकालीन राष्ट्रिय सुरक्षा तथा सामाजिक शुद्ध रणनीति तयार पारियोस्। नेपाल सबै नेपालीको साझा घर हो। यस देशको कुनै पनि नागरिक डर, त्रास वा विभाजनको वातावरण होइन, शान्ति, सुरक्षा र आपसी सम्मानको साथ बाँच्नु पाउनुपर्छ। यही भावनाको साथ सरकारलाई आवश्यक कदम चाल्न सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। यति भन्दै म विश्व अन्त गर्छु। धन्यवाद।

माननीय सदस्यहरू, विशेष समयमा बोल्ने क्रम यही समाप्त हुन्छ। माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमलाई मधेसी आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 को वार्षिक प्रतिवेदन पेश गर्न समय उपलब्ध गराउँछु।

सम्माननीय अध्यक्ष महोदय, अध्यक्ष महोदयको अनुमतिले मधेसी आयोगको आर्थिक वर्ष 2081/82 र 81/82 को वार्षिक प्रतिवेदन यस सम्मानित सभा समक्ष पेश गर्दछु। धन्यवाद।

माननीय अध्यक्षज्यू, राष्ट्रिय सभा नियमावली 2075 बमोजिम राष्ट्रिय सभाको नियमित कार्यमा सहयोग पुर्याउन राष्ट्रिय सभामा रहेका चारवटा विषयगत समितिहरूमध्ये विकास, आर्थिक मामिला तथा सुशासन समिति एक विषयगत समिति हो। समितिहरूले आफ्नो कार्यक्षेत्रभित्रका विषयहरूमा अध्ययन, अनुगमन तथा निगरानी गरी समिति समक्ष प्रतिवेदन पेश गर्न विभिन्न उपसमितिहरू गठन गर्ने अभ्यास रहँदै आएको छ। पछिल्ला 2-3 वर्ष यता मध्य प्रदेशमा कम वर्षा हुँदै गएको, मध्य प्रदेशमा खानेपानीको चरम अभाव हुँदै गएको, सिंचाईमा समेत गम्भीर असर परेकोले 2082 साल असार 26 गते मध्य प्रदेश सरकारबाट मध्य प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा भयो भने नेपाल सरकारले समेत 2082 साउन 8 गते मध्य प्रदेश पर 3 महिना अवधिको लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। यसै सन्दर्भमा खानेपानी सरसफाई तथा स्वच्छताको सम्बन्धमा मध्य प्रदेशमा देखा परेका समस्याहरूको समाधानका लागि अध्ययन गर्न समितिको मिति 2082 साउन 15 गतेको बैठकको निर्णय अनुसार खानेपानी सरसफाई तथा स्वच्छता उपसमिति गठन भएको थियो। उक्त उपसमितिले थलोत स्थलगत अध्ययन गरी समिति समक्ष प्रारम्भिक प्रतिवेदन पेश गरेको थियो। सम्मान्य अध्यक्षज्यू, मध्य प्रदेशको भूमिगत जलस्तरमा आएको गिरावट, यसको प्रमुख कारणहरू तथा सम्भावित समाधानका उपायहरू पहिचान गर्ने उद्देश्यले समितिको निर्देशन अनुसार उपसमितिबाट भएको स्थलगत अध्ययन प्रतिवेदन एवं युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिस युनोप्सले समिति समक्ष पेश गरेको प्रतिवेदन र सरकारवाला निकायहरूसँग गरिएको छलफल अन्तर्क्रिया समेतको आधारमा मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 तयार गरिएको छ। जलवायु परिवर्तनले वर्षाको समय र ढाँचामा परिवर्तन हुनु, सुक्खायामको अवधि लम्बिनु, बाष्प उत्सर्जन इभ्यापोरेसनमा वृद्धि हुनु तथा भूमिगत जल पुनर्भरणको प्राकृतिक चक्रमा अनिश्चितता थपिनु जस्ता कारणले जलस्रोत व्यवस्थापन आज मध्य प्रदेशको प्रमुख चुनौती बन्न पुगेको छ। जल भण्डारको भरपर्दो र व्यावहारिक स्रोतका रूपमा भूमिगत जलको अत्याधिक दोहनको दबाव बढ्दै गएको र पानीको उपलब्धता घट्दै गएको देखिन्छ। भूमिगत जल अनुगमनका तथ्याङ्क तथा समुदायको अवलोकनबाट औसत रूपमा भूमिगत जल सतह करिब 2-3 मिटरले घटेको स्थिति देखिएको छ। यसका कारण मध्य प्रदेश भरिरहेको सतही हाते पम्प, इनार तथा ट्युबवेलहरूबाट पानी आउन छाडेको छ। खानेपानी आपूर्ति र कृषि उत्पादन दुवै क्षेत्रमा गम्भीर असर परेको देखिन्छ। सम्मान्य अध्यक्षज्यू, मध्य प्रदेशका 8 जिल्लालाई समेटेर गरिएको यस अध्ययनले मध्य प्रदेशका पश्चिमी तथा मध्य भागका जिल्लाहरूमा भूमिगत जल स्तर 3 मिटर भन्दा बढ़ी घटेको र हाते पम्पको सक्सन सीमा सतहबाट करिब 7-8 मिटर भन्दा तल झरेकोले करिब 60% भन्दा बढ़ी हाते पम्पहरूबाट पानी आउन छोडेको देखिन्छ। धनुषा जिल्लाको हंसपुर जस्ता स्थानहरूमा करिब 90% हाते पम्पहरूबाट पानी आउन छाडेको अवस्था छ। खानेपानी आपूर्ति लगायत स्वास्थ्य संस्था, विद्यालय तथा स्थानीय जीविकोपार्जन प्रणालीमा समेत व्यापक र गम्भीर नकारात्मक असर पारेको देखिन्छ। पानीको
पुनर्भरणमा भएको ढिलाइका कारण गैरा जलभृतहरूले पनि उल्लेखनीय चापको सामना गर्नु परेको देखिन्छ। लामो समयसम्म पर्याप्त रूपमा पुनर्भरण नहुँदा केवल माथिल्लो तह मात्र होइन सम्पूर्ण जलभित्र प्रणाली नै प्रभावित भइरहेको वर्तमान अवस्था छ। सन् 2025 खडेरीका कारण देशभरि भूमिगत जल भण्डारणमा अनुमानित 3675 मिलियन घन मिटर कमी आएको छ। यो परिणाम खडेरी भएको वर्षमा भएको पुनर्भरण करिब 300 मिलियन घन मिटर भन्दा धेरै बढी हो र दीर्घकालीन औसत पुनर्भरण भन्दा पनि उच्च रहेको देखिन्छ। यो संकट केवल एक पटकको मौसममा आएको परिवर्तनले मात्र भएको होइन, बरू पुनर्भरण र दोहनबीच देखिएको प्रणालीगत असन्तुलनको कारणले हो भन्ने विभिन्न तथ्य र तथ्याङ्कले पुष्टि गरिसकेको छ। सम्माननीय अध्यक्षज्यू, चुरे भाबर क्षेत्रले मधेसको भूमिगत जल प्रणालीको पुनर्भरणमा एउटा मेरुदण्डको काम गर्दछ। यसले तराईमा उत्तर दक्षिण भूमिगत जल प्रवाहलाई कायम राख्दछ। वन विनाश, भूउपयोग परिवर्तन, गिट्टी बालुवा उत्खनन र सतह सिलिङका कारण यस महत्वपूर्ण पुनर्भरण क्षेत्रमा आएको ह्रासले जलभृतको पुनर्भरण प्रक्रियालाई उल्लेखनीय रूपमा घटाएको देखिन्छ। यसबाट तल्लो तटीय क्षेत्रमा पानीको अभाव हुन पुगेको छ। अत चुरे भाबर क्षेत्रमा पुनर्भरण प्रक्रियाहरूको संरक्षण, संवर्धन, पुनर्भरण स्थापना गर्नै मधेसको दीर्घकालीन भूमिगत जल उत्थानशीलताको सबैभन्दा प्रभावकारी उपाय हुन सक्दछ। सिंचाई, घरेलु प्रयोग, उद्योगको लागि हुने भूमिगत जलको दोहन धेरै हदसम्म अनियन्त्रित छ। अनुगमन प्रणालीहरू अव्यवस्थित छन्। सञ्चालन र मर्मतका लागि स्थानीय तहहरूमा बजेट प्राय शून्य देखिन्छ। अधिकांश पाइपयुक्त खानेपानी योजनाहरू सम्पन्न भएका छैनन्। वितरण सञ्जाल कमजोर देखिन्छ। निर्माण कार्य गुणस्तरीय हुन नसकेको र उचित मर्मत समार समेत नभएका कारण सञ्चालनमा आएका छैनन्। अनियन्त्रित सतै भूमिगत जलमा निरन्तर निर्भरता तथा तदर्थ आपतकालीन प्रक्रियामाथिको भर अब दिगो समाधानको रूपमा उपयुक्त हुने कुनै गुन्जास छैन। सम्मान्य अध्यक्षज्यू, यस अध्ययनमा विद्यमान समस्यालाई सम्बोधन गर्न सावधानपूर्वक योजना तयारी र कार्यान्वयन गर्नुपर्ने तथा लगानीको खाका समेत स्पष्ट गरेर अगाडि बढ्नुपर्ने आजको टड्कारो आवश्यकता महसुस भएको छ। मधेस प्रदेशमा बारम्बार दोहोरिने जल संकटको प्रतिक्रियामुखी अवस्थाबाट जलवायु अनुकूलन, जल सुरक्षातर्फ रूपान्तरण गर्न स्पष्ट नीति र योजना तर्जुमा गर्नु र निरन्तर रूपमा पानी सरसफाई तथा स्वच्छता क्षेत्रमा स्रोत मानवीय र आर्थिक स्रोत सुनिश्चित गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ। मधेस प्रदेशमा बढ्दो पानी अभावलाई सम्बोधन गर्न यस अध्ययनले आपतकालीन राहतबाट दीर्घकालीन दिगोतर्फ रूपान्तरण गर्ने समग्र मार्गचित्र प्रस्तुत गरेको छ। अध्ययन प्रतिवेदनमा समावेश गरिएका तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुरक्षाका क्रियाकलापहरूले मध्य प्रदेशमा मात्र नभई सम्पूर्ण तराई क्षेत्रको भूमिगत जल स्रोतको दिगो संरक्षण र व्यवस्थापनमा नेपाल सरकार एवं सरकारवाला निकायहरूलाई आवश्यक रणनीति तर्जुमा गरी आवश्यक कार्यान्वयन गर्न मार्ग निर्देश हुने व्यवहार समेत अपेक्षा राख्दछ। समितिको 2083
असार 29 गतेको बैठकबाट पारित यस प्रतिवेदन सम्मानित सभामा छलफल हुने अपेक्षा पनि गरिन्छ। सम्माननीय अध्यक्षज्यू, यस अध्ययन प्रतिवेदन तयारीमा सहयोग गर्ने तत्कालीन खानेपानी सफाई तथा स्वच्छता उपसमितिका संयोजक मान्य उर्मिला अर्याल तथा सदस्यहरू मान्य नारायण दत्त भट्ट, मान्य पूजा चौधरी, मान्य शारदा देवी भट्ट, मान्य सावित्री मल्लका साथै समितिका तत्कालीन सभापति मान्य कमला पन्तलाई समितिको तर्फबाट म विशेष धन्यवाद दिन चाहन्छु। प्राविधिक पक्षबाट अध्ययन गर्न आवश्यक सहयोग सहकार्य गर्ने युनोप्स नेपाल र यसका प्राविधिक टोलीका सदस्यहरू श्री सुनिल कुमार दास, श्री प्रताप सिंह तातेर, श्री शिरीष ए अधिकारी र श्री सरोज दाहालले पुर्याउनु भएको प्राविधिक सहयोगप्रति उहाँहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। यस विषयमा मार्गनिर्देश गर्नुहुने राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, मान्य उपाध्यक्षज्यू प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। प्रतिवेदन तयारीमा महत्वपूर्ण सुझावहरू दिनुहुने पूर्वाधार विकास समितिका मान्य सभापति एवं समितिका मान्य सदस्यहरू, यस समितिका मान्य सदस्यहरू, मध्य प्रदेश सरकारका मान्य मन्त्री एवं प्रदेश सरकारका मान्य सदस्यहरू, संघीय संसदका महासचिवज्यू, संघीय राष्ट्रिय सभाका सचिवज्यू, सचिवालयका सचिवज्यू, समिति सचिवालयका कर्मचारी साथीहरू, मन्त्रालयका पदाधिकारी, मध्य प्रदेश अन्तर्गत मन्त्रालयका पदाधिकारी, विशेषज्ञ, विकास साझेदार, विभिन्न संघ संस्थाको पदाधिकारी र सरकारवाला साथीहरू एवं पत्रकार जगतका मित्रहरू सबैलाई म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। सम्माननीय अध्यक्षज्यू, सम्माननीय अध्यक्ष महोदयको अनुमतिले राष्ट्रिय सभा नियमावली 2075 नियम 159 बमोजिम मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सम्मानित सभा समक्ष पेश गर्दछु। धन्यवाद।

माननीय सदस्यहरू, राष्ट्रिय सभाको अर्को बैठक 2083 श्रावण 21 गते बिहिबार अपरान्ह 1:15 बजेर बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य दुईजना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
1: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 आसपासमा यो घटना घटेको हो भन्ने छ र यो घटनामा चाहिँ रोकिराखेको कारलाई त्यसै दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
0: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई 4 महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गरी मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपण अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापड़ा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्य सहित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी 3 ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति भोलि र पर्सी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
2: राति हिमाली भूभागहरूको केही स्थान जस्तो पहाड़ी भूभागहरूको चाहिँ अलि धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र पहाड़ी भूभागहरूमा चाहिँ छ। भोलि बिहानसम्म चाहिँ यो देशैभरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन छट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
0: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ भक्तपुर ललितपुर र काभ्रे प्लाञ्चोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ झापा धनकुटा थ्रङकुवासभा सोलुखुम्बु उदयपुर दोलखा सिन्धुपाल्चोक रसुवा नुवाकोट धादिङ मकवानपुर गोर्खा लमजुङ तनहु कास्की पर्वत म्याग्दी सेङ्जा पाल्पा गुल्मी चितौन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
3: तिनचरीको घटना घटेपछि यो घटनामा चाहिँ यो घटनाको लागि चाहिँ हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोडदार माग गर्ने भन्ने विषयमा राख्यो। जुन निर्णयले चाहिँ संविधानको मर्म र भावना विचलित भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेको छ। संघीय पदाधिकारी तथा सदस्यहरू

0: जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो टोकियो सचिव राख्ने भनेको छ, पार्टीले केआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ, त्यसमा टेकेरी टोकियो सचिव राख्ने भनेर यो एउटा निर्णय गरेको छ हजुरको।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 सालमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो। तर एसएसबीका एक जवानलाई सर्पले टोकेपछि उपचारका लागि खटिनु परेको भन्दै भारतीय पक्षले छलफल स्थगित गरेको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष प्रभुनाथ हरियरले भारतीय पक्षले हिजो आफूहरूले चिनो लगाएको स्थानसम्म अस्थायी बाँध निर्माण गर्न मौखिक सहमति दिएको सीआईएनलाई बताउनुभयो।
2: छलफल गर्न त्यो कुरो

0: रात नर्स ज्योति राणा बाटमाका प्रतिनिधि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले जिल्ला अदालत काठमाण्डौमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय फुटबल पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाण्डुमा हुनेछ भने प्रधानमन्त्री कप एनबीए महिला तथा पुरूष भलिबल लीग, 7 महिला तथा 8 पुरूष राष्ट्रिय बीच भलिबल U19 राष्ट्रिय भलिबल प्रतियोगिता फ्रेन्चाइज अन्तर्गत एभरेस्ट महिला भलिबल लीग र पुरूषको नेपाल भलिबल लीग पनि क्यालेण्डरमा समावेश भएको छ।
1: सिद्धबाबाको पहिरोको त्रास कायमै
2: यो बाटो हर साल भत्किएको भत्कै हुन्छ अनि त्यहाँ पख्न जलतरास भइराखेको छ। हिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले पख्न हुँदैन, बर्खा लाग्यो भने अब यो जलतरास छ।
1: सुरुङ बने पनि जोखिम टरेन रिपोर्ट, सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
4: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
5: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
3: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
4: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तर उन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
8: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्ग मार्गको पाल्पा बुटोल सड़क खण्डमा तराई र सास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने

0: गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट गरेका यदु भट्टराई।
1: सिद्धार्थ राजमार्ग यात्रा गर्ने म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहुने पीडा चाहिँ सरकारले बुझ्दै हुन्थ्यो भन्ने।
0: तर दक्षिण जोड छ, भुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
2: पहिरोले हामीलाई एकदम डर छ, हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने के गर्ने भन्ने, अब यो कतिखेर जान्छ के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
0: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
3: यो बाटो हर साल भत्केको भत्कै हुन्छ, अनि तलतिर तिनाउ खोला माथिर दबेको देख्दाखेरि हामीलाई पनि यहाँ बस्न जलतरास भइराखेको छ। भिन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
0: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
4: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने भनेर निर्णय गराएका छौं।
0: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा,
6: सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
5: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
9: क्लासिक टेक को वाईफाई 6 राउटर, नाम एक हार्मन 8, शक्तिशाली 4 एंटीना में वाइड कवरेज, 5G स्ट्रेंथ, लो लेटेंसी र फास्ट स्पीड, सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में, साथ में IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छोयो।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका र सुधारका पाताहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ। नागरिकको सुख दुःख र समृद्धिमा सँगै रहने जिम्मेवारी र अधिकार स्थानीय सरकार र जनप्रतिनिधिलाई छ। समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको समन्वय योजना र चुनौतीका बारेमा सल्यानको वागजोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
6: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा आएर के समय बस्ने सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
11: कस्तो पाउनुभयो सल्यानको बागचौर नगरपालिकामा?
6: तीन महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हो। यस क्रममा अहिले तीन महिना पुरै व्यतीत भर्खर तीन महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आएँ आउँदा चाहिँ बागचौर प्रकृति यहाँको हरियाली यहाँको कृषि पर्यटन अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि होइन दुई तीन वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमित्यान भनेर कोही बेला बहुहरू आइराखेका थिए समाचारहरू होइन यो प्रयास भएको छ।
11: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न शुरूआत गरे भन्ने के छ स्थिति अहिले?
6: अब यहाँ शुरूआत चाहिँ अब नीतिगत कुराहरूमा नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ मेयर साहबको नेतृत्वमा होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र होइन विभिन्न चाहिँ पार्टीका जनप्रतिनिधिहरू बिच एउटा राम्रो समन्वय भएर यहाँको विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत ऐक्य बद्धता त्यो छ र प्रशासनिक क्षेत्रमा पनि सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म कुनै उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छरिटो चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त अझ नागरिकहरूलाई सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने के अरे हाँसेर सेवा दिने होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
11: सुशासनको हिसाबले विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
6: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ होइन। अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो अदुवाको भयो होइन अनि टिमुरको भयो आलुको भयो यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल क्या छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो। समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ। यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु।
11: कृतिको हिसाबले तीनवटा पुस्तकका कृतिहरू प्रकाशन भयो। बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
6: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागचौर महोत्सव भयो, बागचौर ठुलो चाहिँ 18 दिनसम्म चल्यो, भव्य चल्यो। त्यसमा मैले सल्यानी माया शीर्षकमा सम्पूर्ण सल्यान भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो। आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ। मेरो छुट्टै यो एउटा बागचौर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ, यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता यहाँको संस्कृति यहाँको साहित्य होइन गीत संगीत अब लोक भाकाहरू लोक संस्कृति हुन्छन् नि अब यो पनि सम्बन्धन भयो भने न त भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ। अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागचौर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा जुट्टा बीचमा केन्द्रमा एउटा ठूलो एउटा बागचौरको नक्सा बीचमा बाघ प्रमुख पर्यटकीय धार्मिक ऐतिहासिक स्थलहरू 12 वटा भित्रका चाहिँ प्रमुख उत्पादनहरू यहाँको विशिष्टता के छ ठ्याक्क मान्छेले आएर चाहिँ त्यहाँ फोटो खिचुन् र छुट्टै अरू पालिका भन्दा चाहिँ कसरी भिन्न छ विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने यहाँको साहित्य कला संस्कृतिको विषयमा पनि अलिकति केही काम गरौं भन्ने सोच छ।
11: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालू आर्थिक वर्षको कारोबारलाई टुङ्ग्याउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौं। बागसौर नगरपालिकाको अनुभव कस्तो भयो?
6: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाकुट भएको, प्रशासनिक कर्मचारी प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ र यसपाला पनि आयो। धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहारहरू भए। यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढंगले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य। यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षज्यूहरू, उपप्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो। त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि, होइन, एउटा राष्ट्रिय रोगै हो यो। विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किन धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ। अब त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
5: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको चार सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ। मधेसवादी सात दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्ताव को साथ भने नपाउने भएको छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ। राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: Sama.
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो It's 8 PM.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz.
3: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
4: अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन लिउ कि भनेको, विश्वासिलो र भर पर्दो ठाउँ कहाँ होला?
5: लिन्छु मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओर्सोबाट लिइहाल न. मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ.
4: ए हो र, म पनि त्यहीँ जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो.
6: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
4: प्रोप्राइटर अमित परसाई, भटभटेरी कन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो. मोबाइल 98 550 82 751.
7: यो ठुलो रुखको फेदमा बसौ.
8: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
10: नेपाल सरकार विज्ञापन बोर्ड.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: होइन दिदी कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
1: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
2: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण नेउपाने मोबाइल 9845509486
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
3: कलेजका विशेषताहरू
4: पर्याप्त सुविधा सहित आफ्नै भवन
3: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
4: पर्याप्त छात्रवृत्ति व्यवस्था
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656-94-495
5: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
6: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
7: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
6: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
7: बाबा हाम्रै पश्चिम चितवनको सारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
6: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
7: सम्पर्क नम्बर 9845082997
5: 9855010997
8: चैते धानमा नेक ब्लास्टको समस्या
9: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
8: रोगको लागि अनुकूल मौसम
9: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
8: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
9: खेतमा पानी जमाइराख्ने
8: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
9: ट्राइसाइक्लाजोल 75% WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
10: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
11: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
10: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
11: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
10: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
11: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
10: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
12: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
9: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 98550-52-454 98455-20-454 इमेल lok.logic2@gmail.com
12: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन।
13: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना, चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
14: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
15: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
14: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

विनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन्। मारिने मध्ये 4 सैनिक पनि रहेका छन्। जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जना भन्दा बढ़ी गाउँलेलाई अपहरण गरेका थिए। पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरूष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ। कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको, पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ। यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इंग्लिश फुटबल एसोसिएशन ईएफए भएको छ। वेल्स र फिनल्याण्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन्। विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन्। म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेडक्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ। उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्वीरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने, पाँच वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ। तर बाहिरी रूपमा हेर्दा उहाँ

0: सृजना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गराए। सो क्रममा जनता समाजवादी पार्टीकी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
1: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नु पर्नेमा जोड़ दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाई आएको हो।
1: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
2: नेपाली भूमि लेखले नीति अधारमा गाडी कुदायो, सुस्तामा तटबन्धन भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
0: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढ़ाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बीबीसीसँग भने,
3: हिजो सामान्य विवाद भएको थियो, त्यसपछि त्यहाँ सुरक्षा कर्मीहरू भइसकेपछि अब हिजै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
0: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
3: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्नुभयो, त्यति नै हो।
0: आवश्यक परे फेरि छलफल गरौँला भन्ने होला होइन?
3: फेरि पर्यो भने हामी जहिले पनि छलफल गरिहाल्छौँ।
0: समय समयमा नारायणी नदीमा आएको बाढ़ीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमाथि नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
4: त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ, त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम पछिलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
0: कांग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
4: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
0: गत साता सुनसरीको दिवानगंजमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितोपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी संजय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
5: बजारमा इन्भेस्टरहरू दुई किसिमका हुन्छन्, एउटा लङ पोजिसन भन्छ, जसलाई सेयर किन्ने अथवा इन्स्ट्रुमेन्टहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राख्छन् उनीहरूले अहिले बजारमा त्यस्तो, र भविष्यमा सेयरको अथवा अरू इन्स्ट्रुमेन्टहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ। अर्को के हुन्छ सर्ट पोजिसन भनेको के हो भने, अहिले बजारमा मूल्य यो सेक्युरिटीको अथवा सेयरको बढी छ, भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जसले अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने, यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुपर्छ, लङ पोजिसन मात्रै लिने साइडको हुन्छ, अर्थात् भन्नु मतलब सेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ, बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्। सर्ट सेलिङलाई यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने, इन्भेस्टरहरूले अहिले उनीहरूको त एक्सपेक्टेसन सेयर बजार प्राइस घट्छ भन्ने

0: एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् सेयर। स्टार्टिङ एक्टिभिटी के हो भन्दाखेरि सेयर बढो गरेर बेच्ने भए, पछि गएर जब सेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन, घटिसकेपछि तिनीहरूले फेरि किनेर फिर्ता गरिदिन्छन्। त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ, बढीमा बेचे कममा किनेर फिर्ता गरे डिफरेन्स भनेको रिटर्न भयो उनीहरूलाई। त्यसैले सर्ट सेलिङलाई हामीले इन्ट्रोड्युस गर्न खोजेको कारण इन्टरनेसनल्ली पनि सबै बजारहरूमा हुन्छ यो, हामी कहाँ अब धेरै भयो नआएको। र यसले बजारमा के भयो त भन्दाखेरि, नत्र इन्भेस्टरहरू एउटै साइडमा मात्रै ट्रेडिङ गर्नुपर्ने, उनीहरूले अहिले किन्नुपर्ने र बजारमा जहिले पनि प्राइस बढा बढी गर्यो भने मात्र उनीहरूले रिटर्न पाउने, घट्यो इन्डेक्स अथवा प्राइस घट्यो भने उनीहरूको रिटर्न नहुने अवस्थालाई बजारलाई दुईटा पार्टमा बाँधिने हो, ताकि कसैले घटेको एक्सपेक्टेसन गर्यो भने सर्ट सेलिङबाट रिटर्न कमाउ, बढ्ने एक्सपेक्टेसन गर्नेहरूले लङ पोजिसन लिएर अर्थात् किनेर फेरि पछि बेचेर कम प्राइसमा किनेर बढी प्राइसमा बेचेर रिटर्न कमाउ, दुईटै रिटर्नको प्यारामिटर दिइदिएको हो।
1: आम लगानीकर्ताको लागि चाहिँ जस्तो तपाईँले यो प्रस्ताव ल्याएको छ यो लागू भएपछि आम लगानीकर्ताले यसलाई कसरी उपयोग गर्न सक्छन्?
0: पहिला ब्याङ्कबाट ऋण लिएर मात्रै इन्भेस्ट गर्थे र सेयर भित्र राखेर कर्जा लिन्थे, अब त्यो होइन, आफूले पनि इन्भेस्ट गर्ने केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम सुरु हुन्छ। त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ। दोस्रो स्टेजमा आएर इन्ट्राडे ट्रेडिङ गराउँछौँ। त्यसपछि हामी एकै दिनमा सेयर किन्ने, सेयर बेच्ने अनि स्क्वायर अप गरिने पोजिसन, अन्तर्दिवसीय कारोबार भन्छौँ इन्ट्राडे ट्रेडिङ। त्यसको लागि पनि हामीले त्यसको धारणा पत्र पनि बनाइसकेका छौँ र त्यसका लागि आवश्यक रुल्सहरू तयार गरेर राखेका छौँ। त्यसपछि एसएलबी भन्छ सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ, त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ।
1: आम लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि फाइदा के हुन्छ त?
0: यसले ट्रेडिङ भोल्युम बढाउँछ, ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा, अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ। इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न लिनुपर्ने मार्केटलाई अब दुईटा पार्टमा बाँधिन्छ, घटेको बेला पनि रिटर्न ल्याऊ है तिमीहरूले पनि भन्छ। यसले तेस्रो फाइदा के गर्छ तपाईँलाई, यसपछि अरू इन्स्ट्रुमेन्ट्सहरूको सहायक भन्छ यो, जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट्स ल्याउनको लागि पनि।
2: नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। इंग्लिश फुटबल एसोसिएशनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ। यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवाद बीच भएको हो। आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्। यूईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेद्वारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ। इन्फान्टिनोले चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेद्वारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ। बीबीसी स्पोर्टका स्रोतहरूका अनुसार स्कटिश फुटबल एसोसिएशनको धारणा पनि इन्फान्टिनो प्रति यूईएफए को अविश्वाससँग मिल्दो छ। द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन्, तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय गरेको भन्ने विवरणहरूलाई अस्वीकार गरेको छ। बीबीसी स्पोर्टले यस विषयमा प्रतिक्रिया लिन फिफासँग सम्पर्क गरेको छ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। bbcworldservice.com

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: समस्या बनेको छ। अध्यक्ष राईले भने बाँदर नियन्त्रणका लागि वन्ध्याकरणको कार्यक्रम सञ्चालनको तयारी गरेका छौं। संघीय सरकारको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। गाउँपालिकाका अनुसार वन्ध्याकरण विधि मार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी दीर्घकालीन समाधान खोज्ने लक्ष्य राखिएको छ। यसका लागि प्राविधिक जनशक्ति परिचालन आवश्यक उपकरण व्यवस्थापन तथा सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। यसले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जीव पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
3: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
7: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। मुलुकको प्रमुख राजनीतिक दलहरू आन्तरिक किचलोमा फँसेका छन्। गत फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पनि सत्तामा पुगेको छोटो समयमै आन्तरिक विवादमा छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। रासोपामा सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहबीचको सम्बन्धमा चिसोपन देखिएको छ। सभापति लामिछानेले डोलप्रसाद अर्यालाई उपप्रधान सहित गृहमन्त्री बनाउन चाहेका थिए, त्यसमा शाह सहमत नभएपछि अर्याल सभामुख बनेका हुन्। सरकारमा रहेका अधिक मन्त्री प्रधानमन्त्री शाहकै रोजाईका रहेका छन्। असारमा महाधिवेशन भएपछि प्रधानमन्त्री शाहले केही मन्त्री हेरफेर गर्न चाहेका थिए, तर उनको चाहनामा पार्टी सभापति लामिछाने बाधक बनेको निकट स्रोतको दावी छ। महाधिवेशनमा पार्टी पदाधिकारीको निर्वाचनमा स्पष्ट दुई समूहमा विभाजित रासुपामा त्यसपछि सरकारको काम र पार्टी गतिविधिलाई लिएर नेताहरूले प्रश्न उठाउँदै आएका छन्। पार्टी विधानमा सभापतिले संसदीय नेता हटाउन सक्ने प्रावधान राखिएपछि रासुपाभित्रको आन्तरिक विवाद सड़क सदन हुँदै केन्द्रीय समितिसम्म पुगेको छ। सुनसरीको कप्तानगंज घटनाले पनि रासुपाभित्रको विवाद र एकअर्काप्रतिको आशंकालाई बढ़ावा दिएको छ। उक्त घटनाले धार्मिक रूप लिने संकेत देखिएपछि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएर सक्रियता देखाए, तर प्रधानमन्त्री समेत रहेका पार्टीका वरिष्ठ नेता शाह त्यो बैठकमा सहभागी भएनन् भने सरकारलाई असफल बनाउन सभापति लामिछाने नै लागि परेको प्रधानमन्त्री निकट नेताहरूको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झण्डै दुई तिहाई बहुमत सीट जितेर सबैभन्दा ठूलो दल बनेको रासोपा सत्तामा पुगेको छोटो समयमै यस्तै आन्तरिक विवादमा फँसेको छ। पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि आन्तरिक झमेलामा अल्मलिएका छन्। यसले सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच समन्वय र सहकार्य भन्दा आशंका र अविश्वास एकपछि अर्को गर्दै बढ़दै गएको निकट स्रोतको दावी छ भने आशंका र अविश्वासले सरकार र पार्टी दुवैले चुस्त रूपमा काम गर्न नसकेको दावी गरिएको छ। सत्तारूढ रासोपा मात्र होइन, मुलुकको पुराना मध्येको एक नेपाली कांग्रेस पनि चरम आन्तरिक विवादमा छ। प्रतिनिधि सभा प्रमुख प्रतिपक्षी कांग्रेस अहिले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने अवस्थामा छ। गत भदौ 23 र 24 जेएनजी विद्रोहसँगै पार्टीभित्रै बढ़दै गएको विवाद र विशेष महाधिवेशनका कारण नेताहरू स्पष्ट दुई समूहमा विभाजित छन्। विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालत दुवैले मान्यता दिएपछि पुरानो नेतृत्व पक्ष बाहिर परेको छ। संस्थापन पक्षले उपेक्षा गरेपछि उत्तर पक्षले पार्टी संस्थापन मध्येका एक नेता दिपी कोइरालाका छोरा सासाङ कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। भेला मार्फत आवश्यक परे नयाँ पार्टीको अभ्यास गर्ने इतर पक्षको तयारी छ। त्यस्तै प्रतिनिधि सभाको तेस्रो ठूलो दल एमालेभित्र पनि किचलो बढ्दै गएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष केपी ओलीका विश्वास पात्रहरू नै उनको विपक्षमा उभिएका छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा सँग प्रदेशमा सत्ता सहकार्य गर्न ओलीले गरेको सहमतिले पनि एमालेभित्रको विवाद बढ़ाएको नेताहरूले बताएका छन्। सत्ता सहकार्य सहमतिले एमाले भित्र मात्र होइन नेकपामा पनि असन्तुष्टि बढ़ाएको छ। एमालेसँग सत्ता सहकार्य सहमतिप्रति नेता माधव कुमार नेपाल असन्तुष्ट छन् भन्ने नेपालले असन्तुष्टि जनाएपछि उनलाई सम्झाउन पार्टी संयोजक पुष्पकमल दाहाल नेपाल निवास पुगेका थिए। अर्का नेता झलनाथ खनालले त फरक मत सार्वजनिक गर्दै पार्टी संयोजक दाहालले नेतृत्व त्याग्नुपर्ने धारणा नै अघि सारेका छन्। पूर्व पञ्चहरूको पार्टी भनेर चिनिने राप्रपामा पनि विवाद रहेको छ। थवल शमशेर राणा सहितका केही नेताले नेतृत्वका कामप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिसकेका छन्। राप्रपाका अन्य नेताहरूमा पनि सत्ता सहकार्य सहित पार्टीले लिने मूल अजेण्डाका विषयमा फरक मत देखिएको छ। सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन्। पटक पटक विवाद र विभाजन भोग्दै आएका विभिन्न साना सात दल साउन 23 गते मोर्चा घोषणाको तयारीमा छन्। मोर्चामा जनता समाजवादी पार्टी, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी लगायत रहेका छन्। आन्तरिक झमेलामा नयाँ पुराना दल शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
0: प्रदेश सरकारमा नेपाली कंग्रेससँगको सत्ता सहकार्य टुटेसँगै साउन 9 गते नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच नयाँ सत्ता समीकरणको सहमति भयो, जस अनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्ने भन्नेछ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच सत्ता सहकार्यको सहमतिमा हस्ताक्षर भएको 10 दिन बितिसके पनि कोशी प्रदेशमा नयाँ सरकारको सुरसार छैन। दलीय सहमति अनुसार कोशीमा एमाले मुख्यमन्त्री पाउने भएपछि बहालबाला मुख्यमन्त्री हिक्मत कार्कीले सत्ता नछाड्ने अड्डी कसेका छन्। नेकपाको सहभागिता र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कार्कीको चाहनामा आफ्नै पार्टी बाधक बनेसँगै एमालेमा द्विपक्षीय विवाद छताछुल्ल बनेको हो।
7: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएको छ। पाठ्यक्रमको मस्यौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ। यसअघि विद्यालय तह कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ। शिक्षा मन्त्रीको अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषासम्मका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ। त्यस्तै माध्यमिक शिक्षा कक्षा 9-10 जनसंख्या अध्ययन र तन्त्र शास्त्र विषयको पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो। माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानूनी मस्यौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ।
0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। 5 दिनपछि प्रतिनिधि सभाको बैठक आज बस्न लागेको हो। विनियोजन विधेयक पारित भएपछि बिजनेसको अभावमा प्रतिनिधि सभा बैठक यसअघि 2 साता स्थगित भएको थियो। साउन 14 गते बिहिबार 1 दिन बसेको बैठक बिजनेस नभएपछि पुनः 5 दिन स्थगित गरिएको थियो। एकपछि अर्को गरी सदन बैठक स्थगित हुनुको प्रमुख कारण बिजनेस अभाव हो। नागरिकको अभूतपूर्व समर्थनबाट झण्डै 2/3 बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले संसदलाई पर्याप्त बिजनेस दिने अपेक्षा गरिएको थियो। तर आम अपेक्षा विपरीत रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकार पनि विगतका सरकारकै निरन्तरता बन्न पुगेको छ। पुराना राजनीतिक दल नेपाली कंग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेतृत्वका विगतका सरकारहरूले पनि सदनलाई बिजनेस दिन नसकेर जनप्रतिनिधिमूलक सर्वोच्च निकायलाई पंगु बनाएका थिए। यता पछिल्ला दुई दिनमा संघीय संसदमा 9 विधेयक दर्ता भएका छन्। गत बिहिबार र शुक्रबार प्रतिनिधि सभामा 7 र राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएका हुन्। प्रतिनिधि सभामा दर्ता भएका विधेयकहरूमा कर्मचारी संचय कोष 10 संशोधन विधेयक, बालश्रम निषेध तथा नियमित गर्ने विधेयक लगायत रहेका छन्। यता राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सोमबार आयोगको आर्थिक वर्ष 2080-81 र 2081-82 को वार्षिक प्रतिवेदन सभामुख समक्ष प्रस्तुत गर्नुभएको हो। कानून निर्माणको वर्ष घोषणामै सीमित हुने खतरा शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
7: मधेसमा देखिएको जल संकटलाई तत्कालीन मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्याधिक दोहन, सूर्य भावर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सृजित दीर्घकालीन संरचनागत संकटका रूपमा औल्याइएको छ। यसका लागि व्यवस्थित पुनर्भरण, चूर्य भारको संरक्षण, जलवायु उत्थानशील पानी बाँडफाँड र पाइपयुक्त खानेपानी प्रणालीको प्रवर्धन गर्नुपर्ने समेत आवश्यकता औल्याइएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सभामा पेश गरेको मधेस प्रदेशमा बढ़दो पानी अभावलाई सम्बोधन गर्न आपतकालीन राहत सहित दीर्घकालीन दिगो जल व्यवस्थापन सम्बन्धका उपाय समितिको अध्ययन प्रतिवेदनमा औल्याइएको छ। समितिका सभापति कृष्ण प्रसाद पौडेलले सभाको सोमबारको बैठकमा सो प्रतिवेदन पेश गर्नुभएको हो। मध्य प्रदेशमा देखिएका पानीको संकट टार्न सकिन भने आगामी दिनमा जटिल अवस्था आउन सक्ने उहाँको भनाई थियो। समितिको गत वर्ष साउन 15 गतेको बैठकले मधेसको जल संकटबारे अध्ययन गर्न खानेपानी, सरसफाई तथा स्वच्छता उपसमिति गठन गरेको थियो। सो उपसमितिले बुझाएको अध्ययन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि विज्ञ नेपाल सरकारका सम्बन्धित निकाय तथा विकास साझेदारसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार पारिएको हो। समितिले भूमिगत जल सतह 2-3 मिटरले घटेको, हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको, पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको, हाते पम्प सुक्ने दर करिब 90% पुगेको, खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71% घरधुरी आश्रित रहेको र सामान्य भन्दा 30-50% वर्षामा कमी भएको अध्ययनको निचोड़ रहेको थियो।
0: विद्युतीय सवारी साधन ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो स्थानमा रहेको पाइएको छ। सरकारले नयाँ राष्ट्रिय यातायात नीति 2083 ल्याएको छ। गत असार 24 गते मन्त्री परिषदको बैठकबाट स्वीकृत नीतिमा ईभी प्रयोगबारे विद्यमान नीति र अवस्थाको विवरण छ, जहाँ भनिएको छ नेपालमा हाल नयाँ आयात हुने निजी कार मध्ये विद्युतीय सवारी साधनको हिस्सा 70% भन्दा बढ़िरहेको छ। नयाँ सवारी साधन बिक्रीको क्षेत्रमा ईभीको बजार हिस्साका आधारमा नेपाल विश्वमै दोस्रो स्थानमा पर्न सफल भएको छ, जुन नर्वे भन्दा मात्र पछाडि हो। पूर्वाधार मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थको आयात घटाउने उद्देश्यले विद्युतीय सवारी साधन प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको छ। कर तथा वित्तीय प्रोत्साहनका उपाय र सहज फाइनान्सिङका कारण विद्युतीय सवारी साधनको आयात पनि तीव्र रूपमा बढ़ेको छ। नयाँ नीतिमा समावेश विवरणमा भनिएको छ आर्थिक वर्ष 2082-83 नेपालमा दर्ता भएका कुल विद्युतीय सवारी साधनको संख्या 63,280 पुगेको छ। मन्त्रालयका अनुसार विद्युतीय सवारी साधनको बढ़दो प्रयोगले जीवाश्म इन्धनको आयातमा कमी ल्याई देशभित्र उत्पादित विद्युत ऊर्जाको उपयोग विस्तार भएको छ। ईभी प्रयोगमा नेपाल विश्वकै दोस्रो शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
7: भारतीय सुरक्षाकर्मीले आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीयले भारी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले आइतबार भारतको विदेश मन्त्रालयसँग उक्त विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भए दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको उनले बताएका छन्। आइतबार सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा प्रवेश गरी स्थानीयले बनाएको माटोको तटबन्ध भत्काउन थालेपछि स्थानीयले विरोध गर्दा केही बेर तनाव भएको थियो। त्यसपछि सशस्त्र प्रहरी बल एपीएफ र भारतीय सीमा सुरक्षा बल एसएसबी बीचको समन्वयपछि अवस्था सामान्य बनेको थियो। सुस्ता र कालापानी नेपाल भारत बीचका प्रमुख सीमा विवादका क्षेत्र हुन्। दुवै देशले यी क्षेत्रलाई विवादित मानेका छन्। सन् 2014 दुवै पक्षले परराष्ट्र सचिव स्तरीय समेत र सीमा कार्य समूह मार्फत समस्या समाधान गर्ने सहमति गरे पनि त्यस यता परराष्ट्र सचिव स्तरको बैठक भने हुन सकेको छैन। दुई महिना अघि पनि नेपाल सरकारले निर्माण गर्न थालेको स्थायी बाढ़ी नियन्त्रण तटबन्धको काम भारतीय सीमा सुरक्षा बल एसएसपीले रोकेको थियो। नारायणी नदी किनारमा 132 मिटर लामो बाढ़ी नियन्त्रण तटबन्ध निर्माणका लागि नेपाल सरकारले ठेक्का दिएको छ। स्थानीय अधिकारीका अनुसार भारतीय पक्षले आपत्ति जनाएका कारण उक्त खण्डमा स्थायी तटबन्ध बन्न सकेको छैन। स्थानीयका अनुसार यही असुरक्षित भागबाट मनसूनका बेला बाढ़ी गाउँभित्र पस्ने गरेको छ। भारतले दोहोर्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान। सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: सरकारले एकातर्फ निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने आश्वासन दिइरहँदा अर्कोतर्फ उनीहरूलाई त्रसित बनाउने काम गरिरहेको छ। पूर्वको मुख्य औद्योगिक शहर विराटनगरमा सोमबार त्रास फैल्याउने गरी ठूलो सुरक्षा अपरेशन चलाइएको थियो। पर्याप्त तथ्य र प्रमाण नभई केवल हल्लाकै भरमा प्रतिष्ठित व्यावसायिक घराना देवेनारा समूह मुन्दण्डा परिवारको निवासमा हतियारधारी प्रहरी टोलीले घण्टौं छापा मारेको हो। 4.5 घण्टासम्म सिंगो बस्ती नै सील जस्तै गरेर गरिएको सूक्ष्म खान